0: फरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
2: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
3: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
1: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
3: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
4: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
5: सम्पर्क मोबाइल 9741031429।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
7: होइन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
9: सर सर कम्प्युटर ल्याब जाने आज,
10: अब नेक्स्ट फ्राइडे पक्का होस्।
9: सर सधैँ यस्तै भनेर जानुहुन्छ।
11: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
11: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
0: सम्पर्क नम्बर 9860628100 छ, 9082479417।
11: बुढा आज इन्टरभ्यू थियो, के भयो त?
13: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छु नि, भोलिबाटै काममा जाने।
11: होइन, के भन्छ, कसरी नि?
13: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
11: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
14: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईँलाई हार्दिक स्वागत छ।
15: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
14: आज 2083 साल असो 24 गते शनिबार, अक्टोबर 10 तारिक सन् 2026, नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको औंसी तिथि, विश्व मानसिक स्वास्थ्य दिवस।
15: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
14: तादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी। बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौँडा काठमाडौँ सड़क खण्डमा आलो पालो प्रणाली लागू।
15: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने। मनोनित मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन। नेकपाले 2 महिने राष्ट्रिय अभियान चलाउने।
14: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत। 3 तहकै समन्वयमा आपूर्ति सहज बनाइने। मौसम फेरिँदै जाँदा बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
15: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान। मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव। चीन र युरोपेली संघ बीच सवारी साधन र दुर्लभ खनिजको व्यापार बारे सहमति।
14: र जापानमा सम्पन्न 20 औं एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने। पारा एसियाड खेल्ने नेपाली टोलीको विदाई। 8 खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियान घोषणा।
5: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: साझा खबरको शुरूमा धादिङको गलौदीमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको प्रसंग।
15: पृथ्वी राजमार्गको धादिङ स्थित गलौदीमा सड़क भाँसिँदा सवारी आवागमन अवरूद्ध भएको छ। हिजो सड़क भाँसिएपछि बेलुकादेखि सम्पूर्ण यातायातका साधनहरू रोकिएको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले बताउनु भएको छ। सड़क भाँसिएसँगै त्यस क्षेत्रमा सयौं यात्रुहरू अल्पत्र परेका छन्। सड़कको बीच भागमा चिरा परेर भाँसिएपछि सवारी साधनहरू रोकिएको हो। त्यस्तै आज बिहानदेखि नै काठमाडौँ लगायत उपत्यका सहित देशभरमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी तराई क्षेत्रमा लुम्बिनी कर्णाली सुदूरपश्चिम पहाड़ी र हिमाली भूभागका केही स्थानहरूमा पानी परिरहेको मौसम विभागले जनाएको हो। यस्ता पृथ्वी राजमार्ग अवरूद्ध भएसँगै हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू गरिएको छ। काठमाडौँ सड़क खण्डमा पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमनलाई व्यवस्थित गर्न नयाँ समय तालिका निर्धारण गरेको हो। प्रशासकीय अधिकारी सन्तोष सुविदीले मुगलिङ काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा बढ़न सवारी साधनहरू बढ़ने भन्दै चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिनुभएको छ। हेटौडाबाट काठमाडौँतर्फ जाने सवारी साधनलाई भोलि बिहान साधनलाई आजदेखि 5 बजेदेखि 3 बजेसम्म र बिहान 2 बजेदेखि 5 बजेसम्म र दिउँसो 3 बजेदेखि 6 बजेसम्म सञ्चालन गर्ने गरी आलोपालो प्रणाली शुरू गरिएको छ। त्यस्तै भोलि बिहान 4 बजेदेखि 10 बजेसम्म सवारी सञ्चालन हुनेछन्। त्यस्तै काठमाडौँ हेटौडातर्फ आउने सवारी साधनलाई भने साँझ 6:30 बजेदेखि राति 11 बजेसम्म सञ्चालन गर्न दिइनेछ। असोज 24 गते बिहान 9 बजेदेखि दिउँसो 12 बजेसम्म र राति 10 बजेदेखि असोज 25 गते बिहान 1 बजेसम्म सवारी सञ्चालनको समय निर्धारण गरिएको प्रशासनले जनाएको छ। त्यस्तै दिउँसो 2 देखि साँझ 7 बजेसम्म पनि काठमाडौँबाट हेटौडातर्फ सवारी साधन सञ्चालन गर्न पाइने प्रशासकीय अधिकृत सुविधीले बताउनु भएको छ। त्रिभुवन राजपथमा 11 मिटर लम्बाईसम्मका यात्रु वाहक सवारी साधनलाई मात्रै सञ्चालन अनुमति दिएको छ। त्यस्तै 10 चक्का भन्दा बढ़ी भएका तथा 15 टन भन्दा बढ़ी भार बोकेका मालवाहक सवारी साधनलाई पनि उक्त सड़क खण्ड प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मुक्लिन काठमाडौँ सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गमा सवारी चाप बढ़ने भएकाले आवागमन व्यवस्थापनका लागि तत्काल निर्णय गरिने समेत बताउनु भएको छ। यसै कान्ति लोकपथमा दिउँसो दोहोरो सवारी सञ्चालन भइरहेको छ भने सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गमा सानो सवारी साधनका लागि आलोपालो समय लागू गरिएको छैन। जिल्ला प्रशासन कार्यालयले लागू यात्रु तथा सवारी चालकलाई निर्धारित समय तालिका पालना गर्न समेत आग्रह गरिएको छ। त्यस्तै ट्राफिक प्रहरी र प्रहरीलाई जानकारी गराएर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ। ट्राफिक प्रहरीले 103 र नेपाल प्रहरीले 100 नम्बरमा फोन गरेर र बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको हो।
14: सरकारले दुई जलविद्युत आयोजनाका लागि 21 अर्ब भन्दा बढ़ी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको लगानी बोर्डको 68 बैठकले दुईवटा जलाशयुक्त जलविद्युत परियोजनामा 21 अर्ब 17 करोड़ रूपियाँ लगानी स्वीकृत गर्ने निर्णय गरेको हो। बैठकले 10 अर्ब 75 करोड़ लाख 97 हजार रूपियाँ लागतको नारखोला अर्ध जलाशयुक्त जलविद्युत परियोजना र 10 अर्ब 42 करोड़ 33 लाख रूपियाँ लागतको सानोभेरी अर्ध जलाशयुक्त परियोजनालाई स्वीकृत गरेको हो। यसैबीच सरकारले चाडपर्वको बेलामा नागरिकले अत्यावश्यक सामग्री अभाव हुन नदिने गरी गृह कार्य थालेको छ। त्यसका लागि सरकारले संघ प्रदेश र स्थानीय तहका सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै नियमित तथा आकस्मिक बजार अनुगमनलाई तीव्रता दिने भएको छ। चाडपर्व र विपद पश्चातको अवस्थामा आपूर्ति श्रृंखलामा पर्न सक्ने सम्भावित दबावलाई दृष्टिगत गरी अत्यावश्यक खाद्य वस्तु, खाना पकाउने ग्यास, इन्धन, औषधि तथा दैनिक उपभोग्य वस्तुको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न नियमित तथा आकस्मिक बजार अनुगमनलाई थप तीव्रता दिने सरकारले तयारी गरेको छ।
15: अब राजनैतिक प्रसंग। नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित हुनुभएको छ। काठमाडौँमा भएको कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आगामी 4 वर्षीय कार्यकालका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापति बन्नुभएको हो। बिहानै मात्रै मत परिणाम सार्वजनिक गरिएको हो। निर्वाचन समितिको नतिजा अनुसार कुल 7317 मतदाता रहेकोमा 7039 मत खसेको थियो भने 54 मत बदर भएको थियो। खसेको कुल मतमध्ये नवनिर्वाचित सभापति थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले भने 375 मत प्राप्त गर्नुभएको थियो। थापाले खड्गीभन्दा 6209 मत प्राप्त गर्दै भारी मतान्तरले विजयी हुनुभएको छ। यसअघि गत पुसमा तत्कालीन केन्द्रीय कार्य समितिको असहमतिका बीचमा विशेष महाधिवेशन गरी थापाको नेतृत्वमा कार्य समिति चयन भएको थियो। त्यही कार्य समितिले 15 महाधिवेशन गरेको हो। आज अन्य पदाधिकारीहरूको मतगणना पनि शुरू हुने निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय पेरिस डाँडामा हिजो बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तह प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोध विरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारीका लागि पनि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि तयार गरिएको नेकपाका प्रवक्ता प्रकाश ज्वालाले बताउनुभयो।
16: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौ र मंसिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने। यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
14: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमाथि पुनः प्रश्न उठ्न थालेको छ। मनोनयनमा योग्यता, अनुभव र योगदानको मापदण्ड पालना नभएको भन्दै नेताहरूले असन्तुष्टि जनाएका हुन्। हिजो बसेको स्थायी समिति बैठकमा चर्को बहस भएको छ। नेताहरूले मनोनयनको श्रृंखलामा लगाम लगाउन मापदण्ड तय गर्नुपर्ने माग गरेपछि बैठकको एजेण्डा भन्दा मनोनयनकै विषयमा छलफल केन्द्रित भएको हो। परामर्श र गृह कार्य बिना नै अध्यक्ष ओलीको प्रस्तावमा पार्टी बैठकहरूबाट मनोनयनको श्रृंखला अगाडि बढ़ेको भन्दै नेताहरूले सन्तुष्टि जनाएका हुन्। बैठकमा स्थायी समिति र पोलिट ब्यूरो गठन बारेमा बाँकी केन्द्रीय सदस्यहरूको मनोनयन, केन्द्रीय सल्लाहकार परिषद गठन र कार्यविभाजन लगायतका विषयका एजेण्डा छन्। तर एजेण्डामा प्रवेश गर्नु अघि नै स्थायी समितिका नेताहरूको मापदण्ड बनाएर प्रस्ताव अगाडि बढ़ाउनुपर्ने धारणा आएको हो। उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट, रघुवन्त, महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराई सहितका नेताहरूले लगातार यही धारणा राखेपछि बैठक एजेण्डा केन्द्रित छलफलमा प्रवेश गर्न सकेन। आज दिउँसो 1 बजे पुनः बैठक बस्ने भएको छ।
15: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा मौसम फेरिदा बालबालिका र वृद्धवृद्धामा देखिने स्वास्थ्य जोखिम
17: हामीले सिधै इमर्जेन्सीबाट आइसियूमा लानुपर्ने हुन्छ। किन उहाँले चाहिँ आफू असहज महसुस गर्दा गर्दै पनि घरमा बस्दिनुभयो धेरै दिन, त्यसले गर्दाखेरि निमोनिया फैलियो। निमोनिया फोक्सोमा फैलिसकेपछि उहाँको अक्सिजन लेभल मेन्टेन हुँदैन।
14: एआईजी दाहाललाई सेवाबाट हटाइयो, युवालाई नवप्रजन्ममा जोड्ने वातावरण बनाउने लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
19: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
18: ओहो, तिमी त घरको खाने भएछौ नि।
20: के को सरसल्लाह हो दुईजनाको?
19: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
20: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
18: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
20: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
14: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
22: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
23: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
21: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
23: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
14: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
15: आजको कान्तिपुरको पहिलो पृष्ठमा न्यायाधीशदेखि थुनुवासम्म नेक्सस मिलाउँथे इमन सापकोटा शीर्षकको खबर गौरव पोखरेलले लेख्नु भएको छ। पूर्व न्यायाधीश चुलेन्द्र शमशेर जबराको मोबाइल जाँचबाट खुलेको इनम सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनैतिक व्यक्ति र थुनामा रहेका व्यापारीसम्म संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा अनुसन्धान चल्दै शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै चाडपर्व सँगै महँगो बढ़्यो महँगी फितलो सरकारी नियमन शीर्षकमा सुदिल पोखरेलले लेख्नु भएको खबर भित्रपृष्ठमा प्रकाशित छ। चाडपर्व नजिकैसँगै खाद्यान्न तथा तरकारीको मूल्य बढ़ेको छ। सरकारले बजार अनुगमनलाई तीव्रता दिए पनि आपूर्ति सहज बनाउन नसक्दा चाडपर्वको मुखमा बजार भाव बढ़ेको व्यवसायी तथा उपभोक्ताले बताउँदै आएका छन्। यस्तै भित्रपृष्ठमा ठेक्कापट्टाको ई भिटिङ रोकिएपछि हार्ड कपी बुझाउने व्यवस्था मौलायो मिलेमत्तो शीर्षकको खबर पनि प्रकाशित छ। यो खबरलाई घनश्याम गौतम, सन्तोष महतारा, महेश केसी र विमल खतिवड़ाले लेख्नु भएको छ। त्यस्तै गरी नयाँ पत्रिकाको भित्रपृष्ठमा दशैं अघि उखु किसानले 1.5 अर्ब तरकारी सरकारी अनुदान पाउने शीर्षकको खबर पनि प्रकाशित छ। गत आर्थिक वर्षमा उखु क्रसिङ गरेका किसानले मिलबाट प्रति क्विन्टल 620 रूपियाँका दरले पैसा बुझाइसके। सरकारी अनुदान बापतको प्रति क्विन्टल 70 रूपियाँ किसानको निकासाको तयारीमा छ। त्यस्तै नगदे बालीमा सूचीकृत भए पनि उखु किसानले लागत अनुसार मूल्य नपाएको गुनासो गर्दै आएपछि उत्पादन घट्ने अनुमान गरिएको छ, जसकारण उत्पादनमा ह्रास आइरहेको कृषि मन्त्रालयको तथ्याङ्कमा छ। मन्त्रालयले प्रकाशित गरेको 3 वर्ष यताको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2079-80 3,30,000 टन उखु उत्पादन भएको थियो, त्यसपछि 2 वर्ष भने उत्पादनमा गिरावट आएको छ। आर्थिक वर्ष 2080-81 27,60,000 टन र आर्थिक वर्ष 2081-82 26,94,000 टन उखु उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 पनि देशभर करिब 27,00,000 टन उखु उत्पादन भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दशैंको मुखमा फेरि राजमार्ग अवरूद्ध शीर्षकको खबर छ। त्यस्तै मलेसियामा श्रमिकको न्यूनतम तलब वृद्धि शीर्षकको अर्को खबर छ भने भोलिबाट उपत्यकामा 6 स्थानमा ग्यास सिलिण्डर साटिने शीर्षकको अर्को खबर छ। भोलि आइतबारबाट काठमाडौँ उपत्यकाका विभिन्न 6 स्थानमा एकीकृत बिक्री केन्द्र मार्फत जुनसुकै कम्पनीको खाली सिलिण्डर लगेर ग्यास पाइने भएको छ। दशैं अगाडि ग्यास आपूर्ति सहज गर्न सरकार र उद्योगीले उपभोक्तासँग भएका खाली सिलिण्डर साट्ने व्यवस्था मिलाएका हुन्। त्यस्तै विपद बीच विदेशी पर्यटक आगमनमा सुधार शीर्षकको खबर पनि नयाँ पत्रिकाको भित्री पृष्ठमा प्रकाशित छ।
1: यसैबीच अन्नपूर्ण दैनिकको पहिलो पृष्ठमा एआईजी दाहाल सेवाबाट बर्खास्त, सुरक्षा विज्ञ भन्छन् कमजोरी के हो सरकारले स्पष्ट पार्नु पर्यो शीर्षकमा खबर लेखिएको छ। सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक वंशीधर दाहाललाई सरकारले सेवाबाट बर्खास्त गरेको छ। पदीय आचरण विपरीत कार्य गरेको र अनुशासनहीनता प्रदर्शन गरेको अभियोगमा गृह मन्त्रालयले उहाँलाई सेवाबाट हटाएको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले एआईजी दाहाललाई आचरण सम्बन्धी नियमहरू पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको र नेपाल सरकार एवं आफू कार्यरत संगठनको मान प्रतिष्ठा र छविमा आँच पुर्याएको कसुरमा बर्खास्त गरिएको स्पष्ट पारिएको छ। यसैबीच गोर्खापत्र दैनिकमा पहिलो पृष्ठमा युवालाई नवप्रवर्तनमा जोड्ने वातावरण बन्ने छ, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले बताउनु भएको छ भने विश्व बैंकसँग सम्झौता गर्न स्वीकृत एसियाली खेलकुदका विजेतालाई पुरस्कार गरिने लगायतका खबरहरू पनि लेखिएका छन्। सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेकको लागि एउटा कोष अर्थात फण्डको म्यानेजमेन्ट गर्ने विषयमा पनि हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी नागरिक दैनिकको पहिलो पृष्ठमा रमेश धमला लेख्नुहुन्छ, सुन तस्करीमा चिनिया नयाँ समूह 21 किलो 750 ग्राम सुनसहित 3 जना बडानेली कण्ठबाट पक्राउ गरिएको प्रसंग उल्लेख गरिएको छ। त्यसै गरी दरखास्त दशैंको मुखमा उपभोक्तालाई 50% मूल्य वृद्धि हुन सक्ने मधुजंग पाण्डेले नागरिक दैनिककै पहिलो पृष्ठमा खबर लेख्नु भएको छ भने दोलखाका चौतारीहरू मासिए शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा खबर लेखिएको छ। कुनै दिन उकाली ओह्राली गर्दा आराम गर्ने र शीतल हावा लिने चौतारी मासिँदै गएकोले दोलखाका नागरिकहरू चिन्तित भएका छन्। विकास विस्तारसँगै चौतारी तथा आफ्ना पूर्वाधार र सांस्कृतिक सम्पदाहरू विनाश भइरहेका छन्। सड़क पहिरो ल्याउने खालका भएका छन्, यसले गर्दाखेरि विकास निर्माणमा ध्यान दिनुपर्ने उनीहरूले बताएका छन्। त्यस्तै गरी बेत्रावतीमा बेलीब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको प्रसंग गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ भने 15 महिनापछि आयोजना निर्माण सुचारू, यो खबर पनि दोलखाको रोलवाङ खोला जलविद्युत आयोजनाको रहेको छ र नगरकोट क्षेत्रमा जग्गाको रेखाङ्कनको प्रसंग पनि गोर्खापत्र दैनिकले उठाएको छ। पर्यटकीय क्षेत्र नगरकोट तथा आसपासका क्षेत्रमा अनियन्त्रित भौतिक संरचना निर्माण भइरहेका छन्, त्यसलाई नियन्त्रण गर्नको लागि मापदण्ड अनुसार रेखाङ्कन गरिँदैछ।
15: साझा खबरमा अब विदेशका खबर। सन् 2026 नोबेल शान्ति पुरस्कार अन्तर्राष्ट्रिय कानून र शान्ति प्रवर्धनमा योगदान पुर्याएको भन्दै नबी पिल्लेलाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय कानूनको रक्षा तथा शान्ति स्थापनाका लागि गरेको प्रयासको कदर गर्दै पिल्लेलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो। दक्षिण अफ्रिकी मुलुकी पिल्लेले मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तित्वको रूपमा काम गर्दै आउनु भएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यपूर्व युद्ध अन्त्यका लागि सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले क्षेत्रीय शिखर सम्मेलन अघि इरानी राष्ट्रपतिसँगको भेटमा यस्तो प्रस्ताव गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। पुटिनले अमेरिका र इजरायलले फेब्रुअरी 28 आक्रमण शुरू गरे यता इरानले युद्ध अन्त्यका लागि वास्तविक प्रयास गरिरहेको समेत बताउनु भएको थियो। र चीन र युरोपेली संघबीच भएको व्यापार वार्तामा हाइब्रिड सवारी साधनबारे समझदारी बनेको छ। दुवै बीच वाणिज्य प्रमुखले वार्ता टुंग्याउँदै संवादलाई बलियो बनाउने सहमति जनाएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपेली संघका प्रतिनिधि र चीनका प्रतिनिधिहरू बीच हाइब्रिड कारको कम्पनी मूल्य प्रतिबद्धता सम्बन्धी प्रक्रिया पालना गर्ने सहमति भएको समेत विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
14: साझा खबरमा अब खेल खबर। सरकारले जापानमा भएको 20 एसियाली खेलकूदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकूदका महिला कबड्डी र कराते खेलका खेलाड़ीले काँस्य जितेका थिए, त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। त्यसै गरी जापानमा हुने 5 एसियाली पारा खेलकूदमा सहभागी हुने टोलीलाई हिजो विदाई गरिएको छ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव राम चरित्र मेहता र राखेपका सदस्य मोनिलाले विदाई गर्नुभएको हो। र नेपालमा रग्बीको विकास र खेल प्रवर्धन गर्ने उद्देश्य सहित एभरेस्ट रग्बी लेगेसी अभियान घोषणा गरिएको छ। हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट अन्तर्गत प्ले रग्बी नेपालले यो खेलको आयोजना गर्ने भएको हो।
15: मौसम फेरिँदै गर्दा विभिन्न रोगको जोखिम बढ़न सक्ने भएकाले सचेत रहन चिकित्सकको आग्रह। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्। कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
24: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
7: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि।
24: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: साझा खबरमा अब मौसम फेरबदलमा सम्भावित रोगको जोखिमको कुरा। मौसम फेरिँदै गर्दा विभिन्न संक्रामक रोगको जोखिम बढ़न थालेको छ। पानी परेसँगै चिसो बढ़दै जाँदा बालबालिका र वृद्धवृद्ध थप प्रभावित हुने चिकित्सकको भनाइ छ। मौसम फेरिने क्रममा बढ़ने स्वास्थ्य जोखिमबाट कसरी बस्ने, हामीले कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं।
17: खासै साधारण रुगाको के हुन्छ, भर्ना गर्नुपर्ने केही आवश्यकता हुँदैन, तर पेनिक भइसक्या हुन्छ उसले घर परिवार या कतै बाहिर कसैले तर्साइदिया हुन्छ, ए तिमीलाई निमोनिया भयो, अब बाँच्दैन, निमोनिया भएपछि ऊ पेनिक भएर आउँछ। हामीले होइन हजुर, यो अस्ति खानुहोस् ठिक हुन्छ भने, नै डक्टर मलाई त एकदमै गाह्रो भयो, मलाई त भर्ना गरिदिनुहोस्। सो हामीले दुइटै पाटोलाई हेर्नुपर्छ। हामी चाहिँ केही रगतका परीक्षण गर्छौँ, एक्सरे गरेर हेर्छौँ, हामी हाम्रो आफ्नो स्किलले चाहिँ छाती सुन्छौँ, उहाँको अवस्थाहरू हेर्छौँ, प्रेसर, सुगर, टेम्परेचर यिनीहरू हेर्छौँ, उहाँलाई कुनै दीर्घ रोगहरू छ कि छैन पहिला ती अवस्थाको बारेमा जानकारी लिन्छौँ, उहाँले खाइरहेको अस्थिहरू के छ त त्यसको बारेमा जानकारी लिन्छौँ, अनि त्यो अनुसार बल्ल हामीले एउटा चाहिँ निचोडमा पुग्छौँ, ओके उहाँलाई अब सम्भावित खतराहरू के हुन सक्छ त, कि हामीले अस्थि दिएर घरमा पठाउन मिल्छ या हामीले भर्ना गर्ने रहे। अब यसमा हामीले के बुझ्नुपर्छ भने बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भए हुन्छ, ब्याक्टेरिया भाइरससँग, सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुघाखोकी लागिरह हुन्छ, पखाला लागिरह हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुघाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्, किन किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुघाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुघाखोकी लाग्छ, तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुघाखोकी पखाला ज्वरो यिनीहरूलाई आफैले जित्दो रहेछ, तर समय लाग्छ, त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिलेकाहीँ के गरिदिन्छ भने साधारण रुघाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ, डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ, एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या, हेर्नु सोच त्यहाँ जान्छ, किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो, जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ, ऊ तीन दिनदेखि पाँच दिनसम्म त ज्वरो रहन सक्छ।
6: डाक्टर रोशन झासँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: धादिङको गलौदीमा सड़क भाँसिँदा सयौं यात्रुहरू अल्पत्र, आज दिउँसोसम्म सड़क खुलाउने तयारी, बिहानैदेखि देशभरका विभिन्न स्थानमा वर्षा, हेटौडा काठमाडौँ सड़क खण्डमा आलोपालो प्रणाली लागू।
6: कांग्रेस सभापतिमा गगन थापा विजयी, अन्य पदाधिकारीहरूको मतगणना पनि आजै हुने, मनोमानी रोक्न एमाले अध्यक्ष ओलीको नेता कार्यकर्तालाई निर्देशन, नेकपाले दुई महिने राष्ट्रिय अभियान चलाउने।
8: लगानी बोर्डको बैठकबाट 21 अर्बको लगानी स्वीकृत, तीन तहकै समन्वयमा आपूर्ति सहज बनाइने, मौसम फेरिँदै गर्दा बाल बालिका र वृद्धवृद्धामा स्वास्थ्य जोखिम बढ़ने भन्दै सचेत रहन चिकित्सकको आग्रह।
6: यस वर्षको नोबेल शान्ति पुरस्कार नवी पिल्लेलाई प्रदान, मध्यपूर्व युद्ध अन्त्यमा सघाउने राष्ट्रपति पुटिनको प्रस्ताव, चीन र युरोपेली संघबीच सवारी साधन र खनिजको व्यापार बारेमा सहमति,
8: र जापानमा सम्पन्न विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने नेपाली खेलाड़ीलाई सरकारले सम्मान गर्ने, पारा एसियाली खेल्ने नेपाली टोलीको विदाई, आठ खेलका 19 खेलाड़ी प्रतिस्पर्धामा सगरमाथा क्षेत्रमा रग्बी खेल्दै विश्व कीर्तिमान बनाउने अभियानको घोषणा।
6: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकबाट लिएका छौं, र यहाँ रवि मिश्रले कोर्नु भएको छ, यहाँ नेकपा एमालेको जस्तो देखिने झण्डा देखिन्छ र सँगै सेता लुगा लगाएका नेकपा एमालेका अध्यक्ष केपी ओली जस्ता एकजना व्यक्तिले अर्को सारी लगाएका विद्या भण्डारी जस्तो देखिने व्यक्तिलाई शपथ खुवाइरहनु भएको छ, र यहाँ यस्तो लेखिएको छ, लाज नमानी तक नमानी लत्तो छोडेर भनेर शपथको बेहोरा पढ्नु भएको छ भने यतापट्टि हात रोक्दै त्यो पर्दैन भनेर विद्या भण्डारी जस्तो देखिने व्यक्तिले भन्नुभएको छ।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि
9: तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
24: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
24: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 98-49-18-57-37
10: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
10: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: सम्पर्क नम्बर 010-520-267 010-520-267
11: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
24: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
11: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
24: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
11: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54
24: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
10: कता हो साइला यस्तो हतार हतारमा
12: कहाँ हुनु नि पासपोर्ट बनाउन जानला
10: ल तपाईँ विदेश जानलाइस कि के हो
12: यहीँ भन्दा किन चाहेर है पासपोर्ट
10: बटारिया कुरो नगर्नु मस
12: होइन तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
10: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
12: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई सुनको औठी 1 जनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
10: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
13: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
12: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है
16: रोमन मोबाइल पसल नीलकंठ नगरपालिका 3 धादिंगबेसी मिलन टोल संपर्क नंबर 9841 97 97 13 तपाईको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
18: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dashai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp ma pat pathaunu hos. Ra har ek din 8 jana lai Redmi Buds 6 play, har ek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
19: रेडियो बिहानी 97.6 मेगाहर्ज
20: तपाईं यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा बिहानको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सर्भेरो।

रेडियो बिहानी 97.9 MHz को बिहान 6:35 बजे को समाचार शिरोफेरोमा शर्मिला साकेको नमस्कार। तपाई यो प्रसारण एफएम ब्यान्ड को 97.9 MHz मा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी 97.9 MHz र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।

दार्जीलिङको गलौदीमा पृथ्वीराजमार्ग भाँचिएपछि आगमन पूर्ण रूपमा बन्द। दशैंमा यात्रु अभावको सञ्चालन खर्च धान्न कठिन हुने भन्ने धादिङका यातायात व्यवसायद्वारा भाडा दर 20% बढाउन माग। ज्वालामुखीका दुई विद्यालयका विद्यार्थीलाई विदेशमा रहेका नेपालीको सहयोगमा शैक्षिक सामग्री वितरण। र धादिङमा छैटौं कुपा कप तथा मिनी प्याराथनको तयारी तीव्र, फुटबल विजेतालाई 1,03,000 भन्दा बढी।

অবস্তমাচার বিস্তারমান पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पाँच गलौदीमा सड़क भाँसिएपछि सवारी साधन आगमन पूर्ण रूपमा बन्द गरिएको छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सबै प्रकारका सवारी साधनहरू आगमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले आज साँझ 6 बजे र 15 मिनटमा सूचना जारी गर्दै उक्त सड़क खण्ड आगमन पूर्ण रूपमा रोकिएको जानकारी दिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी निदेशक श्री थापाका अनुसार गरौदी क्षेत्रमा करिब 100 मिटर सड़क चर्किएको छ भने त्यसमध्ये करिब 20 मिटर सड़क भाँसिएको छ। सड़कको किनारासम्मै चिरा परेकाले थप भाँसिने जोखिममा रहेको उहाँले बताउनुभयो। प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी क्षतिको मूल्यांकन गरेपछि मात्रै सड़क पूर्ण सञ्चालनबारे निर्णय गर्न सकिने जनाएको छ। राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधन प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्म उक्त सड़क खण्ड भएर यातायात नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। चाडपर्व लक्षित धादिङमा सुरक्षा र यातायात व्यवस्थापनमा कड़ाई गरिने भएको छ। चोरी लुटपाट ठगी कालो बजारी तथा सड़क दुर्घटना नियन्त्रण गर्न राजमार्गमा सुरक्षा गस्ती र सवारी जाँच बढ़ाइने भएको हो। बुधबार जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको सरकारवालाको बैठकले चाडपर्व लक्षित व्यवस्थित र यात्रु मैत्री बनाउन सुरक्षा निगरानी बढ़ाउने निर्णय गरेको प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले जानकारी दिनुभयो। बैठकले मादक पदार्थ सेवन गरी सवारी चलाउने क्षमता भन्दा बढ़ी यात्रु बोक्ने र तोकिएको भन्दा बढ़ी भाड़ा असुल्ने कार्य नियन्त्रण गर्न कड़ाई गर्ने निर्णय गरेको छ। यात्रुको सहजकर्ताका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीको यात्री सहायता कक्ष समेत सञ्चालन गर्नेछन्। त्यस्तै बजारमा कालो बजारी र अस्वाभाविक मूल्य वृद्धि रोक्न अनुगमन गरिनेछ भने खाद्यान्न मिठाई मासु तथा दुधजन्य पदार्थको गुणस्तरीय र स्वच्छता जाँच गरिनेछ। गैर कानूनी जुवातास अनलाइन सट्टेबाजी विद्युतीय ठगी र लागू औषध नियन्त्रणमा पनि निगरानी बढ़ाइने भएको छ। साथै चाडपर्वका बेला आवश्यक वस्तुको सहज आपूर्ति र मनसूनबाट क्षतिग्रस्त सड़कको मर्मत सम्भारमा समेत सम्बन्धित निकायसँग समन्वय गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दशैंलाई लक्षित गर्दै धादिङका सार्वजनिक यातायात सञ्चालकहरूले हाल कायम भाड़ा दरमा 20% वृद्धि गर्ने माग गरेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले आयोजना गरेको चाडपर्व केन्द्रित सर्वदलीय तथा सर्व पक्षीय बैठकमा यातायात व्यवसायका प्रतिनिधिहरूले यस्तो माग राखेका हुन्। दशैंको बेला यात्रुको चाप बढ़े पनि गन्तव्यबाट फर्किँदा यात्रु नपाउने अवस्थाले सञ्चालन खर्च धान्न कठिन हुने व्यवसायहरूको भनाई छ। बैठकमा अनुमति नलि वा तोकिएको प्रयोजन विपरीत यात्रु ओसार पसार गर्न सवारी साधनमाथि निगरानी बनाउन र सीट क्षमता भन्दा बढ़ी यात्रु बोक्नलाई कार्यवाही गर्नुपर्ने माग समेत उठाएको छ। दशैं तिहार लगायतका चाडपर्वमा सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित सहज बनाउने विषयमा छलफल भए पनि व्यवसायीले माग गरिएको 20% भाड़ा दर वृद्धि स्वीकृति भएको वा नयाँ भाड़ा दर लागू भएको बारे निर्णय सार्वजनिक भएको छैन। धादिङको ज्वालामुखी गाउँपालिका दुई विद्यालयमा विदेशमा रहेका नेपालीहरूको सहयोगमा विद्यार्थीलाई झोला तथा स्टेशनरी सामग्री वितरण गरिएको छ। विदेशमा रहेका हरिभक्त मगरातीको नेतृत्वमा साथीहरूबाट सहयोग संकलन गरी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो। नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीको समन्वयमा दुवै विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो। सामग्री वितरणमा अधिकारीहरूको समेत सहयोग रहेको थियो। कार्यक्रम अन्तर्गत नवोदित आधारभूत विद्यालयमा 24 जना विद्यार्थी र सालबस माध्यमिक विद्यालयमा कक्षा 1 देखि 6 सम्म 88 जना विद्यार्थीलाई झोला सहित 2 ट्र्याकसुट र शैक्षिक सामग्री वितरण गरिएको थियो। त्यसै गरी कक्षा 7 देखि 12 सम्मका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारीले
विद्यार्थीको शैक्षिक विकासका लागि गरिने सहयोगले उनीहरूलाई अध्ययनप्रति थप प्रेरित गर्ने बताउनुभयो। विदेशमा रहेर पनि आफ्नो गाउँठाउँमा विद्यार्थीको भविष्यप्रति चासो राख्दै सहयोग गर्ने व्यक्तिहरूको योगदान प्रशंसनीय रहेको उहाँको भनाई थियो। अधिकारीले विद्यार्थीलाई सहयोग गर्ने कार्यक्रम निरन्तरता दिनुपर्नेमा जोड दिँदै शिक्षा क्षेत्रको सुधार, शिक्षकका हक तथा अधिकारका विषयमा समेत आफ्नो धारणा राख्नु भएको थियो। विद्यार्थीहरूको गुणस्तरीय शिक्षासँगै शिक्षकको आफ्नो पेशागत मर्यादा, अधिकार र उचित वातावरण पाउनुपर्ने विषय महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा ज्वालामुखी गाउँपालिका वडा नम्बर 7 का वडा अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुराल, नेपाल शिक्षक संगठन धादिङ जिल्ला संयोजक पशुराम दुवाड़ी, अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजाल, सर्वस्थ विद्यालयका प्रधानाध्यापक बलराम इटनी, नवोदित विद्यालयका प्रधानाध्यापक लेखनाथ लोहनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो। दुवै विद्यालयमा दशैंको शुभकामना आदान प्रदान गरिएको थियो भने सालवास स्थित विद्यालयमा विद्यार्थीहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यालय र समुदाय बीचको सहकार्यलाई थप बलियो बनाएको अपेक्षा गरिएको छ। मन्त्री परिषद बैठकले विश्व बैंकसँग भूकम्प विपद बन्ड स्थित सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएदेखि एसियाली खेलकुदका पदक विजेतालाई खेलाड़ीलाई नगद पुरस्कार प्रदान गर्न समेतका लागि निर्णय गरेको छ। शुक्रबार दिउँसो बसेको मन्त्री परिषद बैठकका निर्णय संचार मन्त्री विक्रम सिन्हाले सार्वजनिक गर्नुभएको हो। बैठकले विश्व बैंकसँग नेपाल अर्थवैक क्याटा स्टप बन्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्ट हस्ताक्षर गर्ने स्वीकृति दिने निर्णय गरेको छ। यस्तै बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्न सम्बन्धमा समिति गठन आदेश 2083 स्वीकृति गरेको छ। त्यसै गरी जापानको आइची नागोया आयोजित विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कवि र कराते खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। मन्त्री परिषदले नेपाल आय सेवा सरकारी वकिल समूहका सह न्यायाधीश वक्ता अच्युत मणिङ न्यौपानेलाई राजपत्र पंकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सचिव पदमा पदस्थापना गर्ने निर्णय समेत गरेको छ। दशैंले लक्षित गर्दै अनलाइन बस टिकट सेवा प्रादायक बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्थापन विभागले निर्णय गरेको असोज 23 गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो। विभागले टिकट काट्न बस पार्कमा लामो समय अनलाइन बस्नुभन्दा अनलाइन माध्यमबाट टिकट बुकिङ गर्ने यात्रुलाई आग्रह गरेको छ। बस सेवाले पनि दशैंको समयमा टिकट काट्न बस पार्कमा लाग्ने लामो लाइनको झन्झट कम गर्ने उद्देश्यले डिजिटल सेवा प्रदायक बस सेवाले अग्रिम टिकट बुकिङ खुला गरेको छ। यातायात व्यवस्थापन विभागले निर्णय गरेको असोज 23 गतेदेखि अग्रिम

0: मिशन व सेवा में प्रमुख कार्यकारी निदेशक पीआर खनाल का अनुसार अग्रिम टिकट बुकिंग करने यात्री एक सय रुपये भन्दा सम्म छूट पाउन सक्नेछन्। साथै विभिन्न बैंक तथा डिजिटल भुक्तानी साझेदार मार्फत क्याशब्याक र अन्य छूटका योजना समेत सञ्चालनमा रहेका छन्। दशैंको समयमा यात्रुको चापले ध्यानमा राख्दै लोकप्रिय रूटमा बस तथा सीटको व्यवस्थापन गरिएको कम्पनीले माग अनुसार थप सेवा उपलब्ध गराउने प्रयास गरिने जनाएको छ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01052267 01052267।
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
5: अब नेक्स्ट फ्राइडे पक्का हो?
6: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
5: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
6: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
5: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
6: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
5: सम्पर्क नम्बर 98 60 628 106 98 0 82 79 417।
7: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा गगन कुमार थापा निर्वाचित हुनु भएको छ। नेपाली कांग्रेसको विधान 2077-11 संशोधन सहित नेपाल तथा निर्वाचन निर्देशिका 2082 बमोजिम सम्पूर्ण पार्टीको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनमा थापा सभापतिमा पद निर्वाचन हुनु भएको हो। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज 24 गते सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार सभापति पदमा उम्मेद्वार थापाले 6584 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिका अनुसार कुल 7013 मत खसेकोमा 54 मत बदर भएको थियो। कायम मत संख्या 6969 रहेको निर्वाचन परिणाममा उल्लेख गरिएको छ। कायम मत संख्या 6000 निर्वाचन समितिका संयोजक प्रेम बहादुर खड्कासहित सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोपचन्दको हस्ताक्षर गरी निर्वाचन परिणाम सार्वजनिक गरिएको हो।

खादीको गलौदीमा पृथ्वी राजमार्ग भाँच्दैपछि आगमन पूर्ण रूपमा बन्द। दशमा यात्रु अभावको सञ्चालन खर्च थान्न कठिन हुने भन्ने थादीका यातायात व्यवसायद्वारा भाडा दर 20% बढ़ाउन माग। ज्वालामुखीका दुई विद्यालयका विद्यार्थीलाई विदेशमा सहेका नेपालीको सहयोगमा शैक्षिक सामग्री वितरण। र धादिङमा छैटौं कुपा कप तथा मिनी प्याराथनको तयारी तीव्र। फुटबल विजेता

0: हवस्त बिहान छ 35 बजेको समाचारहरूलाई सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.9 सुनेर आज सँगै रहनुहोला। नमस्कार।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267 010-520-267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासवर्ड बनाउन जानलाई?
3: ल त पनि विदेश जानलाई कि के हो?
4: यहीँ बहनदेखि नै जाएर है पासवर्ड
3: बटारिया कुरो नगर्नु म
4: होइन, तँलाई थाहा छैन के हो? धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
4: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: रेडियो बिहानी समय संकेत, यति बेला बिहानको 7 बज्यो।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: बाट अध्ययन पूरा गर्नु भएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806572223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भनी दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालो सर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो, रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाढीबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्दुरीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलगण 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो आफन्तको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असोज महिनाको आज 24 गते र तदनुसार इसवी सन 2026 अक्टोबर 10 तारिक, शक संवत्सर 1948, नेपाल संवत 1146, रौद्र नामक संवत्सर, दक्षिणायन शरद ऋतु, आज शनिबार रहेको छ, आश्विन कृष्ण पक्ष तिथि रहेको छ, आज औंसी तिथि रहेको छ, 36 घडी 24 बला रहेको छ, नक्षत्रमा रहेको छ आज हस्त नक्षत्र 40 घडी 21 बला, यस्तै गरेर योगमा रहेको छ ऐन्द्र योग रहेको छ 43 घडी 44 बला, कर्णमा रहेको छ चतुष्पद, कर्ण रहेको छ 6 घडी 47 बला, यानि कि बिहानको 8:44 तदुपरान्त नागाकरण रहनेछ। यस्तै गरेर चन्द्रमा कन्या राशिमा, श्री सूर्यनारायण पनि कन्या राशिमा, आनन्दादि योगमा आज मृत्यु योग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 6:01 भयो भने सात सूर्यास्त 5:39 हुनेछ, आजको दिनमा घडी 11:38 रहनेछ। दिन आज विशेष रहेको छ, आज औंसी श्राद्ध, पितृ विसर्जन, हलो तथा निसी बार्ने, 16 श्राद्ध समाप्ति भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। विशेष गरी आज विश्व मानसिक स्वास्थ्य दिवस, 16 श्राद्ध, पितृ विसर्जन, औंसी श्राद्ध, निसी बार्ने, यानि कि आज जमरे औंसी पनि भनेर बुझिन्छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी म तपाईँलाई गराउँछु। त्योभन्दा पहिला आजको समय, यानि कि शुभ समय, अशुभ समय, लाभ समय,
के कस्तो रहन्छ त भन्ने विषयमा विशेष चर्चा। आजको कालबेला यानि कि अशुभ समय भइरहेको छ। बिहानको 6:55 बिहानको 7:28 22 सेकेन्डसम्म आज कालबेला, यो बिहानको समयको लागि भने। दिउँसो यानि कि साँझको समयको लागि चाहिँ दिउँसोको 4:13 4 सेकेन्डदेखि साँझको 5:40 31 सेकेन्डसम्म पनि कालबेला, यो समयमा कालबेला रहन्छ। शुभ बेलाको समय रहेको छ बिहानको 7:28 23 सेकेन्डदेखि बिहानको 8:55 49 सेकेन्डसम्म शुभ बेला रहनेछ भने, आजको लागि लाभ बेला दिउँसोको 1:18 10 सेकेन्डदेखि दिउँसोको 2:45 37 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रहहरू कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। यस्तै गरेर सूर्य कन्या राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल कर्कट राशिमा, यस्तै गरेर बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि, यस्तै गरेर केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कन्या राशि आउँछ। हस्ताको दोस्रो चरण नाम आउँछ। पेट चिडो सबाट षडानन्द अष्टवा षष्ठीका यस्तो नाम आउँछ। आज दिनले देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भनी गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराए र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरूका लागि आजको दिन लोकाचारका लागि अनावश्यक वस्तुको पछि दौड्नु पर्ला। सामान्य कामलाई संचित रकम खर्च हुनेछ। पहिले दिएको वचन पूरा गर्न नसक्दा आलोचित भइनेछ। परिस्थिति र सम्बन्ध अनुकूल बनाइ राख्न व्यवहारमा सजग रहनु पर्ला। बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले लक्ष्य अनुसार काममा जुट्न नसकेला। अप्ठ्यारा परिस्थिति सुझाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नले नयाँ काम गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले आँटेका काममा पनि बाधा पुर्याउनेछन्। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरूजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्ने योग देखिएको छ। समयको सदुपयोग गर्न नसकिने भएकाले अलि विशेष ख्याल गरेर अगाडि बढ्दा राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूका लागि आजको दिन आश्वासन बार्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्यलमा मान्यजनको सुझाव सिरुधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिया काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा समेत उठाउन सक्ने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलताले काम बिग्रिन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बढ्ने र उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यापार व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि चुनौतीभित्र अवसर खोज्ने समय भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ। आलोचकहरूबाट पनि केही सजग रहनु पर्ला। मौकामा प्रयत्न गर्दा काम बन्द जानेछन्। शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने समय रहेको छ। आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ तर खर्च बढ्दै जानेछन्। आज बाहिरको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुझाउनाले जिम्मेवारी वहन गर्नुपर्ने खालको योग भई राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले काममा हौसला जगाउनेछन्। विछुडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमी कमजोरलाई सुधार गर्ने मौका मिल्नेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ भने प्रेम र मित्रताको बन्धन पनि कसिलो भएर जानेछ। विशेष उपहारले प्रसन्नता दिलाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत आउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन काममा अनायासै व्यवधान देखा पर्न सक्छ। भोइपरि आउने खर्च बढ्नुको साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकेला शुभचिन्तकलाई व्यवस्था गर्नाले पनि दुःख पाइने खालको योग भइन राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको श्रम र लगानीबाट फाइदा हुनेछ भने सम्पादित कामको मूल्याङ्कनले जिम्मेवारी समेत दिलाउनेछ। विभिन्न काम का अवसर प्राप्त होने भने पेशा व्यापार व्यवसाय पनि फाइदा होने आय स्रोत राम्रो हुनाले मनको धन संचय होने अनावश्यक भौतिक साधन जुड्दै जानेछन्। व्यापार में राम्रो फड्को मार्ने सम्म रहेको छ। छोटो समयमै राम्रो उपलब्धि हाथ लागि हुने खालको यो गोइन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विशेष गरी विभिन्न अवसर प्राप्त भए पनि नैतिक प्रतीक्षा जोगाउन सजग रहनु पर्ला। परिस्थिति अनुकूल रहे पनि अरूको लागि बुद्धि र श्रम खर्च गर्नुपर्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। आँटेको काम अरूको मुख ताक्नले पछि परिन्छ। श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्ने खालको योग गोइन राशि धनुलाई आजको दिनमा विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश चिता काममा बाधा पुग्नेछ। अरूका लागि रकम र बुद्धि खर्च गर्नुपर्ला। आंशिक फाइदा भए पनि चिताको काम पूरा गर्न समय लाग्नेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। समय अनुसार चलन नसक्दा अलि दुःख पाइन्छ। केही बाध्यात्मक परिस्थितिले अर्म ल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय राशि मकरलाई आजको दिनमा विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्दा स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। परिस्थितिले अल्म ल्याउन सक्छ। वाद विवादमा अघि नसर्दा राम्रो हुनेछ। आफन्तसँग सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनु पर्ला। प्रयत्न गर्दा काम बन्द जानेछन्। शुभचिन्तकलाई साथमा लिएर जुट्नु पर्ने खालको योग गोइन राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन माहौल रमाइलो रहनेछ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्छ। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। तर आफ्ना विषय वस्तुमा अरूले दावी गर्न सक्छन्। प्रत्यक्ष नतिजा कमजोर देख्नाले काम दिनु पर्ला। नियम विपरीत बल जबरजस्ती गर्ने बारेले समस्या आइपर्ला। कर्ज मार्फत धन जुट्ने खालको यो गोइन राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ रहदशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रहदशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
4: वास्तुशास्त्र सम्बन्धी परामर्श,
3: घर घडेरीको माटो परीक्षण,
4: विदेश यात्राको समस्याको समाधान,
3: वैवाहिक समस्याको निराकरण,
4: व्यापार व्यवसायमा भएका बाधा,
3: निसन्तान सम्बन्धीका समस्याहरू,
4: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
3: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण,
4: पितृ उद्धार,
3: ग्रह अनुसार रत्न र कवच धारण,
4: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
3: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

रवि शामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेछौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा पनि विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क तपाईँले पनि गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले विशेष रूपमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुनेछ। र विशेष गरी आजको औँसीलाई विशेष गरी पितृ विसर्जनको औँसी, सुरश्राद्धे औँसी अथवा जमरे औँसी पनि भनेर हामीले चिनिन्छ बुझिन्छ। यसलाई चाहिँ प्रचलित यो नाम चाहिँ विशेष गरी र यस्तै गरेर भोलि असोज 25 गते हो, भोलि आइतबार हो र भोलि चाहिँ घटस्थापना हो, नवरात्र आरम्भको दिन पनि रहेको छ। अब घटस्थापना जमराहरू कसरी राख्ने, के गर्ने भन्ने विषयमा पनि विशेष छलफल हामी गर्नै पर्छ। विशेष गरी चाहिँ नै भोलि चाहिँ जमरा राख्ने ठिक साइत भनेको चाहिँ बिहानको ठिक 11:47 जमरा राख्नुपर्ने हुन्छ। अब यो जमरा राख्ने 11:47 सबै थोक काम त सकिँदैन भन्ने पनि मनमा लाग्यो होला तपाईँहरूको, सबै थोक काम सक्नुहोस् भन्न खोजेको होइन। अब जमरा राख्नलाई त दियो कलश गणेश स्थापना गर्नुपर्छ, मा दुर्गाको स्थापना गर्नुपर्छ, नवदुर्गा स्थापनाहरू गर्नु पर्यो होइन। त्यसपछि दुर्गा स्थापना गरिसकेपछि फेरि तपाईँको चाहिँ जमरा राख्नु पर्यो, जमरा राख्नलाई ठाउँ पनि तयार गर्नु पर्यो, चोखो शुद्ध माटो बालुवा मिसिएको पनि राख्नु पर्यो होइन। दुना टपराहरू पनि चाहियो, धान चामल चाहियो, कलश चाहियो, जने सुपारीहरू चाहियो, चन्दन फुल अक्षताहरू, दुध दही घिउ मह चिनीहरू, गाई गोबर गौतहरू पनि चाहियो, धेरै चिजहरू चाहिन्छ। यी सबै कुराहरू तयार गर्न तपाईँले बिहानदेखिकै तयार गर्न सक्नुहुन्छ, तयार गर्नको लागि चाहिँ नि। तर दियो बाल्ने भनेको समय भनेको 11:47 दियो बाल्नुपर्छ है, यो एकदम ख्याल गर्नु पर्ला। अब दियो बाल्ने भन्नुहुन्छ गुरुले कता कता के राख्ने होला, के थापना गर्ने होला, लो यो त मलाई पनि थाहा छैन, हाम्रो घरतिर पुरोहित बा पनि टाढा हुनुहुन्छ, हुनुहुन्न यता नजिकै गुरुबा पण्डितजीहरू पनि हुनुहुन्न, अनि फेरि भोलि चाहिँ तपाईँको चिता नक्षत्र र वैद्युत योगको शान्ति गरी घट स्थापना गर्नु, शास्त्र सम्मत पनि देखिएको छ भन्नुहुन्छ, के हो यो चिता नक्षत्र अनि वैद्युत योग के हो होइन, कसरी यसलाई शान्ति गर्ने, यी विविध कुराहरू पनि छन् क्या, फेरि हो कि होइन, ल भन्नुहोस् त। त्यही भएर तपाईँलाई म आज विस्तृत रूपमा जानकारी पनि गराउँछु, एकदम छोटो सजिलो होइन। पण्डितजी नभइकन तपाईँले धेरै कुराहरू, धेरै विधि र धेरै विधान त तपाईँले गर्न पनि गाह्रो होला तपाईँहरूलाई, फेरि हो कि होइन। त्यही भएर छोटो मिठो जानकारी म तपाईँलाई गराउँछु। सामग्रीहरू किनेर तयार पारेर लिएर आउनुहोस्, रातो सेतो पहेँलो कपडाहरू पनि चाहिन्छ, लगभग 1.5 मिटर जतिका राता सेता पहेँला कपडाहरू लिएर आउनुहोस्। अरू थोरै टुक्रा टुक्री चाहियो भने ती घरमा आएर च्याते पनि भइहाल्छ त्यो कपडालाई। अनि त्यसपछि ध्वजाहरू पनि लिएर आउनुहोस्, 5 ध्वजा सेता, 5 राता, 5 पहेँला, यी ध्वजाहरू पनि लिएर आउनुहोस् है। किनेर बजारमै पाउँछ अथवा घरमै आएर ध्वजा च्यात्ताखेरि चाहिँ कपडाको दुवैपट्टि बिट हुनुपर्छ, ध्वजाको दुवैपट्टि बिट हुनुपर्छ। कम्तीमा पनि तपाईँको चाहिँ ध्वजाहरू काट्दाखेरि 1 इन्चीको कम्तीमा 1 इन्चीको साना ध्वजा हुनुपर्छ होइन, त्योभन्दा ठुला भए झन् राम्रो भइहाल्छ होइन। अब कपडाहरू किन्दाखेरि अनि त्यसपछि पूजा सामग्री किन्दाखेरि एउटा हनुमानको झण्डा अथवा ओमकारको झण्डा पनि लिएर आउनुहोस् क्या तपाईँहरूले है, त्यो काम लाग्छ तपाईँलाई पर्सि, फेरि झण्डा फेर्ने दिन काम लाग्छ, त्यो झण्डा पनि लिएर आउनुहोस्। एउटा धेरै ठुलो ल्याउनु पनि पर्दैन, धेरै सानो पनि ल्याउनु पर्दैन, ठिक्कको अलिक परबाट पनि आफ्नो घर देखियोस् होइन, त्यो झण्डा देखियोस् हो, त्यतिको झण्डा किनेर लिएर आउनुहोस् तपाईँहरूले। सामग्री सबै तयार गर्नुहोस्, दुना टपराहरू सबै तयार गर्नुहोस्, दुध दही घिउ मह चिनी अनिवार्य रूपमा चाहिन्छ, गाईको गोबर गाईको गहुँत चाहिन्छ। अब गाईको गोबर र गाईको गहुँत चाहिँ कस्तो खालको चाहिन्छ भन्दा लोकल गाईको चाहिन्छ फेरि है, जर्सी गाईको चल्दैन, त्यति उत्तम मानिँदैन, लोकल गाई जस्तो राम्रो होइन पनि भन्छन् क्या फेरि।
अब लोकल गाई को ज्वरो भएको गाई को अनि त्यसपछि घाँटी भन्दा मुनिपट्टि यस्तो झुन्डेको हुन्छ नि माला हो त्यस्तो खालको चाहिँ चाहिन्छ गाईको चाहिँ गहुँत हैन अब लोकल गाईको वरिपरि पल्लो घर ओल्लो गाउँ कतै पाल्नुहुन्छ भने त्यहाँ गएर गाईको गोबर थोरै दुध पनि लिएर आउनुहोस् अनि त्यसपछि तयार पार्नु पूजा सामग्रीहरू भाँडाहरू मस्काएर टिलिक्क टल्काउनुहोस् तामाका भाँडा पित्तलका भाँडा होइन काँसका भाँडा के छन् टिलिक्क पारेर टल्काएर राख्नुहोस् अनि पूजा गर्ने ठाउँलाई रातो माटो गोबर गाईको गोबर लिएर लपक्क बनाएर लिप्नुहोस् कतापट्टि लिप्ने त भन्दा तपाईँको चाहिँ इशान कोणमा लिप्नु पर्यो इशान कोण भनेको कता हो त तपाईँलाई थाहा नहुन सक्छ होइन इशान कोण भनेको चाहिँ पूर्व र उत्तरको कुनालाई इशान कोण भनिन्छ है त्यतापट्टि तपाईँले लिपेर चिटिक्क बनाउनुहोस् पर्यो पहिला सुरुमा त्यसमा तपाईँले सिङ्गारहरू कमेरा माटोहरू कमेरोको माटोले सिङ्गारहरू पनि गर्न सकिन्छ है अनि त्यसपछि तपाईँले के गर्नु पर्यो भने तपाईँ रेखिहाल्न त आउँदैन होला होइन अष्टदल बनाउनु त आउँछ होला नि तपाईँलाई हो कि होइन जस्तै रङ्गोली बनाउनुहुन्छ नि तिहारमा हो त्यस्तै खालको अष्टदल साना साना अष्टदल बनाउनु पर्यो कतिवटा बनाउनु पर्यो भन्दा पूर्वपट्टिको भित्ताको छेउमा तपाईँले त्यहाँनिर तीनटा अष्टदल बनाउनु अझै बिचमा त्रिशूल बनाए पनि हुन्छ है त्रिशूल चाहिँ उतै पूर्वपट्टि फर्केको त्रिशूल बनाउनु पर्छ क्या अलि टाटा एक एक बित्ताको फरकमा बनाउनु पर्छ है त्यो बनाउँदाखेरि चाहिँ फेरि पछि गएर दुई टपराहरू त्यहाँ राख्नुपर्छ टपरीहरू त्यहाँ राख्नुपर्छ अनि एकै ठाउँ नजिक नजिक बनाउनु भयो भने टाँसिन्छ लड्न सक्छन् क्या फेरि है त्यो भएर त्यो गराउनुहोस् तपाईँले है अब सिकाउँछु सुन्नुहोस् है तपाईँ एकदम ध्यान दिनुहोस् रेकर्ड पनि बनाउनुहोस् रेकर्ड पनि गर्नुहोस् भोलि जमरा कसरी राख्ने आज त औँसी श्राद्ध हो आज पितृ विसर्जन गर्ने दिन हो आज होइन अनि त्यसपछि तपाईँले जमराहरू पनि भिजाएर राख्नुपर्छ बेलुका भिजाएर राख्नु जमराहरू पनि है अनि त्यसपछि तपाईँले चाहिँ तीनटा अष्टदल अथवा तीनटा त्रिशूल अथवा तीनटा स्वस्तिक फेरि स्वस्तिक चाहिँ जसले पाए त्यसले बनाउन अलिक जान्नु हुँदो रहेछ उल्टो स्वस्तिक बनाउनु हुँदो रहेछ क्या कसै कसैले फेरि हो त्यस्तो होइन स्वस्तिक बनाउन चाहिँ यसो युट्युबतिर हेर्नु होइन अनि त्यसपछि कस्तो हुन्छ स्वस्तिक त्यहाँबाट पनि तपाईँले सिक्न सक्नुहुन्छ उल्टो स्वस्तिक भनेको अनिष्ट हो राम्रो होइन क्या त्यही भएर स्वस्तिक बनाउन आउँदैन भने बरु अष्टदल मात्रै बनाउनुहोस् केही फरक पर्दैन है तीनटा अष्टदल बनाउनुहोस् अगाडिपट्टि दियो कलश गणेश राख्नुहोस् तपाईँले अब तपाईँले कलश कता राख्ने दियो कता राख्ने भन्ने मनमा भयो भने तपाईँ पूर्वपट्टि फर्किनुहोस् अनि त्यसपछि दाहिनेपट्टिको छेउमा कलश राख्नु है अनि त्यसपछि बिचमा दियो राख्नु अनि यता देब्रेपट्टि तपाईँको चाहिँ गणेश राख्नु कसैले गणेश चाहिँ फेरि बिचमा राखेर दियो छेउमा राख्नुहुन्छ है त्यस्तो भयो बिचमा दियो राखिदिनुहोस् अनि त्यसपछि दाहिनेपट्टि तपाईँ पूर्वपट्टि फर्किँदाखेरि चाहिँ अष्टदल बनाएर फर्किँदाखेरि दाहिनेपट्टि चाहिँ तपाईँले कलश राख्नुहोस् अनि बिचमा दियो राख्नुहोस् अनि देब्रेपट्टि गणेश राख्नुहोस् तपाईँले है हुनुभयो अनि भइसकेपछि तपाईँसँग फोटो छ दुर्गाको फोटो ल्याउनु भएको छ भने चाहिँ त्यही पूर्वपट्टिको भित्तामा यसो फोटो राख्नु तलपट्टि एउटा कलश राख्नु होइन अनि कलशको माथिपट्टि चामल राखेर एउटा थालीमा चामल राखेर त्यहाँ फोटो अड्याउनुहोस् तपाईँले मूर्ति छन् भने चाहिँ तपाईँले दियो कलश गणेशको ठ्याक्कै अगाडिपट्टि फेरि त्यस्तै अष्टदल बनाएर साना सानो खालको एउटा चाहिँ तपाईँको कलश राखेर अनि त्यसपछि त्यहाँ दुर्गाको मूर्ति स्थापना गर्नु अनि मूर्ति स्थापना गरेर तपाईँले पूजा गर्न सक्नुहुन्छ है त्यस्तै गरेर ठ्याक्कै तपाईँको चाहिँ यतापट्टि गणेश कलशको ठ्याक्कै आडामा तपाईँले चाहिँ त्यहाँनिर चाहिँ तपाईँको षोडश मातृका भनेर तपाईँले एउटा टपरामा चामल राख्नुहोस् अनि त्यसमाथि माथिबाट चाहिँ तपाईँको रातो कपडा राखेर रा, त्यहाँ नौवटा थुप्रा चामलका थुप्रा राख्नुहोस् अनि त्यसपछि माथिपट्टि चाहिँ तपाईँ एउटा थुप्रो राख्नु त्यहाँ एउटा जनै सुपारी राख्नुहोस् तलतिर पनि नौवटा थुप्रा चामलका राख्नुहोस् अनि त्यसपछि त्यहाँ षोडश मातृकाय नमः भनेर पूजा गर्नुहोस् है तपाईँले षोडश मातृकाय नमः भनेर पूजा गर्नुहोस् तपाईँले अनि त्यसपछि ठ्याक्कै उतापट्टि भनेको गणेशको ठ्याक्कै अगाडिपट्टि चाहिँ तपाईँले यस्तै सेतो कपडामा नौवटा थुप्रा तपाईँको चाहिँ के राख्नु पर्यो त्यहाँ नौवटा थुप्रा भन्दा चामल राख्ने जनै सुपारी राख्ने सिक्का पैसा एक एकवटा राख्ने यतापट्टि सोह्रवटा ठाउँमा पनि सिक्का पैसा सुनमा घोर्दै राख्दै गर्नुपर्छ अनि त्यसो उतापट्टि पनि तपाईँले चाहिँ सोह्रवटा यता दाहिनेपट्टि राख्नुभयो देब्रेपट्टि तपाईँको चाहिँ नवग्रह है त्यो नौवटा चाहिँ नवग्रह
16 वटा चाहिँ 16 मातृका बुझ्नुभयो उतापट्टि नवग्रह थापना गर्नु तपाईँले देवरपट्टि ठ्याक्कै गणेशको अगाडि तपाईँको चाहिँ अगाडिपट्टि त्यहाँनिर तपाईँ नवग्रह थापना गर्नु नवग्रह थापना गरेर 9 वटा थुप्रामा चामल राख्नु एक एकवटा कुसका टुक्रा राख्नु सिका पैसा राख्नु भएर पाए जन्ने सुपारी पनि उता 16 वटामा पनि राख्ने यतापट्टि 9 वटामा पनि राख्ने 16 वटा थुप्राको माथिपट्टि गणेशजी हुनुहुन्छ त्यहाँ होइन छुट्टै गणेशजी थापना गर्ने भएर पाएसम्म एउटा सुपारी राख्ने जय राख्ने नभए एउटा सिका पैसा घटेर भए पनि राख्नु है त्यसरी त्यहाँ थापना गर्नुभयो तयारी गर्नुभयो नि अनि त्यसपछि दियोमा तेल अलिक धेरै हाल्नुहोस् अब अखण्ड दियो बाल्न तपाईँले सक्नुहुन्न होला फेरि क्या राति निब्ला दिउँसो निब्ला तेल सकिएला होइन दियोमा हावा चलेर चाहिँ तपाईँको दियो निब्ला त्यो भएर तपाईँले चाहिँ अखण्ड बत्ती नबाल्ने हो भने थोरै तेल राखेर बत्ती बाल्न सक्नुहुन्छ बिहान बाल्नुहोस् बत्ती बेलुका फेरि दियो माझेर बेलुका फेरि बाल्नुहोस् भोलिपल्ट बिहान उठेर फेरि त्यो दियोलाई माझेर फेरि गर्नुपर्छ है यो दियो चाहिँ तपाईँले अखण्ड बत्ती बाल्नुहुन्छ भने एउटै दियोले 9 दिनसम्म हुन्छ निमाउनुहुन्न तपाईँले बिचमा निप्दैन ग्यारेन्टी तपाईँ हुनुहुन्छ म गर्छु भन्ने हुनुहुन्छ भने चाहिँ अखण्ड बालेको राम्रो होइन अखण्ड बाल्दिनमा निभे निभोस् ननिभे ननिभोस् भन्नुहुन्छ भने चाहिँ त्यो हिसाबले तपाईँले चाहिँ दियो निभेपछि दियो मस्काएर फेरि अर्को दियो बाल्दाखेरि तपाईँको चाहिँ गर्नुपर्छ सुरु गर्नुपर्छ है अनि त्यसपछि भोलिपल्ट बिहान तपाईँको चाहिँ जस्तै पूजा सुरु गर्दाखेरि दुध दही घिउमा चिनी छुट्टै छुट्टै दुनामा राख्नु अनि दुध दही घिउमा चिनी भनेको चाहिँ एउटै गिलासमा राखेर पञ्चामृत बनाएर घोल्नु पञ्चगव्यमा के हुन्छ है अब सुन्नुहोस् है पञ्चगव्यमा के हुन्छ गाईको दुध गाईको दही गाईको घिउ गोबर थोरै गोबर अनि गहुँत गहुँतलाई छानेर राख्नुपर्छ थोरै पानी मिसाउनुहोस् है अनि तपाईँको चाहिँ त्यहाँ दुबो राख्नु 7 वटा दुबो राखेन आफ्नो गायत्री मन्त्रले 10 वटा गायत्री मन्त्र भन्दै फु गर्नुहोस् एकचोटि भन्दै फु गर्नु त्यहाँ 10 चोटि फु गर्नुहोस् अनि त्यसपछि पञ्चगव्य प्रासन गर्नु यस्तो गस्ति गतम पापम देहे तिष्ठति मामके प्रासनात् पञ्चगव्य स दह तग्नि रिबन्धनम पनि भन्छ होइन यो मन्त्र भनेर पञ्चगव्य प्रासन गर्नु मन्त्र आउँदैन केही पनि नभन्नुहोस् पञ्चगव्य खाएपछि मान्छेले के गर्दो रहेछन् भन्दा पञ्चगव्य खाने अनि त्यही जुठो पञ्चगव्य चाहिँ टाउकोतिर छर्किने पनि गर्दोरहेछन् त्यस्तो छर्किनु पर्दैन शरीरमा पञ्चगव्य अलग्ग खानुहोस् हात धुनुहोस् है भइहाल्यो त्यसपछि पूजामा बस्नुहोस् भयो त्यसपछि तपाईँ सुरुमा अब पूजामा सुरुमा पूजा गर्दाखेरि तपाईँले के गर्नुपर्छ भन्दा सुरुमा तपाईँले दियो बाल्नुहोस् कन्याको हातबाट दियो बाल्न लगाउनुहोस् छोरीहरू छन् भने छोरीको हातबाट छोरी यदि हुनुहुन्न भने श्रीमतीको हातबाट अझै आमा हुनुहुन्छ भने आमाको हातबाट तपाईँले दियो बाल्न लगाउनुहोस् ल इष्ट देवता कुल देवता पितृहरूलाई सम्झेर दियो बाल्ने दियो बाल्नुभयो दियो बालिसकेपछि अनि तपाईँले आफ्नो इष्ट कुल पितृलाई सेतो रातो पहेँलो ध्वजाहरू कहाँ लगेर चाहिँ तपाईँले छुट्याउनु गर्नुभएको छ त्यहाँ लगेर छुट्याउनुहोस् धूपबत्ती पनि त्यहाँ गर्नुहोस् होइन अनि आएर बस्नु अब गौदान गर्ने कुरो त भएन गौदान त्यही गाईको गौतबाट सम्झिनु पर्यो तपाईँले किनकि पण्डितजी हुनुभयो भने त गौदान पनि गराउनुहुन्छ स्वास्थ्य वाचन गराउनुहुन्छ पुण्य वाचन गराउनुहुन्छ विभिन्न कामहरू हुन्छन् होइन तपाईँले घरमा राख्दाखेरि त्यो तरिकाले गर्नु इष्ट कुलपितिर सुरुमा धजा छुट्याउनुहोस् दियो बारिसकेपछि होइन त्यसपछि सुरुमा आएर तपाईँले दियोको पूजा गर्नुहोस् दीप नारायणाय नमः भनेर पूजा गर्नु चन्दन फूल अक्षता पञ्चामृत अर्घ सबै कुराहरू चढाउनु पर्यो तपाईँले दियोलाई होइन अनि अर्घ पूजा गर्नुहोस् दियो पूजा गरिसकेपछि अर्घ पूजा गर्नुहोस् अर्घ पूजा पहिल्यै गरे पनि हुन्छ फेरि दियो बाल्ने बित्तिकै अर्घ पूजा गरे पनि हुन्छ है अर्घ पूजा गर्नुहोस् अर्घ लिएर बाहिरपट्टि आउनुहोस् सूर्यलाई अर्घ चढाउनुहोस् थोरै चढाउने सबै सक्ने होइन फेरि है सूर्य रातो फूल त्यही अर्घ जहाँ चढाउनु भएको छ अर्घ हो त्यहीँनिर तपाईँले चाहिँ सूर्यलाई रातो अक्षता अनि फूल तपाईँले चढाइदिनुहोस् सूर्यलाई ओम घृणी सूर्याय नमः भनेर 12 पटक भनेर अर्घ दिनुहोस् नभए आफ्नो गायत्री मन्त्र भन्दै भन्दै पनि तपाईँले अर्घ दिन सक्नुहुन्छ है त्यसरी तपाईँले अर्घ दिनुहोस् अर्घ दिइसकेपछि तपाईँले घरभित्र फेरि आउनुहोस् आएर दियोको पूजा गर्नुभयो मजाले दुध दही घिउ मह चिनी सबै कुराहरू तपाईँले पञ्चमृत बनाएर चढाउनु पनि भयो फूल चढाउनुहोस् एउटा फल चढाउनुहोस् कुसो टुक्रा चढाउनुहोस् होइन अब कुसका पवित्र बनाउन आउँदैन भने सुनका औठी समय सुनका औठी लाउनुहोस् कुसका पवित्र पनि चाहिँदैन फेरि क्या भएर पाएसम्म चाहिन्छ अब छैन भने कुसका पवित्र बनाउन आउँदैन भने सुनको औठीले पनि काम गर्छ सुनको औठी लाएदेखि पवित्र नलाए पनि हुन्छ भन्छ होइन त्यो गर्नुहोस् तपाईँले
अनि त्यसपछि दियोको पूजा गरिसक्नुभयो होइन, त्यसपछि तपाईँले पूजा गर्नु पर्यो, गणेश भगवान्को पूजा गर्नु पर्यो। दियोको तलपट्टि एक टपरा एक माना चामल राखेर दियो बाल्ने हो, तपाईँलाई थाहा छँदैछ। अनि त्यसपछि गणेशको थापना गर्दाखेरि पनि एक माना चामल राख्ने टपरामा, अनि त्यहाँमाथि गणेशको थापना गर्ने, भएसम्म नरिवल राख्ने, नभए चाहिँ तपाईँले जनेश सुपारी राख्ने है। अनि त्यहाँ पनि मजाले पूजा गर्नु, सुरुमा तपाईँले तिलानी पानी चढाउनुहोस्, अर्घ चढाउनुहोस्, पञ्चमी चढाउनुहोस् होइन, त्यहाँ फेरि शुद्ध जल चढाउनुहोस्, चन्दन अक्षता फूल चढाउनुहोस्, त्यहाँदेखि तपाईँको दुबो चढाउनु, एक्काइसवटा दुबो चढाउनुहोस्, बेलपत्र पाए बेलपत्र चढाउनुहोस् होइन, गणेशजीलाई सबै थोक चढाउनुहोस्, फल चढाउनुहोस्, जनै सुपारी चढाउनुहोस्, अनि रातो वस्त्र चाहियो, अहिले ल्याउनु भएको थियो नि 1.5 मिटर रातो वस्त्र हो, त्यो आधी मिटर रातो वस्त्र गणेशजीलाई चढाइदिनुहोस्, 1 मिटर राख्नुहोस् है बाँकी, अनि रातो वस्त्र तपाईँले चढाइदिनु भयो हो। चढाइसकेपछि गणेशजीलाई धूपबत्ती गर्नुहोस्, नैवेद केही छन् पकाएका छन् भने नैवेद चढाउनुहोस्, 5 पटक जल चढाइदिनु गणेशजीलाई, ओम प्राणाय स्वाहा, अपनाय स्वाहा, ब्यानाय स्वाहा, उदनाय स्वाहा, समनाय स्वाहा, पञ्च प्राणेभ्य स्वाहा, धेनु मुद्रा, गाईको थुन जस्तो बनाइदियो हातले, धेनु मुद्रा, अङ्कुश मुद्रा, शङ्ख मुद्रा, मत्स्य मुद्रा, 3 चोटि ताली पढाउनु, ताली त्रयम कुर्यात् भन्नु पर्यो होइन, अन्त तपाईँलाई आउँदैन भने अब केही पनि नभन्ने होइन, ओम गम गणपतये नमः भनेर पूजा गर्नुहोस् गणेशजीको हो। गणेशजीको पूजा गरिसक्नुभयो, गणेशजीको पूजा गरिसक्ने बित्तिकै कलशको हो, कलशको के गर्नुपर्छ, कलशलाई चाहिँ एउटा एक टपरा एक माना धान राख्ने, अनि धानमाथि कलश राखेर पूजा गर्ने, कसो कसैले चामल पनि राख्नुहुन्छ धानमाथि, अझै त्यो चामल राख्ने विधि छैन, धान धान्यम स्थापयेत भन्छ, ओम धान्यमसी भनेर धान्यम स्थापयेत भन्छ होइन, अनि कलशको यहीँ तपाईँको धानलाई छुने, कलशलाई छुने, कलशको मुखमा पूजा गर्ने, कलशको पूजा गर्दाखेरि चाहिँ बेल चाहिँ तपाईँले आँप बर पिपल डुम्री स्वामी होइन यी सबै कुराहरू पञ्च पल्लव पनि राख्नुपर्छ कलशको मुखमा, कलशकोमा रातो सेतो पहिलो ध्वजा पनि बाँध्नुपर्छ कलशको मुखमा है, कलशलाई बाँधिदिनुपर्छ। अनि कलशको पूजा गर्दाखेरि कलशको वरिपरि छिता गर्ने होइन, कलशको माथिपट्टि पूजा गर्ने मुखमा, कलशलाई रङ्ग्याउनु पर्ने कुराहरू त अलग छन्, ती कुराहरू रङ्ग्याउनु परिहाल्यो होइन, अनि त्यसपछि कलशको मुखमा पूजा गर्ने, कुशको टुक्रा राखिदिने, एउटा जनै राख्ने, सुपारी राख्ने, सिक्का पैसा राख्ने होइन, तुलसीको मुठको माटो ल्याएर राख्ने, सप्तमृत्तिका 7 ठाउँको माटो चाहिन्छ, फेरि त्यो चाहिँ सप्तमृत्तिका भन्दा तुलसीको मुठको माटो ल्याएर राखिदिनुहोस् तपाईँले है, अनि त्यसपछि पञ्चमृत राख्नुहोस्, अर्घ राख्नुहोस्, कलशको मुखमा बेसार राखिदिनुहोस्, थोरै बेसारको थोरै राख्नु पर्छ, यति धेरै राख्नु पर्दैन, थोरै बेसार राखिदिनुहोस्, अनि त्यसपछि पञ्च पल्लवहरू राखेर मजाले पूजा गर्नुहोस्, पूजा गरिसकेपछि कलशको मुखमा एउटा दुनामा चामल राख्नुहोस् तपाईँले, चामल राखेपछि त्यहाँ अब भएर पाएसम्म नरिवल राख्ने, अब छैन भने तपाईँको जनै सुपारी राख्ने होइन, त्यसलाई पूर्ण पात्र भन्छ क्या होइन, अनि पूर्ण पात्र राख्नुहोस् त्यहाँ, अनि पूर्ण पात्र राखिसकेपछि तपाईँले के गर्नु पर्यो भन्दा हो त्यहाँ नै पूजा गर्नुहोस्, भोलि चाहिँ वैद्युतीय योगको पूजाहरू तपाईँले त्यहीँ गर्नुहोस् होइन, जुन जुन दोषहरू छन् सबै दोषहरू त्यहीँ तपाईँले पूजा थापना गर्नुहोस् होइन, त्यहाँ नवग्रहको पूजा पनि गर्न मिल्छ, षोडश मातृकाको पूजा पनि गर्न मिल्छ, त्यहाँ षोडश मातृका यता नथाप्ने ऊ तपाईँ नवग्रह नथाप्ने हो भने पनि त्यहीँ कलशको माथि पनि जुन चामल छन् कलशको माथि दुनामा हो त्यही दुनामा तपाईँले पूजा गर्न सक्नुहुन्छ भोलिको लागि चाहिँ होइन, अनि मजाले पूजा गर्नुहोस्, अनि त्यहाँ सेतो कपडा माथिपट्टि, सेतो कपडा त नरिवल छ कि सुपारी छ, त्यहाँ माथिपट्टि सेतो कपडा यसो घुमाएर सेतो कपडा टक्क राखिदिनुहोस्, अनि फुल दुबो बेलपत्रहरू चढाउनुहोस् त्यहाँनिर कलशलाई है, अनि कलशको पूजा पनि भयो हो। कलशको पूजा भइसकेपछि अब के गर्ने भन्दा यतापट्टि षोडश मातृका थापाना छुट्टै गर्नु भएको छ भने षोडश मातृका आई नमः, दुर्गा आई नमः भनेर त्यहाँनिर सोह्रवटा थुप्रालाई पूजा गर्नु, माथिपट्टि गणेशजीलाई सुरुमा अनि त्यस 16 थुप्रालाई पूजा गर्ने, षोडश मातृकाको है त्यहाँ पूजा गर्ने, षोडश मातृका पूजा गरिसकेपछि त्यहाँ तपाईँले चाहिँ के गर्नुपर्छ भन्दा ध्वजा भए ध्वजा, नभए अलिकति रातो वस्त्र थोरै यसो चढाइदिने, यतापट्टि नवग्रहको पूजा गर्ने होइन, सूर्यादि नवग्रह देवताय नमः भन्ने पूजा गर्ने, सूर्यादि नवग्रहको थुप्रालाई पूजा गर्ने, जल फूल अक्षताहरू अर्घ पञ्चामितहरू सबै थोक राख्नु पर्यो, तपाईँले आफ्नो ढङ्गले पूजा गर्नुहोस् क्या, फलफुल चाहिँ तपाईँले चढाउनुहोस्, दक्षिणाहरू 1-1 रुपियाँ छन् कि 5-5 रुपियाँ छन् कि 10-10 रुपियाँ छन् कि कति छन् त्यो दक्षिणा पनि चढाउँदै जानुहोस्। अब पालो आयो कसको, दुर्गाजीको पूजा गर्ने बेला आयो होइन, दुर्गाजीको पूजा गर्ने बेला आयो, पहिला सुरुमा कलशलाई पूजा गर्नुपर्छ, त्यसपछि दुर्गा थापना गर्नुहोस्
होइन दुर्गा थापना गरेपछि दुर्गाजीलाई चाहिँ तपाईँले के गर्नुपर्छ भने सुरुमा यसो फुल अक्षत लिएर दुर्गाको ध्यान गर्नुहोस् र चढाइदिनुहोस्। चढाइसकेपछि जुन थाली हुन्छ दुर्गाहरू अर्घ पञ्चामृतहरू सबै थोक राख्नु पर्यो। तपाईँले आफ्नो ढङ्गले पूजा गर्नुहोस् क्या, फलफुल चाहिँ तपाईँले चढाउनुहोस्। दक्षिणाहरू एक एक रुपियाँ छन् कि पाँच पाँच रुपियाँ छन् कि दस दस रुपियाँ छन् कि कति छन् त्यो दक्षिणा

थालीमा तपाईँले सुनको सुनको पैसा चाहिँ सुनमा लगाएर घोट्दै टक ठुक ठुक ठुक राख्नुहोस् त्यहाँनिर हो। त्यति राखिसकेपछि के गर्नु पर्यो अब भन्दा तपाईँको चाहिँ थालीलाई पूजा गर्नुपर्छ। पहिला सुरुमा ध्यान गर्ने, त्यसपछि जलले ती दुर्गाजीको प्रतिमालाई स्नान गराउनु पर्छ जलले, त्यसपछि गाईको दुधले, त्यसपछि फेरि जलले थोत्थोरै क्या गाईको दुध धेरै चढाउने, जल थोत्थोरै चढाउने, आचमनले एक चढाए भइहाल्छ होइन, दुधले, दहीले, घिउले, महले, चिनीले होइन, अनि त्यसपछि अष्टगन्धनहरू चन्दनहरू छन् अष्टगन्ध चन्दनहरू यसो चढा घोलेर त्यहाँ चढाइदिनुहोस् फेरि, अनि फेरि शुद्ध जलले, अनि त्यो पैसालाई झिक्नुहोस् प्रतिमालाई झिकेर अनि एउटा शुद्ध कमै मजाले पुछपास पार्नुहोस्, त्यो थालीलाई लगाएर तुलसाको मठमा लगाएर त्यो जल चढाउनुहोस् अथवा फुलबारीतिर लगाएर हालिदिनुहोस्, अनि थाली चाहिँ तपाईँ सफा गरेर फेरि थालीलाई पनि शुद्धिको वस्त्रले मजाले पुसेर त्यहाँ थापना गर्नु पर्यो, फेरि त्रिभुज बनाएर थापना गर्नुहोस् हो। त्यति गरिसकेपछि दुर्गाजीको अब पूजा सुरु भयो, पहिला सुरुमा स्नान हुन्छ अनि दुर्गाजीको पूजा सुरु हुन्छ, चन्दन चढाउनुहोस्, अक्षता चढाउनुहोस्, चौतिल चढाउनुहोस्, दुबो चढ्दैन फेरि दुबो चाहिँ फेरि याद गर्नु नि, गणेशजीलाई कलशलाई चढ्छ दुबो, गणेशजीलाई चढ्छ कलशलाई चढ्छ, उता नवग्रहलाई चढ्छ, यता षोडश मातृका दुर्गालाई दुबो नचढाउनुहोस्, तुलसीको पात चढाउनुहोस्, बेलपत्र चढाउनुहोस् होइन, अलि मगमग मगमग बास्ना आउने फुल चढाउनुहोस्, भएर पाएसम्म फुलका मालाहरू चढाउनुहोस् तपाईँले दुर्गाजीलाई है, अनि त्यसपछि रातो वस्त्र लगाइदिनुहोस्, फल चढाउनुहोस्, दक्षिणा भेटी चढाउनुहोस् होइन, अर्घ चढाउनुहोस्, पञ्चामी धेरै चढाउनुहोस्, मजाले पूजा गर्नुहोस्। पूजा गरिसक्नुभयो, सबै थोक पूजा गरिसक्नुभयो, भोलिको लागि मैले सिकाएको तपाईँलाई है, अनि त्यसपछि यतापट्टि जमराको बाटो पालो आयो होइन, जमरा राख्ने ठाउँमा बनाउनुहोस्, जमरा जहिले पनि थापना गरेको दाहिनेपट्टि हुन्छ, दुर्गा थापना गरेको दाहिनेपट्टि जमरा हुन्छ, जमरा राख्दाखेरि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दाखेरि चारवटा दुनामा राख्नु पर्यो, थोथोरै माटो राख्ने चारवटा दुना अनि एउटा मेन गरेर पाँचवटा चाहिँ ठाउँ चाहिन्छ, जमरा राख्ने चिज पाँचवटा चाहिन्छ क्या, अनि त्यसपछि चाहिँ तपाईँले सबै ठाउँमा त्यही जमराको माटा मिलाएर राख्नुहोस्, त्यसपछि पूजा गर्नु माटोलाई, त्यसपछि जमरा छर्नुहोस्, मजाले जमरा छर्नुहोस्, जमरा छरी माथिबाट अलिअलि फुरफुर फुरफुर पारेर माटोहरू तपाईँले छरिदिनुहोस्, माटो भइहाल्यो, बिच जमरा राखेको बिच ठाउँमा एउटा घैँटोमा सानो तपाईँको चाहिँ कलशको माटो चाहिन्छ, कलशको माटोको कलश चाहिन्छ हो, त्यो कलशको चाहिँ तपाईँको चाहिँ माटा कलशमा बल पिपर आँपहरू राख्ने, एउटा चाहिँ तपाईँको त्यहाँनिर चाहिँ जनै सुपारी नरिवल राखिदिने, अनि त्यसपछि त्यहाँ घट भनेको त्यही हो नि, थापना गरेको भनेको चाहिँ घट स्थापना त्यहीँ गर्ने, अनि त्यसरी तपाईँले मजाले पूजा गर्न सक्नुहुन्छ, त्यहाँ पनि दुर्गाजीकै पूजा हुन्छ, महालक्ष्मीको पूजा हुन्छ होइन, यी सबै कुराहरू तपाईँले गर्नुहोस्। अब यी सबै कुराहरू गर्ने समय छैन भने के गर्ने भन्दा एउटा दियो बाल्नुहोस् अनि त्यही जमाएर राखेको बिचमा माटो घडा राख्नुहोस् अनि त्यही माथि दियो कलश गणेश नवग्रह सबै सम्झेर त्यही माटोको जमराको बिचमा जुन कलश हुन्छ नि हो कलशको माथि मुखमा पूजा गरिदिनुहोस्। यसरी पनि पूजा गर्न सकिन्छ, आफ्नो आफ्नो तरिकाले पूजा गर्न सकिन्छ। नियम चाहिँ जुन मैले भने नि अहिले यो नियम चाहिँ एकदम राम्रो नियम हो। तपाईँले बुझ्नुभयो बुझ्नु भएन, थापाउनु भएन, के गर्नुभयो कसो गर्नुभयो होइन, मैले चाहिँ सक्दो र भर्दोसम्म तपाईँले बुझ्ने तरिकाले मैले तपाईँलाई जानकारी भने गराएको छु। भोलि जमरा राख्ने समय एकदम राम्रो समय रहेको छ, भोलि जमरा राख्नुपर्छ, भोलि नै जमरा छर्नुपर्छ अनि मजाले पूजा गर्नुपर्छ। कसै कसैले भन्नुहुन्छ दुई महिना जमरा लाउनुहुन्छ त पनि भन्दा मलाई हिजो फोन गर्दै हुन्थ्यो कसै कसैले होइन, दुई महिना हुँदैन क्या, महिना भनेको त हामीले वैशाख जेठ असार साउन भदौ असो यस्तो, तर शास्त्रीय महिना भनेको चाहिँ शुक्ल पक्ष र कृष्ण पक्षको आधारमा हुन्छ। अहिले चाहिँ असोज महिनाको कृष्ण पक्ष हो आजसम्म चाहिँ, भोलिदेखि असोज महिनाको शुक्ल पक्ष हो, कुरा बुझ्नु भएन, असोज महिनाको शुक्ल पक्ष हो भोलि, पक्षको हिसाबले हुन्छ, यसलाई तपाईँले विशेष ध्यान दिनुहोला भन्न चाहे। अझै केही कुरा बुझ्नु भएन तपाईँले, जानकारी भएन तपाईँलाई भने तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला, फोन गर्नुहोस्, म तपाईँलाई बुझाउने कोसिस भन्ने गर्नेछु। भन्दै आजकोलाई चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको पनि जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृद्वार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु येशूको पवित्र र उच्च नाउँमा जय मसीह तथा ख्रिष्टीय अभिवादन भन्न चाहन्छु। र आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मत्तीद्वारा लिखित सुसमाचार 8:1-4 यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनिकन। आउनुहोस्, हामी यसरी पाठ गर्नेछौ। उहाँ डाँडाबाट ओर्लनु भएपछि ठूलो भीड उहाँको पछि लाग्यो। एकजना कुष्ठरोगी उहाँका आयो र उहाँको अघि घुँडा टेकी यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। उहाँले आफ्नो हात पसारेर त्यसलाई छुनुभयो र भन्नुभयो, म इच्छा गर्छु, तिमी निको भइजाऊ। तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। तब येशूले त्यसलाई भन्नुभयो, कसैलाई नभन्नु, तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ र मानिसहरूलाई प्रमाण होस्। आदरणीय श्रोता, यस खण्डमा हामी विशेष गरेर यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने मुख्य विचारलाई हामी मनन गर्नेछौ, ध्यान दिनेछौ। यीशुमाथिको विश्वासले मानिसहरू निको हुन्छ भन्ने कुरालाई हामी यहाँ हेरिरहेका छौं। यहाँनिर हामीले के देख्छौं भने यीशुको पछि ठूलो भीड लागेको कुरा हामी देख्छौं। जब येशु प्रभुले यो संसारमा रहँदाखेरि, बस्दाखेरि उहाँले धेरै आश्चर्य कर्महरू उहाँले गर्नुभयो। उहाँले धेरै रोगीहरूलाई निको पार्नुभयो र उहाँले आश्चर्य कर्महरू गर्नुभयो, जसले गर्दा भीडहरू येशुको पछि लागिरहेको हामी देख्छौ। र यो खण्डमा पनि मानिसहरू येशुको पछि ठूलो भीड लागिरहेको अवस्था यहाँ हामी देख्छौ। जब मानिसहरू येशुको पछि लागिरहेको थियो, त्यति नै खेर एकजना कुष्ठरोगीले पनि यो भीडलाई पछ्याएको हामी देख्छौ। र यो भीडमा आउने व्यक्तिहरू मध्येमा एकजना कुष्ठरोगी पनि हामीले यहाँ देख्छौ, किनभने तुनाईले विश्वास आउँछ र सुनाई चाहिँ परमेश्वरको वचन हो र परमेश्वरको वचन जब मानिसहरूले सुन्छ त्यसपछि उनीहरूमा विश्वास आउँछ। कुष्ठरोगीले येशूको बारेमा सुनिरहेको अवस्थाहरू हामी यहाँ देख्छौ, किनभने अगाडि नै उहाँले धेरै आश्चर्य कर्महरू गर्नुभएको कुरा चारैतिर फैलिरहेको अवस्था थियो। त्यतिखेर एकजना कुष्ठरोगी जसले आफ्नो भविष्य अन्धकारमय थियो र उसले आफ्नो जिन्दगी एकदमै खराब अवस्थामा उसले देखिरहेको थियो र आफ्नो जिन्दगीको आशा केही पनि थिएन र उनी एउटा जिउँदो लास जस्तै उनी बाँचिरहेको अवस्था थियो। त्यतिखेर यीशु ख्रीष्टले गर्नुभएको आश्चर्य कर्महरू र उहाँले गर्नुभएको रोगीहरूलाई निको पार्नुभएको कामहरू यी सबै कुराहरू सुन्दाखेरि कुष्ठरोगीले पनि विश्वासको साथ यीशु कहाँ आएको कुरा हामी यहाँ देख्छौ र उनले आएर घुँडा टेकिएको कुरा यहाँ हामी देख्छौ। उहाँको अघि घुँडा टेकी उनले यसो भन्यो, हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यो वाक्य यो भनाई बडो अचम्मको छ। एउटा कुष्ठ रोगीले आफ्नो विश्वास प्रकट गरिरहेको हामी देख्छौ, विश्वासको भाषा बोलिरहेको हामी देख्छौ। त्यत्तिकै मानिसहरूले यो भन्न सक्दैनन्। उनले यति धेरै विश्वास गरेको हामी देख्छौ कि हे प्रभु, तपाईँको इच्छा भए मलाई निको पार्न सक्नुहुन्छ। यस्तो खालको वाक्य चाहिँ धेरै मानिसहरूले भन्न सक्दैनन्। उनको विश्वास ठूलो भएको हामी यहाँ देख्छौ र यो विश्वासलाई देखेर प्रभु यीशु ख्रीष्टले पनि आफ्नो हात पसारेर त्यसलाई छुनु भयो। जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर आश्चर्य कर्म हुन्छ, आश्चर्य कर्म हुन्छ। यीशु प्रभुले छुन साथ त्यहाँनिर आश्चर्य कर्म भएको कुरा हामी यहाँ देख्छौ र यीशुले यतिखेर भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ, म इच्छा गर्छु तिमी निको भइजाऊ। यसरी प्रभु यीशुले पनि उसको विश्वासलाई देखिसकेपछि यीशु प्रभुले छुनुभयो र यीशुले छोइसकेपछि अचम्मको काम त्यहाँ भइहाल्छ र यीशुको छुवाई मानिसहरूको लागि आवश्यकता छ। धेरै मानिसहरू कुष्ठरोगी जस्तै आफ्नो भविष्य, आफ्नो जिन्दगीको गन्तव्य अधुरो, एउटा लक्ष्यहीन गोरेटोमा हिँडिरहेको अवस्था, जब यीशु प्रभुले छुनुहुन्छ तब त्यहाँनिर अचम्मको काम हुन्छ, आश्चर्य कर्म हुन्छ, चंगाई हुन्छ, निको हुन्छ। किनभने यीशुले भन्नुभयो, म इच्छा गर्छु तिमी निको भइजाऊ। तब तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो। आदरणीय श्रोताहरू, यसरी एउटा कुष्ठरोगीले आफ्नो जिन्दगी गुमाइसकेको अवस्थामा पनि आशा पलायो, उसको जीवनमा एउटा फेरि नयाँ क्षितिज आइपर्यो अथवा उसले फेरि नयाँ जीवन यहाँ पायो। ऊ एउटा अर्थहीन भएर जिइरहेको अवस्था थियो तर उनी अहिले त्यो अवस्थामा आएका छन्। अब उसले जिन्दगी देख्न थाल्यो, ऊ निको भयो। र यीशुले यो पनि भन्नुभयो, कसैलाई नभन्नु तर जाऊ र आफूलाई पुजारी कहाँ देखाऊ र मोसाले आज्ञा गरेका भेटी चढाऊ। यो कुरा चाहिँ प्रमाणको निम्ति होस् भनेर यीशु प्रभुले यो कुष्ठरोगीलाई, निको भएको कुष्ठरोगीलाई भन्नुभयो र कुष्ठरोगीले चाहिँ यो कुरा एउटा प्रमाणको रूपमा गर्नुपर्ने थियो, त्यसै कारणले पनि उनलाई यो भनिएको थियो। तर हामी अर्को खण्डमा देख्छौ कि उनले यसरी निको हुन साथ उसले मानिसहरूलाई भन्दै प्रचार गर्दै, म निको भएँ भनेर सबैलाई प्रचार गर्दै हिँडेको घटना पनि यहाँनिर बताइएको छ। आदरणीय श्रोता, एउटा व्यक्तिको जीवनमा जब अचम्मको काम हुन्छ, जब उसले आफ्नो जिन्दगीमा एउटा नयाँ क्षितिज देख्छ, जब उसले आफ्नो भविष्य एउटा गन्तव्य अन्त भइसकेको अवस्थामा मृत्यु अब देखेको अवस्थामा पनि अहिले जीवन देखेको अवस्था हामी देख्छौं र यसरी उनले आफ्नो भविष्य आफ्नो जिन्दगी फेरि यीशु ख्रिस्टमा आएर विश्वास गरेर उनले निको भएपछि उनले आफ्नो भविष्य देखेको छ, उनले आफ्नो लक्ष्य पूरा रूपमा देखेको छ र उनले आफ्नो गोरेटो बाटोबाट अब उनले सही बाटो उसले भेटाएको छ, उसले आफ्नो जिन्दगीको अर्थ थाहा पाएको छ र उनले आफ्नो जिन्दगीको मिठोपनलाई उसले पाएको छ, उनले आफ्नो भविष्य फेरि उज्जवल रूपमा देखेको छ। आदरणीय श्रोता, यदि यहाँहरूको बीचमा पनि कतै आफ्नो जिन्दगीको कुनै अर्थ नभएको जिन्दगी बिताइराख्नु भएको छ, जन्मेर पनि एउटा अर्थहीन भएर जिइराख्नु भएको छ, लक्ष्य देख्नु भएको छैन, त्यतिकै जिन्दगी लक्ष्यहीन गोरेटोमा हिँडिरहेको छ र आशा छैन, भविष्य छैन र जिन्दगीमा पीड़ा अशान्ति डर र भयमा अशान्तिमा यदि यहाँहरू जिइराख्नु भएको छ भने यीशुमाथि विश्वास गर्नुहोस्। यीशुलाई विश्वास गर्नुभयो भने तपाईँको रोगहरू निको हुनेछ, शारीरिक रूपमा पनि र आत्मिक रूपमा पनि तपाईँले अनन्त जीवन प्राप्त गर्नुहुनेछ र तपाईँको मानसिकता तपाईँको सामाजिक क्षेत्रमा सबैतिर परमेश्वरले फेरि उज्जवल भविष्य दिनुहुनेछ र तपाईँले आफ्नो जिन्दगीको अर्थ थाहा पाउनुहुनेछ र हजुरहरूले पनि यीशुमाथि विश्वास गर्नुहोस् भनेर हामी बिन्दी अथवा निवेदन गर्न चाहन्छु। आउनुहोस्, यीशुमाथि विश्वास गर्नुहोस् र आफ्नो रोगबाट निको भएको प्रमाणहरू पनि दिनुहोस् र परमेश्वरको महिमा गर्नुहोस् र यीशु परमेश्वर हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमाथि विश्वास गर्नेहरू कोही पनि नाश हुने छैन तर तिनीहरूले आनन्द जीवन पाउनेछ। आउनुहोस्, हामी यीशुमाथि विश्वास गरौं र आफ्नो रोग निको भएको प्रमाणहरू दिउँ। यति भन्दै आजको यो प्रवचन सेवालाई यहीँनिर अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिस दिदी बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
6: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98140055754 98140055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141867764 98141867764
7: बुढा आज इन्टरभ्यू थियो के भयो त
8: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि भोलिबाटै काममा जाने
7: होइन के भन्छ कसरी नि
8: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
9: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स
7: हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 98491580810 98491580810
10: बाबा म त आज स्कुल जान्न
11: म पनि स्कुल जान्न मम्मी
0: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाल्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
0: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
13: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सोलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
5: काठमाडौँ जाने बाटोपट्टि
13: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045454
5: 98167045454
4: सर सर कम्प्युटर ल्याब जाने आज
14: अब नेक्स्ट फ्राइडे पक्का होस्
15: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
14: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
15: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
16: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
15: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
16: सम्पर्क नम्बर 9860628106 98082479417

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासपोर्ट बनाउन जानला?
3: ल त पनि विदेश जानलाइस कि के हो?
4: यही भन्दा किन जाएर हो ए पासपोर्ट?
3: बटारिया कुरो नगर्नु होस्
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
3: हे आमा हो, गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
5: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841997913। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
8: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त?
7: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा, हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिन्छ नि।
2: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
9: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
2: सम्पर्क नम्बर 9860628106, 9082479417।
0: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नेलकन्ठ नगरपालिका तेह्र बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108778 र 9800888778।
12: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
13: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
14: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
13: आएन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि

जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849185737।
1: सर सर कम्प्युटर ल्याब जाने आज
2: अब नेक्स्ट फ्राइडे पक्का होस्
3: सर सधैँ
4: यस्तै भनेर चाहनु होइन के भयो के हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
4: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
0: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
4: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
0: सम्पर्क नम्बर 9860628100 9082979417
5: बाबा बाबा म त आज स्कुल जान्न
6: म पनि स्कुल जान्न मम्मी
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
10: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
10: काठमाडौँ जाने बाटोपट्टि
9: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705544
11: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
11: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
0: सम्पर्क नम्बर 010-520-267 010-520-267
12: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9841-68-67-64

0: कताहोस साइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि पासवर्ड बनाउन जानलाई
0: ल त पनि विदेश जानलाई के हो
1: यही भनेदेखि जाएर हो है पासवर्ड
0: बटारिया कुरो नगर्नु होस्
1: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
0: किन थाहा नहुने नि हौ यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
0: हे आमा हो गुण्यदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
2: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
1: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
0: बुढी हेर त लाऊ
4: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको
0: कहाँबाट हुनु नि मैले दिदी बहिनी सुनसादी घर गहना उद्योगबाट ल्याएको नि
4: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनसादीका घर गहना अर्डर अनुसार तयार गरिन्छ
0: दिदी बहिनी सुनचाँदी गर गहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 98 18 32 74 73 98 61 75 49 88 98 61 75 88

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिदिए अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: घरैसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरैसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्क नम्बर 01520267 01520267।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
8: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
8: ए पोग्नुहोस् त, हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248443, 9860248443।
9: बाबा बाबा, म त आज स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
0: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
11: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
0: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545।
3: 9861707545।
12: सर सर, कम्प्युटर ल्याब जाने आज।
13: अब नेक्स्ट फ्राइडे पक्का होस्?
14: होइन, के भयो, के को हल्ला हो यो क्लासमा?
15: ए सर पनि यही हुनुहुँदो रहेछ त।
4: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
14: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङले सिपुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
15: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
14: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
15: सम्पर्क नम्बर 9860628106, 9802479417।
16: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आफै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
17: शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
18: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि

0: भोलिबाटै काममा जाने
1: होइन के भन्छ कसरी नि
0: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
1: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स हामी कहाँ स्कूल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810
2: मैले गहना लिएर थिएँ
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिसैन अनि कहाँबाट लिएर आउने गहना
2: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
3: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
4: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहना सँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसी प्रोप्राइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841639953
4: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
5: कता हो साइला यस्तो हतार हतारमा
6: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाई
5: ल तपाईँ विदेश जानलाई कि के हो
6: यहीँ भन्दै किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्न म
6: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने नि हौ कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
5: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
7: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
8: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
9: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841997913 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
10: सर सर कम्प्युटर ल्याब जाने आज
11: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
12: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
11: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
12: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
8: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
12: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
8: सम्पर्क नम्बर 9860628106 9082979417
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गराउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
3: यदि त्यस्तो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
2: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाक्ने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
0: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
0: 98-61-97-65-47।
9: अब नेक्स्ट फ्राइडे पक्का हो?
10: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेखि पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
9: सम्पर्क नम्बर 98-60-628-100, 98-082-79-417।
11: रेडियो बिहानी 97.6 MHz
12: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ
1: दीपक पाण्डे र छविलाल गौतमको रित्तो झोला।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज
3: आफ्नै परिवेशका भाकाहरू संग्रहित गर्ने क्रममा तीर्थना म्युजिक प्रस्तुत।

0: सबैका जोडी जोडी देख्छु त मैले त
1: दसैँ आयो सर घर जान पाएन यस्तो नाचो गाउँ भनेर
0: ल ठिक छ आज म गीत गाउने तिमीहरू नाच्ने ल

0: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
1: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
2: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-33-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: कता हो साइला, यस्तो हतार हतारमा
6: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई।
5: ल तपाईँ विदेश जानलाई कि के हो
6: यहीँ भन्द किन जाएर है पासपोर्ट
5: बटारिया कुरो नगर्नु पर्छ।
6: होइन तलाई थाहा छैन क्या हो, धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
5: किन थाहा नहुने हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
5: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
7: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
6: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है।
8: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
9: अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
10: हैन सर, के सोचिरहनु भएको छ?
9: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
11: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
12: Xiaomi किन्दा उपहार एभ्रीडे Thailand Holiday।
13: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 99.4 Radio Tha Sanchar Studio Time.
1: It's 12 p.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ, यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सड़क भाँचिएर अवरूद्ध बनेको पृथ्वीराज मार्ग मरमत कार्य शुरू। साना सवारी वैकल्पिक मार्गबाट चलाइँदै पहिरोले बीपी राजमार्ग एकतर्फी खुल्यो।
0: 13 कम्पनीका एलपी ग्यास भोलिदेखि साटफेर गर्न पाइने। आज र भोलि काठमाडौँका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै।
1: कांग्रेस सभापति पदमा गगन थापा निर्वाचित। 93% भन्दा बढ़ी मत प्राप्त। पदाधिकारीको मतगणना आज दिउँसो मात्रै शुरू हुने।
0: भारतको नयाँ दिल्लीमा कक्रोच पार्टी विशाल प्रदर्शन गर्दै संस्थापक अभिजित दीपकले पक्राउ। 250 भन्दा बढ़ी रेल तथा शहरभित्रको मेट्रो रेल समेत सरकारद्वारा बन्द।
1: र दोस्रो टी20 क्रिकेटमा भारत विरूद्ध वेस्ट इण्डिज 6 विकेटले विजयी। भारतले बनायो एकै वर्षमा 300 छक्काको कीर्तिमान।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सड़क भाँसिएपछि पूर्ण रूपमा अवरूद्ध बनेको पृथ्वी राजमार्ग खुलाउने पहल शुरू भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको गजुरी गाउँपालिका 5 गलौदी सड़क खण्ड हिजो साँझदेखि अवरूद्ध छ। बिहानैदेखि भाँसिएको सड़क सञ्चालनमा ल्याउने गरी सड़क विभागले काम अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले नयाँ ट्र्याक बनाउने काम भइरहेको छ। सड़क विभागले पनि स्थानीय निकायसँग छलफल भई ब्याक कटिङको कार्य शुरू गरिएको जनाएको छ। सड़क विभागले सामाजिक सञ्जाल फेसबुक मार्फत सूचना जारी गर्दै सकेसम्म आज यातायात सुचारू गर्ने गरी काम भइरहेको जनाएको छ। पृथ्वी राजमार्ग अवरूद्ध भएपछि गोङ्गोबु स्थित नयाँ बस पार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधन बस पार्कभित्रै रोकिएका छन्। सड़क अवरूद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढ़ेपछि यातायात सञ्चालनमा समस्या भएको हो। पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौँलाई हेटौडासँग जोड़ने कान्तिलोक पथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो, तर उक्त सड़कमा पनि सवारी साधनको चाप अत्यधिक बढ़ेपछि थप समस्या उत्पन्न भएको छ। नयाँ बस पार्कबाट छुट्ने सवारी साधनलाई बस पार्कमै होल्ड गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको चाप बढ़न थालेको बेला देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरूद्ध हुँदा हजारौं यात्रु प्रभावित बनेका छन्। यता पहिरोका कारण अवरूद्ध बीपी राजमार्ग एकतर्फी खुलेको छ।
1: काठमाडौँ उपत्यका विभिन्न 6 स्थानमा भोलिदेखि 13 कम्पनीको ग्यास साटफेर गर्न पाइने भएको छ। ग्यासका सिलिण्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले 13 कम्पनीका ग्यास साटफेर गर्न सक्ने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो। भोलिदेखि एक साता अर्थात शनिबारसम्म बिहान 9:30 बजेदेखि दिउँसो 4:30 बजेसम्म ग्यासको बिक्री वितरण हुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्र सिंह तामाङले फरक ग्यासको सिलिण्डर भएर चिन्तित भएका उपभोक्तालाई चाडपर्वमा ग्यासको सहज आपूर्तिको लागि सिलिण्डर साटफेर गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। एलपी ग्यास उद्योग संघका अनुसार उपभोक्ताले काठमाडौँको सिफल स्थित ग्यास वाइन अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम पेप्सिकोलाबाट सगर बालजी औद्योगिक क्षेत्रबाट नेपाल एसबी गीता राजधानी र त्रिवेणी सुकेधाराबाट बाबा र श्री कलंकीबाट साई बाबा र श्री कृष्ण तथा ललितपुरको हरिसिद्धिबाट श्रीराम ग्यास लिन सक्नेछन्। ती स्थानमा काठमाडौँ उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगको ग्यासको सिलिण्डर मात्रै साटफेर हुने बताइएको छ।
0: काठमाडौँ उपत्यकामा आज र भोलि विद्युत आपूर्ति प्रभावित हुने भएको छ। प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको हुँदा आज र भोलि केही स्थानमा विद्युत कटौती हुने भएको हो। हाल नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केबी प्रसारण लाइन स्तरोन्नति आयोजनाले माता तीर्थ सुचाटार 132 केबी डबल सर्किट प्रसारण लाइनमा रहेको पुरानो कण्डक्टर परिवर्तन गरी उच्च क्षमताको नयाँ सुचालक जडान गरिरहेको छ। उक्त कार्यका लागि आज र भोलि बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म प्रसारण लाइन बन्द हुनेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ सुचाटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने भएको हो। निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी आवश्यक प्राविधिक जारी गरिएको र मौसम प्रतिकूल भएमा कार्यतालिका परिवर्तन हुन सक्ने जनाइएको छ।
1: नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित हुनुभएको छ। उहाँले 6584 मत पाएर विजयी हुनुभएको हो। निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार उहाँको प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले 375 मत प्राप्त गर्नुभएको छ। सभापति पदमा कुल 7013 मत खसेकोमा 54 मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले 93.88% मत प्राप्त गर्नुभएको हो। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। बाँकी पदाधिकारीको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर राखिएको छ। मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक बसी आज दिउँसोबाट मतगणना शुरू गर्ने निर्वाचन समितिका सदस्य सचिव राजु कटवालले जानकारी दिनुभयो। हिजो साँझ मतदान सम्पन्न भएसँगै राति काठमाडौँको राष्ट्रिय सभागृहमा सभापतिको मतगणना भएको थियो। निर्वाचन समितिका अनुसार यसपटक कांग्रेसका 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेका थिए।
0: पितृपक्ष अर्थात 16 श्राद्ध आज पूरा हुँदैछ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदामा शुरू भई औंसीसम्म रहन्छ। वैदिक सनातन धर्मावलम्बीले प्रतिपदादेखि औंसीसम्मका एक तिथिमा आफ्ना पितृको श्राद्ध गर्छन्। प्रतिपदादेखि औंसीसम्मका 15 तिथि र पूर्णिमा तिथिको गरी 16 तिथिलाई आधार मानेर 16 श्राद्ध गरिने भएकाले यसलाई 16 श्राद्ध भनिएको बताइन्छ। आफ्ना पिता दिवंगत भएको तिथिलाई आधार मानेर गरिने यो श्राद्धमा घरतर्फका 3 पुस्ता र माओलीतर्फका 3 पुस्ताको सम्झना गरिन्छ। पितृकर्मलाई औंसी तिथि विशेष मानिन्छ। 16 श्राद्धमा पनि औंसीलाई महत्व दिइन्छ। अरू तिथिमा रोकिएको श्राद्ध पनि यसै दिन गरिन्छ। पूर्णिमा तिथिमा दिवंगत भएकाको श्राद्ध पनि यसै तिथिमा गरिन्छ। 16 श्राद्ध सकिने दिन पवित्र तीर्थस्थल तथा नदी किनारमा श्राद्ध तर्पण गर्नेको घुइँचो लागेको छ। 16 श्राद्ध सकिएको भोलिपल्ट आश्विन शुक्ल प्रतिपदामा नवरात्र अर्थात बडा दशैं शुरू हुन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा पैदल यात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणाधीन आकाशे पुल निर्माण अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन काठमाडौँका अनुसार हालसम्म परियोजनाको भौतिक प्रगति 92% सम्पन्न भइसकेको छ। सड़क डिभिजन कार्यालय काठमाडौँका प्रमुख सुबोध देवकोटाका अनुसार 2082 फागुन 21 गते सम्झौता भई शुरू भएको पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ। निर्माण कम्पनी हाईटेक इन्जिनियरिङ पर्कर्ष प्राली हेटौँडाले जिम्मा पाएको यस आयोजनाको कुल लागत 2,52,45,953 रूपियाँ रहेको छ। पुलको मुख्य संरचनाको काम सकिएसँगै हाल रेलिङ राख्ने र भर्याङ जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ। तोकिएको म्याद अनुसार पुल निर्माण सम्पन्न गर्ने अन्तिम म्याद 2083 असोज 30 गतेसम्म छ। सड़क विभागले असोज 28 गतेबाटै उक्त पुल पैदल यात्रुको प्रयोगको लागि सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार भारतमा कक्रोच जनता पार्टी सीजेपीको प्रदर्शन अघि नयाँ दिल्ली र हजरत निजामुद्दीन रेलवे स्टेशनबाट आउजाउत गर्ने 250 भन्दा बढ़ी रेल रद्द गरिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे बोर्डको निर्णय अनुसार हिजो दिउँसो 2 बजेदेखि 2 बजेपछि आफ्ना प्रारम्भिक स्टेशनबाट छुट्ने यात्रुवाहक रेलहरू रद्द गरिएका हुन्। यसका साथै आज बिहान 4 बजेदेखि दिउँसो 2 बजेसम्म नयाँ दिल्ली वा हजरत निजामुद्दीन स्टेशनमा पुग्ने रेल पनि बन्द गरिएको छ। ठूलो संख्यामा रेल यातायात रद्द गरिएपछि हजारौं यात्रुले भोग्नुपर्ने असुविधालाई लिएर रेलवेको निर्णयमाथि प्रश्न उठेको छ। रेलवेका पूर्व अधिकारी, यात्रु संगठन र कर्मचारी महासंघहरूले यस कदमको आलोचना गरेका छन्। अर्कोतर्फ दिल्ली मेट्रो रेल कर्पोरेशन डीएमआरसीले पनि 45 मेट्रो स्टेशनका प्रवेश तथा निकासद्वार बन्द गरेको छ। कक्रोच जनता पार्टीको प्रदर्शन अघि दिल्ली प्रहरीले जन्तर मन्तर र तेस्रो र परका क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाउनुका साथै विभिन्न प्रतिबन्धहरू लागू गरेको छ। सरकारले 40,000 सुरक्षाकर्मी परिचालन गरेको छ। सीजीपीको नेतृत्वमा हुन लागेको यस प्रदर्शनका लागि अनुमति दिइएको थिएन। यद्यपि सीजीपीका नेताहरू आफूहरू जन्तर मन्तर पुग्ने बताएका थिए। सीजीपीका संस्थापक अभिजित दीपकै भने दिल्ली विमानस्थलबाटै पक्राउ परेका छन्। उनी सहित सीजीपीका चर्चित नेताहरू पक्राउ परेका हुन्। यस्तै प्रदर्शनमा सहभागी हुन भारत आइपुगेका चर्चित युट्युबर ध्रुव राठी पनि पक्राउ परेका छन्।
1: र अब खेल समाचार। राँचीमा भएको दोस्रो टी20 क्रिकेटमा वेस्ट इण्डिजले भारतलाई 6 विकेटले पराजित गरेको छ। भारतले दिएको 250 रनको लक्ष्य वेस्ट इण्डिजले 18.3 ओभरमै पूरा गर्यो। यो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विरूद्धको सबैभन्दा ठूलो जित हो। खेलमा दुवै टोलीले गरी कुल 501 रन बनाए। यो टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा 500 भन्दा बढ़ी रन बनेको दोस्रो ठूलो खेल हो। भारतले पहिलो इनिङ्समा 13 छक्का प्रहार गरेको थियो। यससँगै सन् 2026 भारतले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 311 छक्का प्रहार गर्दै एकै वर्ष 300 छक्का कटाउने पहिलो टेस्ट राष्ट्रको कीर्तिमान बनाएको छ। भारत विरूद्ध 250 रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इण्डिजका कप्तान साई होपले 45 बलमा शतक पूरा गरी उनले 13 बलमा अभिजित 34 रन बनाएका रोमारियो सेफर्डसँगै टोलीलाई जित दिलाउन महत्वपूर्ण साझेदारी गरेका थिए। सेफर्डले 37 बलमा 84 रन जोड़े। भारतीय बलर मयंक यादवले शुरूआती ओभरमै लगातार 2 बलमा 2 विकेट लिएका थिए, तर वेस्ट इण्डिजका ब्याटरले आक्रमक प्रदर्शन गर्दै लक्ष्य सहजै पूरा गरे।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सड़क भाँचिएर अवरूद्ध बनेको पृथ्वी राजमार्ग मरमत कार्य शुरू। साना सवारी वैकल्पिक मार्गबाट चलाइँदै बीपी राजमार्ग एकतर्फे खुल्यो।
0: 13 कम्पनीका एलपी ग्यास भोलिदेखि साटफेर गर्न पाइने। आज र भोलि काठमाडौँका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै।
1: कांग्रेस सभापति पदमा गगन थापा निर्वाचित। 93% भन्दा बढ़ी मत प्राप्त। पदाधिकारीको मतगणना आज दिउँसो मात्रै शुरू हुने।
0: भारतको नयाँ दिल्लीमा कक्रोच पार्टीको प्रदर्शन। अभिजित दीपकले पक्राउ। 250 भन्दा बढ़ी रेल तथा शहरभित्रको मेट्रो रेल समेत सरकारद्वारा बन्द।
1: दोस्रो टी20 क्रिकेटमा भारत विरूद्ध वेस्ट इण्डिज 6 विकेटले विजयी। भारतले बनायो एकै वर्षमा 300 छक्काको कीर्तिमान।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र बिदा हुन्छौं। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
6: AIO.
7: AIO?
6: Yes, AIO. All in one mart. The best place for shopping.
7: Kya sara ho khas tya?
6: Ke chaina bhana na, noon dekhi sun samaka sampurna samagri haru, latta kapda, khadya samagri, banking sastha haru ekai thau ma. Tyo pani sulabh mulya ma ani gunastariya restaurant haru tesmathi prashasta parking area.
7: Wow, kaha chha ra yo?
6: Yahi Min Bhavan ma, Shantinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
5: All in one mart, helping make your life easier.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: उच्च गति भरपर्दो कनेक्टिभिटी
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसकिने बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स दार्जिलिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
7: सम्पर्क मोबाइल 97140131429
8: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
9: होइन के भो किन एक्लै गनगन गरिरहे
8: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
9: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
8: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3-20 बजार धादिङ
9: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
8: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841-7522 9861-2661 र 010-520-542

0: यताजौ आफै उताजौ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: सर सर कम्प्युटर ल्याब जाने आज
5: अब नेक्स्ट फ्राइडे पक्का होस्
1: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
5: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
1: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
5: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
1: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
5: सम्पर्क नम्बर 98-60-628-106 98-082-79-417
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: न टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस निलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
6: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान लाए।
2: ल तपाईँ विदेश आइस कि के हो?
3: यहीँ बहन्दा किन चाहेर हो पासपोर्ट?
2: बटारिया कुरो नगर्नु होस्
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर 1 जनालाई, सुनको औठी 1 जनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
0: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: बाबा बाबा, म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर?
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
11: होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङले श्री पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्री भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082979417
12: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
13: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
1: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
1: 9851-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ
5: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ
4: तपाईँको व्यवसाय सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: सम्पर्क नम्बर 010-520-267 010-520-267
2: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा
0: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ
0: विभिन्न ब्रान्डका सनग्लास फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ
2: प्रोपाइटर बिटु विश्वकर्मा सम्पर्क नम्बर 9843-62-86-16 र 9810-32-37-54
0: ए सुन्नुहोस् त हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ हेर्न नभुल्नुहोला
4: कता हो साइला यस्तो हतार हतारमा
6: कहाँ हुनु नि पासवर्ड बनाउन जानला
4: ल तपाईँ विदेश जानलाइस कि के हो
6: यहीँ भन्दै किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्नु
6: होइन तलाई थाहा छैन क्या हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
6: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
4: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
7: हजुर बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
8: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट च्याम्परहरू छ है
9: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
10: बाबा बाबा म त आज स्कुल जान्न
11: म पनि स्कुल जान्न मम्मी
12: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
13: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
12: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
1: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
14: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
1: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट 6 घर तल
14: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
14: 9861705544
15: अफिसको डेकोरेसन त सकिसकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला
16: छैन सर के सोचिरहनु भएको छ
15: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
16: ल सर हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
17: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मरमत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108778 र 9808878

0: नेपाल का वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्या देखि जटिल रोग सम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बनेछ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त।
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: कता हो साइला, यस्तो हतार हतारमा
8: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई
7: ल। तपाईँ विदेश जानलाई कि के हो
8: यहीँ भन्दा किन जाएर है पासपोर्ट
7: बटारिया कुरो नगर्नु
8: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
7: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
8: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड, मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
7: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
9: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड, मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
10: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड, मलेसिया, 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
6: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 98-41-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
11: सर, सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
13: होइन के भयो के पो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
13: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिङबेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
12: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
12: सम्पर्क नम्बर 9860628106 9082479417
14: रेडियो बिहानी 97.6 मेगाहर्ज
15: विजयादशमी 2081 को हार्दिक मंगलमय शुभकामना
14: सम्बन्ध सधैँभरिलाई

0: दादा शब्द
1: शब्द दसैँले
0: दसैँले
1: बर्खे झरी सकियो हिउँद
0: पलायो
1: जताततै सयपत्री फुल मुस्काए देशै रमाइलो भेषै रमाइलो गाउँै रमाइलो
0: गाउँ
1: दसैँ तिहार आउँदा त झनै रमाइलो
0: गाउँ आशा सुरु गर्दा

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070,
4: 9851887882, गल्छी बजारको लागि 0104131116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू।
3: सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने।

0: पटोल मुक्तिनाथ बैंक को ठीक अगाडि।
1: ए पोपनस त हाम्रो शाखा टेलिभिजन सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543 9860248543।
2: गहना लिएर
3: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस छैन, अनि कहाँबाट लिएर आने गहना?
2: नीलकण्ठ नगरपालिका तीन बिस बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
3: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
2: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ देशी प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 9841639953।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म सुन चाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल।
5: बाबा बाबा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका तीन पुच्छार बजार थालिङ एमाले चोकबाट
9: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705454।
10: सर सर, कम्प्युटर ल्याब जाने आज।
11: अब नेक्स्ट फ्राइडे पक्का होस्। सर
12: होइन, के भयो, के को हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
11: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628100 9082979417।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दसैँ तिहारको खुशीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। पृथ्वी राजमार्ग खुलाउन काम अघि बढ़ाइएको सम्बन्धी खबरबाट सड़क विभागले थादिङको गजुरी नजिक गलौदीमा भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग खुलाउन काम अघि बढ़ाएको छ। त्रिशुली नदीका कारण सड़क भाँसिएपछि अवरूद्ध भएको खण्ड खुलाउन दोजरसहित आवश्यक जनशक्ति परिचालन गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। आज साँझसम्म ब्याक कटिङको काम सम्पन्न गरी सड़क पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ। त्यस्तै काभ्रे पलाञ्चोकको रोसे गाउँपालिका 9 पिन्थलीमा माथि बाटो लेदोसहितको पहिरो खस्ता अवरूद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लेदोसहितको पहिरोका कारण रातीदेखि अवरूद्ध भएको सड़कमा पहिरो तथा लेदो हटाइएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो। अस्ट्रेलियाको औपचारिक भ्रमण पूरा गरी परराष्ट्र मन्त्री सुशीर खनाल स्वदेश फर्किनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जानकारी दिँदै मन्त्री खनालले नेपालमा गएको विनाशकारी बाढ़ीपछिको पुननिर्माणका लागि अस्ट्रेलियाले थप 1,50,00,000 अस्ट्रेलियन डलर कुल 2,60,00,000 डलर अनुदान दिने घोषणा गरेको बताउनुभयो। भ्रमणका क्रममा मन्त्री खनालले भुटेकोशीको बाढ़ीलाई हिमाली सुनामीको संज्ञा दिँदै जलवायु न्यायको मुद्दा उठाउनका साथै अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि भिसा प्रक्रिया सहज बनाउन र सीधा हवाई सम्पर्क विस्तार गर्ने बारे महत्वपूर्ण छलफल गर्नुभएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी भएको छ। पार्टीको नयाँ नेतृत्व चयनका निम्ति हिजो राति मतदान सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। मतदान सकिए लगतै गरिएको मतगणनामा थापा 6,584 मत ल्याएर विजयी हुनुभएको हो। अब उपसभापति र महामन्त्रीको मतगणनाका निम्ति प्रक्रिया अघि बढ़ाइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताउनुभयो। मतगणना अघि पदाधिकारी पदका उम्मेद्वारसँग छलफल गर्न लागि उहाँले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दसैंमा बेकोको सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वटा वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनाऊ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग मनैदेखि वाउ।

0: दसैँ तिहारको खुसीमा एलजी ले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजी का घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइंडर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ।
1: एलजीको उपहार मनाउ दसैँ तिहार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक असै सागर राज थारूप नदीमा खसेर बेपत्ता हुनुभएको छ। दोधारा चाँदनी क्षेत्रमा अवरूद्ध फोन तथा इन्टरनेट सेवा सुचारू गर्न शनिबार दिउँसो रबर बोट मार्फत तार वार पार तान्ने क्रममा खुट्टामा तार अल्झिएर देवीस्थान गुल्ममा कार्यरत असै थारू महाकालीमा खोज्नु भएको हो। सशस्त्र प्रहरीका अनुसार बेपत्ता असै थारूको महाकाली नदीमा तीव्र रूपमा खोजी कार्य जारी राखिएको छ। जंगली च्याउ खाँदा 3 वर्षीय बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका 1 घुस्री निवासी 3 वर्षीय लक्ष्मी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेम बहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार गढवा वन घुस्री निवासी ऋषि माझीकी श्रीमती 26 वर्षीय सुमित्रा माझी र उनकी 3 वर्षीय छोरी लक्ष्मी जंगली च्याउ खाएपछि बिरामी परेका थिए। तीनैजनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएकामा गए राति चिकित्सकले मृतक घोषणा गरेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको 2.54 अर्ब रूपियाँ अनुदानमा विराटनगरमा निर्माण भइरहेको खानेपानी आयोजना संचालनको अन्तिम चरणमा पुगेको छ। आयोजना संचालनमा आएपछि दैनिक 1 करोड़ लिटर भन्दा बढ़ी खानेपानी वितरण गर्न सकिने नेपाल खानेपानी संस्थानले जनाएको छ। निर्माणाधीन आयोजनाको आज विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले निरीक्षण गर्दै विराटनगरवासीलाई शुद्ध र गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य पूरा हुने चरणमा पुगेको बताउनु भएको छ। आयोजना निर्माणका क्रममा जग्गा व्यवस्थापन, सड़क र विद्युत जडान लगायतका समस्या देखिए पनि महानगरपालिकाले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत
6: रेडियो बिहानी 97.6 MHz।
7: प्यारिस, सुन त, मैले अलिकति पैसा पठाइदिएको छु, निकालेर दसैँ मनाउनु है।
8: यसपालि पनि घर आउने होइन र हजुर?
7: हेर न, यसपालि पनि बिदै मिलेन, अर्को दसैँमा आउँछु नि।

রেডিও বিহানি 97.6 মেগাহার্টজ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849185737।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104131 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 0105202667, 0105202667।
7: बाबा बाबा, म टाढो स्कुल जान्न।
8: म पनि स्कुल जान्न मम्मी।
9: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861707545।
11: सर सर कम्प्युटर ल्याब जाने आज
12: अब नेक्स्ट फ्राइडे पक्का होस् या सर
13: सधैँ यस्तै भनेर चाहनुहुन्छ होइन के भयो के पो हल्ला क्लासमा
14: ए सर पनि यही हुनुहुँदो रहेछ त
12: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
14: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भए हाम्रै धादिङदेशी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
15: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
16: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
15: सम्पर्क नम्बर 9860628100 छ 9802479417
17: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: घरायसी प्रयोग होस् वा होटल, रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849518537।
0: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासवर्ड बनाउन जान लाए।
3: ल, तपाईँ विदेश जान लाइस कि के हो?
4: यही भन्दा किन चाहेर है पासपोर्ट?
3: बटारिया कुरो नगर्नु मसँग।
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
3: किन थाहा नहुने नि हौ? यी सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन,
3: बटारिया कुरो नगर्नु मसँग।
4: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका?
3: किन थाहा नहुने नि हौ?

0: मन्दीमा सुनको आउँथ्यो। आहा, ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
1: हजुर, बाह्रै महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टीवीएस जुपिटर स्कूटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
2: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
3: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल। सम्पर्क नम्बर 98 41 97 97 13।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
10: 98 61 97 65 47।
11: सर सर, कम्प्युटर ल्याब जाने आज।
12: अब नेक्स्ट फ्राइडे पक्का
13: होइन? के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ। एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो। स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भयो? हाम्रै धादिङ्गेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
13: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
12: सम्पर्क नम्बर 98 60 628 106, 98 082 79 417।
10: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने। कहाँ गएर किन्ने होला?
14: होइन सर, के सोचिरहनु भएको छ?
10: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने। कहाँ गएर किन्ने होला?
14: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
15: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
10: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 98 49 18 57 37।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ध होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
6: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
6: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267, 010-520-267।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: पोख्नुहोस् त, हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248443, 9860248443।
7: बाबा बाबा, म त स्कुल जान्न,
8: म पनि स्कुल जान्न। मम्मी
9: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
10: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
9: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
3: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार धादिङ, एमाले चोकबाट छ घर तल काठमाडौँ जाने बाटोपट्टि। प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545। 9861707545।
11: सर सर, कम्प्युटर ल्याब जाने आज,
12: अब नेक्स्ट फ्राइडे पक्का हो।
13: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
12: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
13: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
12: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
14: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
12: सम्पर्क नम्बर 9860628106, 9082479417।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: चप्पलकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले, कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 9741031429।
5: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849185737।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अरू अनुसार विभिन्न स्कुल, कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54,
9: 9861-7045-47।
10: अब नेक्स्ट फ्राइडे पक्का होस्
11: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा?
12: ए सर पनि यही हुनुहुँदो रहेछ त।
10: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
12: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुछा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
13: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल, एमाले चोक धादिङ।
12: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली।
13: सम्पर्क नम्बर 9860628106 9082479417।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
14: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
15: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: छोरा छोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवा

0: टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
0: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर 9840450575, स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
1: ए पुग्नुहोस् त, हाम्रो शाखा टेलरिङ सेन्टर काठमाडौँको ढुङ्गेधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ। यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543, 9860248543।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासवर्ड बनाउन जानलाई
2: ल, त पनि विदेश जानलाई कि के हो?
3: यही भन्द किन जाएर है पासपोर्ट
2: बटारिया कुरो नगर्नु
3: होइन, तँलाई थाहा छैन के हो धादिङ बेसी मिनन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हौ? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुण्डेदेखि उन्नेसम्म जम्मै पो रहेछ त, त्यहाँ माथि यो महँगीमा सुनको औठी। ल, पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर, म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
3: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-97-97-13। तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: सर सर, कम्प्युटर ल्याब जाने आज,
7: अब नेक्स्ट फ्राइडे पक्का हो सर,
8: सधैँ यस्तै भनेर जानु होइन, के भयो के पो होला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त,
7: के हुनु नि म्याम? पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
8: ल सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा, हाम्रै धादिङ बेसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
9: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली,
9: सम्पर्क नम्बर 9860628100, 9082479417।

0: 물이 에러다 라우.
1: 아하, 코티 라므로 먹었었어? 까바도 라고.
0: 까바도 오노니? 멀리 디디바니 순사리 거르거나 우드고바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
3: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111 9849241111।
5: घरायसकी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849-1857-37।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार। फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
7: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
8: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
7: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
8: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
7: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस
9: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470
7: 9851-87-882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
10: बाबा बाबा, म त आज स्कुल जान्न।
11: म पनि स्कुल जान्न मम्मी।
12: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
13: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
12: किन नहुनु नि? हाम्रो धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रांड का छाता
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थालिङ एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98167045 54
9: 98167045 47।
14: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: भरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो, सम्पर्क नम्बर 9849188537।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
0: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 010-520-267 010-520-267।
2: कता हो साइला, यस्तो हतार हतारमा
3: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
2: ल त पनि विदेश जानलाइस कि के हो?
3: यहीँ भन्दा किन जाएर है पासपोर्ट?
2: बटारिया कुरो नगर्नु मसँग।
3: होइन तँलाई थाहा छैन के हो, धादिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
2: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त। अनि त्यसमा पासपोर्टको के काम?
3: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। ल सुन, हरेक मोबाइलको खरिदमा टिभी जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
2: हे आमा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, आहा। ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर। म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर।
4: हजुर, 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर, थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी।
0: सुन्नुहोस् त, रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है।
5: रोमन मोबाइल पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी मिलन टोल, सम्पर्क नम्बर 9841-9797-13।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: सर सर, कम्प्युटर ल्याब जाने आज,
8: अब नेक्स्ट फ्राइडे पक्का होस्।
9: सर सधैँ यस्तै भनेर चाहनुहुन्छ?
10: होइन, के भयो, के पो हल्ला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
9: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
10: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
0: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
10: प्रोपाइटर शिवराज। न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि। त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत

0: यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड होलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
1: Xiaomi किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्याण्ड होलिडे।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज।
1: सरकारी तथा गैर सरकारी संस्था उत्कृष्ट निवेश भन्ने अपेक्षा समेत व्यक्त गर्दछौँ।

0: दशैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: घर एसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्। प्लास्टिक झोला, चम्चा, थाल, गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा। मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स, एमाले चोकबाट तोरी मिल जाने बाटो। सम्पर्क नम्बर 9849188537।
3: कता हो साइला, यस्तो हतार हतारमा
4: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई।
3: ल तपाईँ विदेश जानलाई कि के हो
4: यही भन्दा किन जाएर हो पासपोर्ट
3: बटारिया कुरो नगर्नु होस्
4: होइन तँलाई थाहा छैन के हो दार्जिलिङ बेसी मिनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
5: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
6: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
7: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-9797-13
8: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
9: सर सर कम्प्युटर ल्याब जाने आज
10: अब नेक्स्ट फ्राइडे पक्का होस् सर
11: सधैँ यस्तै भनेर चाहनु होइन के भयो के को हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
10: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
11: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भयो हाम्रै धादिलिसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
6: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
11: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
6: सम्पर्क नम्बर 9860628106 98082479417

0: नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार फेरो।

रेडियो बिहानी सन्तानब्बे दशमलव छ मेगाहर्जको साँझ छ पैतिस बजेको समाचार सेरोफेरोमा शर्मिला साकेको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्याण्डको सन्तानब्बे दशमलव छ मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np फेसबुक पेज रेडियो बिहानी सन्तानब्बे दशमलव छ मेगाहर्ज र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट। पृथ्वी राजमार्गको गलौतीमा सड़क भाँसिएपछि वैकल्पिक मार्गबाट

0: एमाले धादिङ क्षेत्र नम्बर 2 द्वारा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न। नागरिकको विश्वास पुनः स्थापित गर्ने गरी कांग्रेसको रूपान्तरण गर्ने नेपाली कांग्रेस नवनिर्वाचित सभापति थापाको दावी। रसतली गाउँपालिका कार्तिक पाँचदेखि स्वर्गीय लोकबहादुर गुरुङ स्मृति भलिबल प्रतियोगिता हुने। धादिङको गजुरी गाउँपालिका पाँच गलौती नजिक पृथ्वी राजमार्ग भाँसिएपछि रोकिएका सवारी साधनहरूलाई भित्री सड़कबाट पास गराउन थालिएको छ। गलौतीमा सड़क खुलाउन ब्याग कटिङको काम भइरहे पनि राजमार्ग पूर्ण रूपमा सञ्चालन आउन साँझसम्म लाग्ने नागढुङ्गा नौबिसे मुगलिन सड़क खण्ड आयोजना पूर्वी खण्डका प्रमुख गुरूप्रसाद अधिकारीले जानकारी दिनुभएको छ। गलौतीबाट घाटबेसी निस्कने भित्री सड़क हुँदै रोकिएका सवारी साधन पास गराए पनि गलौती तर्फको उकालो र घाटबेसी तर्फको हिलो सड़कमा कारण मालवाहक सवारी साधनलाई आवाजवाज गर्न कठिन भइरहेको छ। दशैंको मुखमा राजमार्ग अवरूद्ध हुँदा घर फर्के यात्री तथा चालक समस्या परेका छन्। वैकल्पिक सड़क मध्ये सहज नहुन यात्रुहरूको यात्रा कष्टकर बनेको छ। यसैबीच धादिङबेसी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले अति आवश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। उहाँले सड़कको अवस्था र वैकल्पिक मार्गमा देखिएको कठिनाईमा ध्यानमा राखेर मात्रै यात्रा गर्न आग्रह गर्नुभएको छ। नेकपा एमाले धादिङ क्षेत्र नम्बर 2 समन्वय कमिटिले धादिङबेसीमा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। दशैं तिहार छठ लगायतका पर्वलाई लक्षित गरी आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताबीच शुभकामना आदान प्रदान गरिएको हो। कार्यक्रममा क्षेत्रीय अध्यक्ष भक्तबहादुर लामेछानेले चाडपर्व नजिकिँदै गर्दा देशमा आएको विपदका कारण धेरै परिवार शोकमा परेको र पार्टीले समेत बाढ़ी पहिरोमा आफ्नो कार्यकर्ता गुमाउनु परेको स्मरण गर्नुभयो। उहाँले शोकलाई शान्ति बदल्दै चाडपर्व मनाउन र पार्टीको काममा सक्रिय हुन कार्यकर्तालाई आग्रह गर्नुभयो। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज भूमि प्रसाद त्रिपाठी, केन्द्रीय सदस्य द्रय खेम प्रसाद लोहनी र कान्ति बुढाकोटी र जानुका सिंह खडा लगायतका नेताहरूले चाडपर्वको पार्टीमा नेता कार्यकर्ता र शुभेच्छुकहरू बीच आपसी सद्भाव भाइचारा र एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा नेताहरूले संगठन सुदृढीकरणका विषयमा समेत छलफल गरेका थिए। साथै उनीहरूको विपदका बेला नागरिकको पक्षमा काम गर्न नसक्नेहरूमाथि संयमित भएर प्रश्न उठाउन कार्यकर्तालाई आग्रह गरेका छन्। भुटेकोसीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका गणित शिक्षक सन्तोष श्रेष्ठको परिवारलाई गणित शिक्षा परिषद धादिङको पहलमा 15,500 रूपियाँ आर्थिक सहयोग गरिएको छ। स्वर्गीय श्रेष्ठको परिवारले राहत पुर्याउने उद्देश्यले परिषदको कार्य समिति, पाठ्य पुस्तक लेखक तथा सहजकर्ता डीआर सिंहखडा र त्रिपुरा पुस्तक पसल धादिङका संचालक नारायण कुमार श्रेष्ठले उक्त सहयोग रकम प्रदान गर्नुभएको हो। कुल सहयोग रकम मध्ये परिषदको कार्य समितिबाट 5,500 रूपियाँ तथा डीआर सिंहखडा र नारायण कुमार श्रेष्ठबाट 5,500 रूपियाँ प्रदान गरिएको छ। गणित शिक्षा परिषद धादिङले भाडीमा परि निधन हुनुभएका शिक्षक श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तान परिवार जनमा संवेदन व्यक्त गरेको छ। दुःखको यस घड़ीमा प्रदान गरिएको सहयोगले परिवारलाई केही राहत पुग्ने विश्वास व्यक्त गर्दै परिषदले स्वर्गीय श्रेष्ठको योगदान र स्मृतिप्रति सम्मान समेत प्रकट गरेको छ। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले नागरिकको विश्वास पुनः स्थापित गर्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। पार्टीको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता तथा समर्थकमा सम्बोधन गर्दै थापाले प्राप्त जिम्मेवारीले अधिकार नभई जवाबदेहीका रूपमा लिएको बताउनु भएको छ। उहाँले नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टीको परिवर्तन नहुने उल्लेख गर्दै काम गर्ने शैली, जिम्मेवारी र जवाफदेहिता परिवर्तन आवश्यक रहेको बताउनुभयो। महाधिवेशनमा भएको प्रतिस्पर्धा स्वाभाविक लोकतान्त्रिक अभ्यासमा रूपमा लिँदै सभापतिमा प्रतिस्पर्धी श्याम कृष्ण खड्के सहित सबैलाई साथमा लिएर अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। थापाले नागरिक र कांग्रेस बीचको विश्वास कमजोर भएको उल्लेख गर्दै किसान, उद्योगी, व्यवसाय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले भरोसा गर्ने पार्टी बन्नुपर्नेमा जोर दिनुभयो। कांग्रेसका सुदेशुक पूर्ण पार्टीसँग जोड्न र घर घरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण बनाउन काम गर्ने शैलीमै परिवर्तन गर्नुपर्ने उहाँको भनाई थियो। महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गरी सुझाव दिन एक साताको समय उपलब्ध गराएको जानकारी दिँदै सभापति थापाले सबैको सुझावका आधारमा पहिलो केन्द्रीय कार्य समिति बैठकबाट कार्ययोजना बनाइने बताउनुभयो। 14 वर्ष अघि शुरू भएको बागमती सफाई महाधिवेशन सातौं हप्तामा प्रवेश भएको छ। यस वर्षमा आयोजित अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले पशुपति क्षेत्रसम्मको बागमती नदीलाई स्नान योग्य बनाउन माग गरेका छन्। गुहेश्वरी स्थित अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा अभियान कर्मी एवं पूर्व मुख्य सचिव लीला मणि पौडेलले सरसफाई अभियान शुरू भएको 50 हप्तामा गुहेश्वरी क्षेत्रमा नदीको पानी परिचय गरी स्नान गरिने स्मरण गर्नुभयो। तर त्यसलाई निरन्तरता र नसकेको उहाँले बताउनुभयो। समितिका अध्यक्ष डाक्टर आनन्द सिंह भाटले नदीको बहाव व्यवस्थापन गर्दै सरसफाई अभियानलाई पूर्णता दिने बताउनुभयो। नदीको जलधार पूर्ण भरका लागि विभिन्न स्थानमा ताल निर्माण गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो। विक्रम सम्बत 2070 जेठ 5 गते शुरू भएको बागमती सफाई महाअभियान अन्तर्गत प्रत्येक शनिबार बिहान 2 घण्टा नदी सफाई हुँदै आएको छ। यस अभियानबाट प्रभावित भएर राजधानी सहित देशका विभिन्न शहर, नदी तथा सम्पदा क्षेत्रमा पनि सफाई अभियान सञ्चालन भइरहेका छन्। महाअभियानका अनुसार हाल देशभर करिब 111 स्थानमा सरसफाई कार्यक्रम सञ्चालन भइरहेका छन्। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह संयोजक माधव कुमार नेपालले पार्टीको सूचना र संचार प्रविधि नीतिको मस्यौदा संयुक्त रूपमा बुझ्नु भएको छ। शनिबार पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित सूचना र संचार प्रविधि विभागले बैठकमा विभागीय प्रमुख युवराज दुलालले नीतिको मस्यौदा हस्तान्तरण गर्नुभएको हो। पार्टीमा संयोजक प्रचण्डले पार्टीका सही नीति जनतामाझ स्थापित गर्ने र गलत भ्रम चिन्ने सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले गलत एल्गोरिदमको प्रभाव चिर्न सही सूचनाको आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो। त्यस्तै सह संयोजक माधव कुमार नेपालको पुरानो राजनीतिक दलले खेलेको ऐतिहासिक र सकारात्मक भूमिकालाई न्यूनीकरण गर्दै समाजमा गलत भाष्य स्थापित गर्ने खोजिएको बताउनुभयो। प्रवक्ता प्रकाश ज्वालाले समग्र पार्टी पंकितलाई आधुनिक र प्रविधि मैत्री बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। विभागीय प्रमुख दुलालले पार्टीका नीति तथा कार्यक्रम सूचना प्रविधिको माध्यमबाट जनतामाझ स्थापित गर्ने विभागले भूमिका खेल्ने बताउनुभयो। विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार पार्टीको केन्द्रीय समितिबाट अनुमोदन भएपछि उक्त नीति कार्यान्वयनमा जानेछ।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वार्ड क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 010-520-267।
3: कता हो साइला यस्तो हतार हतारमा?
4: कहाँ हुनु नि, पासवर्ड बनाउन जानला?
3: ल तपाईँ विदेश जानलाइस कि के हो?
4: यहीँ भन्द किन चाहेर है पासपोर्ट?
3: बता दिया कुरो नगर्नु होस्।
4: होइन, तँलाई थाहा छैन क्या हो? धादिङ बिसी मिनलटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
3: किन थाहा नहुने नि हौ सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
4: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
3: ए आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
0: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
4: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
2: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98 41 97 97 13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
5: रेडियो बिहानी 97.6 MHz
0: राष्ट्रमन्त्री सुशील खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय कार्यक्रममा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ मन्त्री खनालको भ्रमणका क्रममा अस्ट्रेलियाले नेपाल हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ र पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान घोषणा गरिएको छ यससँगै बाढ़ी विपद प्रति कार्यका लागि अस्ट्रेलियाको घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो स्वदेश फर्किएपछि भ्रमणका उपलब्धि बारे जानकारी दिँदै उहाँले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अन्योचित जलवायु वित्त परिचालन गर्ने र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो भ्रमणका क्रममा फिजीको नाडीमा आयोजित उच्च स्तरीय कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले हिमाली तथा प्रशान्त महासागरका टापु राष्ट्रहरूको जलवायु परिवर्तनका कारण सामना प्राकृतिक जोखिम सामना गरिरहेको उल्लेख गर्नुभएको थियो उहाँले जलवायु न्यायका लागि नेपालको आवाज अन्तर्राष्ट्रिय समुदाय समीक्षा उठाउनु भएको जनाएको छ अब विदेशको खबर चीन अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूले संसदीय सुनवाई आगामी असोज 26 गते हुने भएको छ सुनवाई बिहान 9:15 सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा हुने जनाएको छ चीनका लागि कल्याण राज शर्मा अमेरिकाका लागि सिनर जङ थापा र बेलायतका लागि जबरा राजदूतका प्रस्तावित हुनुहुन्छ चीनका लागि प्रस्तावित शर्मा नेपाल चीन मामिलाका विज्ञ सिनोलोजीको अध्येता तथा अर्थशास्त्री हुनुहुन्छ उहाँले चीनको फुलदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ त्यस्तै अमेरिकाका लागि प्रस्तावित थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ उहाँसँग सुरक्षा नीति संकट व्यवस्थापन र कूटनीतिका 2 दशकको अनुभव रहेको छ बेलायतका लागि प्रस्तावित जवरा नेपाली सेनालाई पूर्व प्रधान सेनापति हुनुहुन्छ उहाँले माओवादी लडाकुको समय जक तथा 2072 सालको भूकम्पपछिको राहत र उद्धार कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो अब खेल खबर

खादिमपुर सुतरी गाउँपालिकामा स्वर्गीय लोकबहादुर गुरुङको स्मृतिमा वृहत खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सुतरी गाउँपालिका खेलकुद समितिको मुख्य आयोजनामा प्रतियोगिता आगामी कार्तिक 5 गतेदेखि 7 गतेसम्म सञ्चालन हुने भएको हो। प्रतियोगिताको सह आयोजकमा रूपमा समूह युवा समाज रहेको छ। स्थानीय स्तरमा खेलकुदको विकास, भलिबल खेलको प्रवर्धन र स्वाभिमान खेलाड़ीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागि आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाड़ीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुद प्रति आकर्षित गर्ने सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजकले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न खेलाड़ी, खेल प्रेमी तथा दर्शकहरूलाई सहभागिताको लागि आग्रह गरेको छ। पृथ्वी राजमार्गको कलौदीमा सड़क भाँचिएपछि वैकल्पिक मार्गबाट सवारी पास गरिँदै एमाले धादी क्षेत्र नम्बर 2 द्वारा चार पर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न। नागरिकको विश्वास पुनस्थापित गर्ने गरी कांग्रेसले रूपान्तरण गर्ने नेपाली कांग्रेसका नवनिर्वाचित सभापति थापाको दावी। र सितली गाउँपालिका

0: 35 बजेको समाचार हेडलाइन सकियो। प्राविधिक मित्र अञ्जना गुरुङलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण सहकर्मी सँगै म शर्मिला पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईँलाई सूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 MHz सँगै रहनुहोला। नमस्कार।
1: सर कम्प्युटर ल्याब जाने आज
2: अब नेक्स्ट फ्राइडे पक्का होस् सर सधैँ यस्तै भनेर जानु
3: होइन के भयो के पो होला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
2: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्गो भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
3: ल सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादेली सी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रियो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
4: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
3: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली
4: सम्पर्क नम्बर 9860628106 9082479417
5: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
6: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
5: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
6: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
5: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिने नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
5: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
8: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर

0: मण्डली प्लास्टिक एण्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: बाबा बाबा म टाढो स्कुल जान्न।
3: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
5: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
7: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
7: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861707545
7: 9861705447।
8: कता होस् महिला यस्तो हतार हतारमा
9: कहाँ हुनु नि? पासपोर्ट बनाउन जानलाई
8: ल। तपाईँ विदेशमा लाइस कि के हो?
9: यहीँ भन्द किन जाएर है पासपोर्ट
8: बटारिया कुरो नगर्नु होस्
9: होइन। तँलाई थाहा छैन के हो धादिङ बेसी निलन्टलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
8: किन थाहा नहुने नि हो? सुनको औठी त हातमै छ, हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त, अनि त्यसमा पासपोर्टको के काम?
9: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि, यसलाई त थाहा नै छैन रहेछ। हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई, सुनको औठी एकजनालाई, थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ।
8: हे आम्मा हो, गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त। त्यहाँ माथि यो महँगीमा सुनको औठी, ल पासपोर्ट बनाउन।
10: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाडौँ गोर्खाजबाट खेल्ने।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर एलटी। अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि

0: Light on bus, 4G speed internet,
1: clear calls for fast internet, ek saath.
0: Seva sucharu garna, aapno phone ma *444# hash dial garnu hos. 4G bolte.
2: Nepal Telecom, Rashtrako Sanchar.
3: अब समाचार विस्तारमा पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौंदीमा भाँसिएर अवरूद्ध सड़क खुलाउन प्रयास भइरहेको छ। त्रिशिनी नदीका कारण भाँसिएपछि अवरूद्ध भएको सड़क खुलाउन डोजर सहित आवश्यक जनशक्ति परिचालन गरिएको धादिङका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो। स्थानीय तहसँग समन्वय गरी सड़कको ब्याक कटिङ गरेर यातायात सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको प्रहरी प्रमुख खड्काले जानकारी दिनुभयो। यतिखेर हाम्रो टेलिफोन सम्पर्कमा प्रहरी प्रमुख सुमित खड्का हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। स्वागत छ यहाँलाई।
4: हजुर नमस्कार। हजुर
3: के छ सड़क खुलाउने प्रयास भइरहेको भनिएको छ, कस्तो प्रयासहरू भइरहेको छ र कतिखेरसम्म चाहिँ सुचारू होला?
4: हजुर यो एकदमै घरमजदुर किसिमले यो चाहिँ काम अगाडि बढ़िरहेको छ। 13-14 भन्दा धेरै हामीसँग भएका यो सड़क विभागसँग भएका जति पनि इक्विपमेन्टहरू छन् सबैको प्रयोग भएर यहाँ कामहरू भइरहेको छ र यो सोही बमोजिम अब यो 160 मिटर लम्बाई र 10 मिटर चौडाईमा यसलाई दुईतर्फी नै खोल्ने योजना अन्तर्गत बिहानदेखि नै काम भइरहेको छ र दुईतर्फी बाटो बन्द गरेर यसलाई चाहिँ काम अगाडि बढ़ाइरहेको छ। अहिले त्यहाँ चाहिँ अलिकति लाइटको कमी थियो, त्यसले गर्दाखेरि लाइटको व्यवस्था पनि भइसकेको छ। राति पनि काम गरेर अब आउँदै गरेको विजया दशमी अब को लागि अब यात्रुहरूलाई यात्रा सुरक्षित रूपमा र छिटो यसलाई सुचारू गर्नको लागि हामी सबैजना यो कटिबद्ध छौं र त्यही अन्तर्गत हामी चाहिँ यसमा लागेका छौं र यो छिटोभन्दा छिटो खुलाउने प्रयासमा छौं। सकभर आज रातिसम्म हामी वान वे जसरी पनि खुलाउने भन्नेमा छौं। यसले यो ट्रेनले चाहिँ पर्मिट गर्यो भने र यो भएन भने भोलिसम्म त जसरी पनि खुलाउने भनेर हाम्रो सबै स्टेक होल्डरहरू हामी सबैजना त्यसरी लागेर अगाडि बढ़िरहेको अवस्था छ।
3: हजुर जस्तो कि अब चाडपर्व नजिकै गइरहेको छ र सड़क ठाउँ ठाउँमा अलि कमजोर नै छ र अहिले सुरक्षित यात्राका लागि चाहिँ के पूर्व तयारीहरू गर्नु भएको छ?
4: यसमा हामीले यो अस्तिको जुन मेगा डिजास्टर थियो त्यसले गर्दाखेरि यो सड़क अलि थिलथिलो भइसकेको छ। यो मल्टिपल ठाउँमा यसमा चाहिँ यो क्र्याकहरू आएको छ तर यसलाई चाहिँ हामीले के गरेका छौँ भनेदेखि त्यसको पहिचान तत्कालै गरेर हामीले सुरक्षित स्थानमा 10 ठाउँमा हामीले होल्डिङ सेन्टरहरू बनाएका छौँ। 10 ठाउँमा अग्लो स्थानमा हामीले चाहिँ यो यात्रुहरूलाई राख्नको लागि हामीले त्यो व्यवस्था मिलाएका छौँ भनेदेखि 10 ठाउँमा हामीले यो हेभी इक्विपमेन्टहरू हामीले चाहिँ तैनात गरेर राखेका छौँ। कतै पनि पहिरो र तलतिर कटान गर्यो भने तत्कालै काम सुरुवात गरिहाल्ने किसिमले हामीले चाहिँ यसरी अगाडि बढेका छौँ र माथिबाट पहिरो आयो भने त हामी 1-2 घण्टामा हटाउन सक्छौँ तर यो तलबाट यो उसले नदीले कटान गर्यो भनेदेखि हामी चाहिँ त्यसलाई सुचारू गर्न अलि टाइम लाग्दो रहेछ। जस्तो कृष्णभीरको जस्तै अवस्था हो यो गलौँदीको पनि, यसलाई हामीले तर तत्कालै हामीले गर्न सक्ने स्थिति छ हजुर। अनि र अर्को कुरा यसको पूर्व तयारी पनि हामी सबै निकायहरू मिलेर गरेका छौँ र माथिबाट हाम्रो नेपाल सरकारबाट पनि त्यही किसिमको निर्देशन छ र यसलाई तत्कालै कसैलाई पनि कुनै पनि किसिमको विलम्ब बिना यसलाई सबै प्रोसेस मिलाएर गर्ने भन्ने छ र हामी फिल्डमा खटेर अवरात र खटेर हामी चाहिँ अगाडि बढ़िरहेको अवस्था छ।
3: हस् धन्यवाद।
4: हजुर धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो धादिङका प्रहरी प्रमुख सुमित खड्का। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौँदीमा भाँसिएर सड़क अवरूद्ध भएको छ र त्यो सड़क खुलाउने प्रयास भइरहेको छ। आज रातभरि काम गरेर भए पनि सड़क खुलाउनका लागि प्रयास भइरहेको उहाँले जानकारी दिनुभएको छ। हिजो साँझ सो सड़क खण्डमा झण्डै 25 मीटर सड़क खण्ड भाँसिएपछि सम्भावित दुर्घटना रोक्न सवारी साधनको आवत जावतमा रोक लगाइएको छ। बीपी राजमार्गको लेदु र गेग्रान पञ्चायत पनि पञ्चायतपछि पुनः सञ्चालनमा आएको छ। काभ्रे पलाञ्चोकको रोशी गाउँपालिका नौ पिन्थली बेसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरूद्ध भएको राजमार्ग पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो। बाढ़ी पहिरोले क्षति पुर्याएको लमजुङको बेसी शहर चामे खण्डका संरचना पक्की सड़क तथा पुल निर्माणका लागि एक अर्ब रूपियाँ आवश्यक पर्ने भएको छ। बेसी शहरबाट चामेसम्मको सड़कको समग्र स्तरोन्नतिका लागि भने 3 अर्ब लागत अनुमान गरिएको छ। डुम्रे बेसी शहर चामे सड़क आयोजनाले दुवै कामका लागि छुट्टा छुट्टै प्रस्ताव सम्बन्धित मन्त्रालयमा पठाएको आयोजना प्रमुख सतीश सुवेदीले बताउनुभयो। उहाँका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षा सँगै आएको बाढ़ी पहिरोले 65 किलोमिटर लामो बेसी शहर चामे सड़कका 35 भन्दा बढ़ी स्थानमा क्षति पुर्याएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले बदलिदो विश्व परिवेश अनुरूप शिक्षा प्रणालीलाई परिमार्जन गर्दै विद्यार्थीलाई भविष्यका चुनौती सामना र अवसरको सदुपयोग गर्न सक्षम बनाउनु पर्ने बताउनु भएको छ। पशुपति मित्र माध्यमिक विद्यालयको 80औं वर्ष प्रवेशका अवसरमा आज काठमाडौँमा आयोजित समारोहमा उहाँले विज्ञान प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै शिक्षा प्रणालीको स्वरूप परिवर्तन भइरहेको बताउनुभयो। सामाजिक सद्भावलाई शिक्षाको अभिन्न अंग बनाउनु पर्नेमा जोड़ दिँदै राष्ट्रपति पौडेलले राष्ट्रको भविष्य निर्माण गर्ने आधार मुलुकको शैक्षिक प्रणाली भएकाले विद्यार्थीमा अनुशासन, इमानदारी, परिश्रम, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्व जस्ता गुण विकास गर्नुपर्ने बताउनुभयो। नेपाली कंग्रेसको 15औं महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी केन्द्रीय कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै सभापति थापाले आफूले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाफदेहिताका रूपमा लिएको बताउनुभयो। सभापति थापाले अब पार्टीको काम गर्ने शैली बदल्नुपर्ने र जिम्मेवारी तथा जवाफदेहिता बढ़ाउनु पर्ने पनि बताउनुभयो।
5: यो मेरो व्यक्तिगत विजय होइन, यो परिवर्तनप्रतिको विश्वास हो। नेपाली कांग्रेसलाई नयाँ बनाउँछौ भन्ने हाम्रो संकल्पप्रतिको विश्वास हो। यो विश्वासलाई म खेर जान दिने छैन। म चमत्कार गर्छु भनेर तपाईँहरूसँग वाचा गर्दिन, तर म इमान्दार प्रयत्न गर्छु। म कठिन प्रश्नहरूबाट पनि भाग्दिन, म कठोर निर्णय गर्ने कुराहरूबाट पनि चुक्दिन। तपाईँहरूले दिनुभएको विश्वासलाई अधिकार सम्झन्न म जिम्मेवारी सम्झेर नै यसलाई निर्वाह गर्नेछु। हामीले विशेष अधिवेशनबाट नेपाली कांग्रेस बदल्ने भनेर एउटा संकल्प गर्यौं। 15औं महाधिवेशनले यो संकल्पलाई संस्थागत ढंगले पूरा गर्नका निम्ति एउटा जिम्मेवारी प्रदान गरेको छ। नेपाली कांग्रेसमा सभापति नयाँ आयो, आउन साथ आफै सबै कुरा बदलियो, यो भ्रम हामीलाई होइन। नेपाली कांग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नुपर्नेछ, हाम्रो सोच्ने तरिका बदल्नुपर्नेछ, संगठन गर्ने तरिका बदल्नुपर्नेछ, हाम्रो निर्णय गर्ने तरिका बदल्नुपर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नुपर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि हामीले बदल्नुपर्नेछ।
3: सभापति थापाले अहिले नागरिक र कंग्रेस बीचको विश्वास टुटेकाले त्यसलाई पुनः स्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
5: केही साथीहरू पार्टीको अधिवेशनको प्रक्रियामै सहभागी हुनुभएको छैन, ती साथीहरूलाई पनि जोड्ने प्रयास हाम्रो अनिवार्य रूपमा रहनेछ। तर यो सबै कुरो अन्तर्गत के का निम्ति हो भने हामीले नागरिकहरूसँग टुटेको विश्वासलाई हामीले फेरि जोड्नुपर्नेछ। हामी जो साथीहरूले हामीहरूसँग हुनुहुन्छ उहाँहरूको भरोसालाई त हामी अझै माथि उठाउने नै छौं, तर जो साथीहरू नेपाली कंग्रेस पार्टीमा हुनुहुन्थ्यो पार्टीका मैले भनेको पार्टीको नेताहरू मात्र भए, अझ त्योभन्दा पनि बढी पार्टीका शुभचिन्तकहरू, पार्टीका समर्थकहरू, ती लाखौं मानिसहरू जसले वर्षौंसम्म कांग्रेसलाई माया गर्नुभयो तर केही वर्ष अगाडिबाट हामीले गरेका कामहरू चित्त नबुझाएर हामीलाई छोडेर जानुभएको छ, ती साथीहरूलाई हामी फर्काउँछौ। ती साथीहरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवार आउँ आउँ लाग्ने बनाएर छाड्छौ भन्ने संकल्पबाट हामी यो यात्रा प्रारम्भ गर्छौं।
3: कंग्रेसलाई सामाजिक लोकतन्त्रको मान्यता अनुसार अघि बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल फिजी र टुवालुमा आयोजित जलवायु परिवर्तन सम्बन्धी उच्च स्तरीय प्रीकोप लीडर्स इभेन्टमा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भ्रमणका क्रममा अस्ट्रेलियाले नेपालमा हालै गएको विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रको राहत पुनर्लाभ तथा पुननिर्माणका लागि थप 15 मिलियन अस्ट्रेलियन डलर अनुदान सहायता घोषणा गरेको छ। यससँगै बाढ़ी विपद प्रतिकारका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता 26 मिलियन अस्ट्रेलियन डलर पुगेको मन्त्री खनालले जानकारी दिनुभयो। स्वदेश फर्किएपछि भ्रमणका उपलब्धिबारे जानकारी दिँदै मन्त्री खनालले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मंचमा उजागर गर्न न्यायोचित जलवायु वित्त परिचालन गर्न र अस्ट्रेलियासँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउन भ्रमण महत्वपूर्ण रहेको बताउनुभयो। मौसममा सुधार आएपछि धौलागिरी हिमालको चालू शरद्यामको आरोहण पुनः शुरू भएको छ। प्रतिकूल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनः आधार शिविर पुगेको हो। आधार शिविरमा खटिएको टोलीले हिउँ हटाउने शिविर व्यवस्थित गर्ने र आरोहणका लागि आवश्यक तयारी पूरा गरेपछि पुनः आरोहण शुरू गरेको टोली प्रमुख लाखपाल शेर्पाले जानकारी दिनुभएको छ। असोज 8 गतेदेखि 11 गतेसम्म अविरत वर्षासँगै भारी हिमपात हुँदा आधार शिविर हिउँले पुरिएपछि पर्वतारोहीको टोली आरोहण स्थगित गरी फर्किएको थियो। 8,167 मिटर अग्लो विश्वको सातौं हिमाल धौलागिरी म्याग्दीको धौलागिरी गाउँपालिका 4 मुदीको भूगोलमा पर्छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू भएको पितृपक्ष आज दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी समापन गरिएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्ष आश्विन कृष्ण अमावस्याका दिन आज दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरी शनिबार आज समापन गरिएको हो। पितृपक्षका 15 तिथि र आश्विन शुक्ल प्रतिपदाको 1 दिन गरी 16 तिथिका दिनसम्म दिवंगत पितृका नाममा तर्पण सिदादान र पिण्डदान गरिने भएकाले यसलाई 16 श्राद्ध भनिन्छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकाले भोलि घटस्थापना गरेसँगै दुर्गा पक्ष शुरू हुँदैछ। बैतडीको पाटन नगरपालिका वडा नम्बर 6 रहेको नयाँ बस पार्क निर्माण शुरू भएको 1 दशक भन्दा बढ़ी बितिसक्दा समेत संचालनमा आउन नसकेपछि बनेका संरचनाहरू समेत बिग्रन थालेका छन्। आर्थिक वर्ष 2071-72 निर्माण शुरू भए पनि अहिलेसम्म निर्माण सम्पन्न भई संचालन हुन नसक्दा बनेका संरचनाहरू प्रयोगविहीन अवस्थामा पुगेका छन्। बैतडीबाट गोविन्द पन्तको रिपोर्ट।
6: बैतडीको पाटन स्थित नयाँ बस पार्कको निर्माण कार्य झण्डै 1 दशक भन्दा बढ़ी समय बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि संचालनमा आउन सकेको छैन। बस पार्क निर्माणको बाँकी काम सम्पन्न गर्ने योजनामा रहेको बताउनुहुन्छ शहरी विकास तथा भवन निर्माण आयोजना पाटन बैतडीका प्रमुख झङ्क बहादुर थापा।
7: पाटन बस पार्क जस्ताको तस्तै अवस्थामा रहेछ हुनाले हामीले विभागसँग समन्वय गरेर केही थोरै रकम हामीले बजेट विनियोजन गरेका छौँ र थोरै संरचनाहरू चाहिँ यो वर्ष हामी तुरन्तै यो अलिकति हाम्रो बिल्डिङ सिस्टमले समस्याबाट अलिक ढिलो भएको हो।
6: बस पार्क निर्माणको काम गत साउनमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने भनिएको भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको बताउनुहुन्छ पाटन नगरपालिका वडा नम्बर 6 वडाध्यक्ष राजेन्द्र विष्ट।
7: साउनको 12 गते भन्नुभयो, त्यसपछि फेरि बजेट आयो भन्दै साउनको 12 गते हस्तान्तरण गर्ने भन्ने कुराकानी भयो र त्यसपछि उहाँले चाहिँ अहिले बजेट आएछ र यो बजेटको केही कामहरू बनाउन पाएको छ।
6: बस पार्क संचालन नहुँदा जमिन भत्किएको ढलान चर्किएको तथा बस पार्क परिसरमा फोहोर समेत बढ़न थालेको छ। बस पार्क संचालन भए यातायात व्यवसायीहरूलाई सहज र स्थानीयवासीहरूलाई लाभ हुने बताउनुहुन्छ स्थानीय खेमराज लोहार।
8: गाडीहरू रोक्छन्, गाडी रोकेपछि त्यहाँ मतलब पेन्जरहरू हुन्छन् होइन, पेन्जर भएपछि त्यहाँको मतलब व्यापार सेपार यताउति पनि राम्रोसँग चल्छ, यात्रीहरूलाई पनि आवाजावत गर्न सजिलो।
6: बस पार्क सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचनाहरू अहिले प्रयोगविहीन बनेपछि स्थानीयहरूले खर सुकाउने तथा अन्य कामका लागि प्रयोगमा ल्याउने गरेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको केही समयपछि नै आज युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु भएको छ। मृतक मध्ये केही बाल बालिका रहेका छन्। युक्रेनले यस्तो सम्झौताले मस्कोलाई युद्धका लागि आर्थिक स्रोत जुटाउन सहयोग पुग्ने चेतावनी दिएको थियो। रूसले पूर्ण स्तरको आक्रमण शुरू गरेको 4.5 वर्षभन्दा बढ़ी समय बितिसक्दा पनि दुवै पक्षका सेना युद्ध मोर्चामा उल्लेखनीय प्रगति गर्न नसकी गतिरोधमा छन्। यद्यपि दुवै देशबीच लामो दूरीका हवाई आक्रमण जारी छन्। पछिल्लो 4 दिनमा रूसी बमबारीका कारण 55 जना भन्दा बढ़ीको मृत्यु भएको छ। भारतीय निर्वाचन आयोग विरूद्ध आह्वान गरिएको विरोध प्रदर्शन अघि कक्रोच जनता पार्टी सीजेपीका प्रमुख सहित 3 नेतालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीले जनाएको छ। युवाहरूको नेतृत्वमा रहेको सीजेपीले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार प्रदर्शनमा सहभागी हुन नयाँ दिल्ली पुगेका अभिजीत दीपके सहित 3 नेतालाई विमानबाट ओर्लने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय निर्वाचन आयोग ईसीआईले देशभर मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता गरेको आरोप लगाउँदै विपक्षी दलहरूले केही सातादेखि आन्दोलन गर्दै आएको अभियानको निरन्तरताका रूपमा यी प्रदर्शन भएको हो। विपक्षी दल र आलोचकहरूले मतदाता नामावली पुनरावलोकनका कारण लाखौं मतदाता मताधिकारबाट वञ्चित हुन सक्ने र प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सत्तारूढ़ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्न सक्ने आरोप लगाएका छन्। यसपटक आन्दोलनकारीहरूले निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: नेपाल भित्तपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत शेयर धनीले आफ्नो स्वामित्वमा रहेको 15% वा सो भन्दा बढ़ी शेयर बिक्री गर्दा 5 कारोबार दिन अघि नै सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ। बोर्डको नियमन विभागले असोज 23 गते जारी गरेको पत्र मार्फत यसअघि जारी निर्देशिकामा संशोधन तथा थप व्यवस्था गरेको हो। भित्तपत्र कारोबारलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले निर्देशिका संशोधन गरेको जनाएको छ। संशोधित व्यवस्था अनुसार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीका आधारभूत शेयर धनीहरूले आफूले धारण गरेको शेयरको 15% वा सोभन्दा बढ़ी शेयर बिक्री गर्न चाहेमा बिक्री गर्नुभन्दा 5 कारोबार दिन अघि सम्बन्धित कम्पनीलाई जानकारी गराउनुपर्नेछ। कम्पनीले उक्त जानकारी प्राप्त गरेपछि यथाशीघ्र नेप्से मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ। बिक्री नहुँदै बजार मूल्य तल आयो भने किन्नेले पनि त्यसको जानकारी गराउनुपर्ने व्यवस्था गरिएको बोर्डका सहायक प्रवक्ता तोला कान्तन नेउपानेले जानकारी दिनुभयो। नेपाल टेलिकमले दशैं तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छूट, बोनस सहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भोइस प्याकेज सहितको दशैं तिहार अफर 2083 सार्वजनिक गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ फाइबर टू द होम प्याकेज लिने ग्राहकले जडान शुल्कमा छूट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भोइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन्। टेलिकमका प्रवक्ता डाक्टर कमल लामिछानेका अनुसार यही असोज 25 गते देखि आगामी कार्तिक 30 गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकलाई 500 जडान शुल्क मिनाह गरिने भएको छ। त्यस्तै 100, 150 र 200 एमबीपीएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले 1 महिना थप सेवा प्राप्त गर्न सक्नेछन्, जस अनुसार ग्राहकले 12 महिनाको शुल्कमा 13 महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न पाउनेछन्। बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि 13 महिनासम्म उपलब्ध हुने व्यवस्था गरिएको छ। कार्तिक 30 गतेसम्म मोबाइल मार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफर अन्तर्गतका सुविधाहरू प्राप्त गर्न सक्नेछन्। नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको छ। स्वीकृत दरभन्दा बढ़ी शुल्क लिने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने सेवा प्रदायकमाथि कार्यवाही गर्ने चेतावनी प्राधिकरणले दिएको छ। इन्टरनेट सेवाको शुल्क बढ़ेको भन्दै विभिन्न संचार माध्यममा प्रकाशित समाचारप्रति ध्यान आकर्षण भएको जनाउँदै प्राधिकरणले हालै इन्टरनेट तथा इमेल सेवा प्रदायक बाट शुल्क वृद्धि गर्ने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क बढ़ाउन स्वीकृति नदिएको स्पष्ट पारेको छ। चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशालालाई स्थापना गर्न प्रयास शुरू भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरकार भएकाहरू बीचको अन्तर्क्रियामा प्रयोगशाला स्थापना गर्नका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय भएको छ। चिया उत्पादनको लामो इतिहास बोकेको झापामा परीक्षण प्रयोगशाला स्थापना हुँदा चियाको गुणस्तर परीक्षण गर्न सहज हुने र गुणस्तर सुधारमा सहयोग पुग्ने सहभागीहरूले बताउनु भएको छ। हाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालय काठमाडौँमा मात्रै चिया परीक्षण प्रयोगशाला रहेको छ।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
11: अस्ट्रेलियाका अलराउण्डर विल बसिस्टो नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमाण्डुले सामाजिक सञ्जाल मार्फत बसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो। बसिस्टोले एनपीएलको अघिल्ला दुई संस्करणमा कर्णाली एक्सबाट खेलेका थिए। कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशले 656 जना खेलाड़ी पठाउने गरी प्रक्रिया शुरू गरेको छ। प्रतियोगितामा कोशी प्रदेशको उपस्थिति बलियो बनाउन प्रदेशले दर्ता भएका 9,310 खेलाड़ीबाट उत्कृष्ट 656 जना खेलाड़ी छनौट गर्ने प्रक्रिया अगाडि बढ़ाएको हो। कोशी प्रदेशबाट 344 पुरूष र 312 महिला खेलाड़ी सहभागी हुनेछन्। खेलाड़ीहरूको मनोबल उच्च राख्न प्रदेश खेलकुद विकास बोर्डले आकर्षक नगद पुरस्कारको घोषणा समेत गरेको छ, जस अनुसार व्यक्तिगत वा सामूहिक स्पर्धामा स्वर्ण पदक जित्ने खेलाड़ीलाई 2,00,000, रजत पदक विजेतालाई 1,00,000 र कांस्य पदक विजेतालाई 50,000 रूपियाँका दरले पुरस्कार दिइनेछ। यसका साथै खेलाड़ीहरूलाई खेलमै टिकाई राख्न मासिक प्रोत्साहन भत्ता दिने विषयमा पनि गृह कार्य भइरहेको सदस्य सचिव विप्लव घोषले जानकारी दिनुभयो। छनौटमा सहभागी हुन 3,765 महिला र 5,545 पुरूष खेलाड़ीले आवेदन दिएका थिए। पोखराको पर्यटन प्रवर्धन तथा पर्वतीय खेल पर्यटनको विकास गर्ने उद्देश्यले आयोजित तेस्रो पोखरा पुम्दी भुम्दी पर्वतीय दौड़को उपाधि सुदूरपश्चिमका धावक नरेन्द्र सिंह रावतले जितेका छन्। पोखरा महानगरपालिका 22 पुम्दी भुम्दीमा शनिबार सम्पन्न प्रतियोगितामा रावतले निर्धारित 8 किलोमिटर दूरी 34:35.88 पूरा गर्दै लगातार दोस्रो पटक उपाधि जित्न सफल भएका हुन्। उपाधिसँगै रावतले नगद 50,000 रूपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। प्रतियोगितामा गौतम श्रेष्ठ दोस्रो र नीरज भट्ट छेत्री तेस्रो भए। प्रतियोगिताको खुल्ला महिलातर्फ दीर्पा बस्नेत प्रथम, दुर्पता कठायत दोस्रो र मिनु बुढा तेस्रो भएका हाम्रा पोखराबाट संवाददाता दिननाथ बरालले जनाएका छन्। दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उदयपुर जिल्लाको प्रतिनिधित्व गर्ने खेलाड़ी छनौट गर्न प्रतियोगिता शुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ शनिबार त्रियुगा नगरपालिका 11 स्थित साकेला टोल खेल मैदानमा खेलाड़ी छनौट प्रतियोगिताको उद्घाटन गरिएको हाम्रा संवाददाता अञ्जनी कुमार अधिकारीले जनाएका छन्।
3: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघगर्जन छटियाङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 23.5 डिग्री सेल्सियस, न्यूनतम 16.8 डिग्री सेल्सियस, वर्षा 1 मिलीमिटर। काठमाडौँको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 13.8 डिग्री सेल्सियस, वर्षा 23.6 मिलीमिटर। पोखराको अधिकतम 26.3 डिग्री सेल्सियस, न्यूनतम 15.6 डिग्री सेल्सियस, वर्षा 4.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 16.4 डिग्री सेल्सियस, वर्षा 7.6 मिलीमिटर। र दिपालको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 0.1 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धादिङको गजुरी नजिकै गलौदीमा सड़क भाँसिएर अवरूद्ध पृथ्वी राजमार्गमा यातायात सुचारू गर्ने प्रयास जारी। नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने नेपाली कंग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाको भनाई। इन्टरनेटको शुल्क वृद्धि नभएको स्पष्ट गर्दै स्वीकृत दरभन्दा बढ़ी शुल्क लिए कार्यवाही गर्ने नेपाल दूरसंचार प्राधिकरणको चेतावनी। युक्रेनमा रूसी आक्रमणमा परि कम्तीमा 15 जनाको मृत्यु। र नेपाल प्रिमियर लीगको तेस्रो संस्करणमा अस्ट्रेलियाका अलराउण्डर बोसिस्टोले काठमाण्डु गोर्खाजबाट खेल्ने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: होइन के भयो के पो होला हो यो क्लासमा? ए सर पनि यही हुनुहुँदो रहेछ त।
1: के हुनु नि म्याम, पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ, एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो, स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने।
2: न सर, यति कुराले पनि के चिन्ता लिइरहनु भा? हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि, त्यहाँ त कम्प्युटर, प्रिन्टर, ल्यापटप, सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ। त्यति मात्रै हो र, बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि।
1: हजुर, विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ।
3: प्रोप्राइटर शिवराज श्रेष्ठ गोर्खाली।
1: सम्पर्क नम्बर 9860628106, 9082479417।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हामीले धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861705454।
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
11: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
12: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
13: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
12: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
13: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
12: मंगल सुनचादी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
13: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
12: प्रोपाइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 9841715542, 9861002611 र 010-5252442।
4: बाबा बाबा, म टाढो स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
8: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
8: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थालिङ, एमाले चोकबाट छ घर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
8: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
9: 9861975447।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ। नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, भत्ताहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने। मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। कुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: नेपाली बजारमा नेपाली किसानले उत्पादन गरेको वस्तुको मूल्य कम र बाहिरी वस्तुको मूल्य बढ़ी देखिन्छ। किसानले आफूले उत्पादन गरेको वस्तु निश्चित मुनाफासहित बिक्री गर्न पायो भने मात्र कृषिमा आकर्षण बढ़न सक्छ। तर विदेशबाट आयातित वस्तुको बजार विस्तार गर्ने काममा सरकारी संयन्त्रले नेपाली किसानहरूले उत्पादन गरेको वस्तुलाई पछाडि पार्ने गरेको देखिएको छ। यस्तो प्रवृत्तिको अन्त्य गरी परनिर्भरता कम गर्नको लागि नेपाली किसानलाई उत्साहित गर्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
15: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 5 स्थित गलौदीमा त्रिशुली नदीको कुटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र भइरहेको छ। नदीतर्फको सड़कको भाग भाँसिएपछि अवरूद्ध राजमार्ग सञ्चालनमा ल्याउन सड़कको भित्तातर्फ खनेर वैकल्पिक ट्र्याक बनाउने काम भइरहेको छ। हिजो साँझ सड़क भाँसिएपछि पृथ्वी राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको थियो। सड़कको करिब 100 मिटर भागमा चिरा परेको र करिब 20 मिटर खण्ड भाँसिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो। सड़क थप भाँसिने र पहिरो जाने जोखिम देखिएपछि सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गरिएको हो। हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिले सञ्चालनमा आउँछ भनी सोधेका छौं।
16: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 को गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँसिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र अब यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू यस्ता भित्र जेसिबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राती पनि काम भइराखेको अवस्था छ। अब अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
15: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयद्वारा गठित पुल बेली ब्रिज निर्माण तथा पुनस्थापना कार्यदलका संयोजक तथा नेपाली सेनाका पूर्व उपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। बेत्रावतीसँगै महत्वपूर्ण मानिएको स्याप्रो बेसीको बेली ब्रिज निर्माण कार्य पनि अघि बढ़ेको छ। यद्यपि केही प्राविधिक कठिनाई र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल पुरानो विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडान तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ। विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिनुभयो। विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोर मैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउने जस्ता गतिविधिले चराचुरुङ्गी र वन्य जन्तुको गतिविधि बढ़ाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहोर मैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ। राते केही स्थानमा पानी परे पनि भोलिबाट मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि कोशी र बागमतीका थोरै स्थान तथा बाँके पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। तराईमा आंशिक बदली रही मौसम सफा रहनेछ। राति हिमाली क्षेत्रका एक दुई स्थानमा मात्र वर्षा र हिमपातको सम्भावना छ। पर्सि दिउँसो पहाड़ी भेगका निकै कम स्थानमा हल्का वर्षा हुने र राति देशैभर कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद विनु महर्जनले बताउनुभयो। विभागका अनुसार आज कोशी र बागमती प्रदेशका पहाड़ी तथा हिमाली भूभागमा मध्यम वर्षा र हिउँ पर्ने सम्भावना रहेको छ।
17: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा चाहिँ तुलनात्मक रूपमा चाहिँ हिजो भन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ। भोलिको लागि वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
15: काठमाडौँ महानगरपालिकाले दशैंमा घर जाने यात्रुलाई लक्षित गरी गंगोबु स्थित नयाँ बस पार्कमा निशुल्क स्वास्थ्य परीक्षण शुरू गरेको छ। महानगरपालिकाका अनुसार स्वास्थ्य कक्षबाट रक्तचाप र मधुमेह परीक्षण तथा झाडा पखलाको औषधि वितरण भइरहेको छ। देशैभरि सञ्चालन हुने सेवाका लागि महानगर प्रहरीले भीड़ व्यवस्थापन समेत गरिरहेको छ। अहिले नयाँ बस पार्कबाट बाहिरिने यात्रुको संख्या सामान्य समयको तुलनामा तेब्बरसम्म पुगेको छ। कांग्रेस 15 महाधिवेशनमा अन्तर्गत पदाधिकारीको मतगणना शुरू भएको छ। मतगणनामा ढिला गरी शुरू भएको हो। अहिले उपसभापति र महामन्त्रीको मतगणना भइरहेको छ। मतगणना चार स्थानमा हुने निर्वाचन समितिले जनाएको छ। यसै गरी नेपाली कांग्रेसको 15 महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन कुमार थापाले नागरिकको विश्वास जित्ने गरी पार्टीलाई रूपान्तरण गर्ने बताउनु भएको छ। सभापतिमा निर्वाचित भएपछि आज पार्टी कार्यालय सानेपामा उपस्थित कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै उहाँले प्राप्त गरेको जिम्मेवारीलाई अधिकार नभई जवाबदेताका रूपमा लिएको बताउनुभयो। विशेष महाधिवेशन पछि भएको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैमा मात्रै पार्टी परिवर्तन नहुने उहाँको भनाइरहेको थियो।
18: नागरिकको विश्वास जित्ने यत्रो ठूलो अभियान म एक्लैले हामी कसैले गरेर मात्र सम्भव छैन। थुप्रै पार्टीका साथीहरू जस्तो अधिवेशनको प्रतिस्पर्धामा भाग लिनु भएको छैन उहाँहरूलाई साथ लिएर हिँड्नुपर्नेछ। यो अधिवेशनमा अहिले केही समयपछि आउने नतिजामा केही साथीहरू जिम्मेवारी प्राप्त गर्नुहुन्छ तर केही अत्यन्त महत्वपूर्ण साथीहरू जुन पदमा प्रतिस्पर्धा गर्नुभएको त्यो पद प्राप्त गर्नु तर त्यो पद प्राप्त नगर्नुको अर्थ उहाँहरूको महत्व कम हुन्छ भन्ने होइन। उहाँहरू जिम्मेवार साथी हुनुहुन्छ र ती सबै साथीहरूलाई समेटेर लिएर जाने कुरामा हामी दृढ संकल्पित छौं।
15: नेकपा एमाले 13 नेताहरूलाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ। आज बसेको स्थायी कमिटिको बैठकले उहाँहरूलाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो। पार्टी सचिव महेश बस्नेतका अनुसार मनोनित हुनेमा तेजेन्द्र केसी, मीनप्रसाद गुरूङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कन्दङ्गुवा, टंक आङबुहाङ, नवीन रोका मगर र डबल पाण्डे रहनु भएको छ। बैठकले पार्टीका वडास्तरीयका कमिटीहरूको अधिवेशन आगामी मंगसिर 26 र नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन पुष 4 गते गर्ने निर्णय भएको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्रका प्रमाण पत्र लगायतका अन्य परिचय खोल्ने कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्रिय परिचय पत्र वा राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएसम्म वैकल्पिक कागजातका आधारमा दुई चरणको प्रमाणीकरण गरी बैंकिङ सेवा उपलब्ध गराउन आदेश दिएको हो। अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिटमाथि सुनवाई गर्दै अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार बनाउने व्यवस्था तत्कालका लागि बाध्यकारी नहुने ठहर गरेको छ। यसअघि नेपाल राष्ट्र बैंकले पुराना खातावालालाई समेत असोज मसान्तसम्म राष्ट्रिय परिचय पत्र अध्यावधिक गर्ने निर्देशन दिएको थियो। साझा खबरमा अब खेल खबर। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। नेपाल पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागी हुँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेक्वान्दो की पोलिसा गन्दर्बनले चीनको हाङझाउमा भएको चौथो संस्करणमा काँस्य जितेकी थिइन्। पोलिसा पेरिस पारालिम्पिकी पनि काँस्य पदक विजेता हुनुहुन्छ। यसअघि टोलीको एक कार्यक्रमका बीच विदाई गरिएको थियो। खेल यही कार्तिक एकदेखि सात गतेसम्म हुनेछ। पारा एसियाली खेलकुदमा नेपालबाट विभिन्न आठ खेलमा 19 खेलाड़ी सहभागी हुँदैछन्।
19: बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो नागरिकता हराएका व्यक्तिहरूले प्रतिलिपि सजिलै निकाल्न सक्ने
20: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने। यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने।
19: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली र पाको पुस्ताको साहित्य र ज्ञान बाँड्न सक्रिय हुनुपर्ने आह्वान लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: प्यासको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
22: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
23: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
22: ओहो, तिमी त घरको खाने भएछौ नि।
24: के को सरसल्लाह हो दुईजनाको?
23: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
24: सही भन्यौ शीतल, जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
22: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
24: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
19: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
19: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सन्तोष गन्धर्वबाट।
25: तपाई बाढ़ीमा नष्ट भएको वा हराएका आफ्नो नागरिकता बनाउने तयारीमा हुनुहुन्छ? अर्को नागरिकता लिन तपाईले वडा कार्यालयबाट भर्नुपर्ने फारम चाहिँ के छ त? नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी।
20: पहिला बनाइसकेको नागरिकताको हकमा चाहिँ त्यसपछि नागरिकतालाई प्रतिलिपि भन्छ। त्यसको लागि प्रतिलिपि भन्ने एउटा फर्म हुन्छ, वडा कार्यालयमा गएर नागरिकताको प्रतिलिपि फर्म भर्ने, यदि आमुसँग नागरिकताको कुनै फोटोकपी मोबाइलमा अथवा कतै छ भने त्यसको प्रिन्ट निकालेर त्यसलाई संलग्न गरेर यहाँ पेश गर्ने, यदि त्यो प्रतिलिपि छैन भने त्यही प्रतिलिपि लिएर यहाँ हामी कहाँ आउने, अब हामीको यहाँ कम्प्युटरमा हुन्छ त्यसलाई हामी त्यही कम्प्युटरको विवरण हालेर अथवा हामीसँग ढड्डा छ ढड्डाको विवरण हालेर उहाँलाई नागरिकता उपलब्ध गराउँछौँ। त्रिशुलीको पारिपट्टिको केही सेवा गरेर यहाँ आउनुभयो भने र केही डकुमेन्ट ओडाबाट ल्याउन पनि छुट भयो भने हामीले चाहिँ ओडामा फोन गरेर हामीले इमेल मार्फत मगाउँछौँ, किनभने उता जानलाई सहिलो छैन, अहिले तुइनबाट जानु आउनु गर्दाखेरि असहज स्थिति भएको हुनाले कुनै पनि मालपोत कार्यालयमा लालपुर्जा लिन जानु पर्यो भने अब त्यहाँ नागरिकताको विवरण ल्याऊ भन्यो भने मालपोत कार्यालयको त्यहीँको कर्मचारीहरूले जिल्ला प्रशासनमा सम्पर्क राखेर निजको नागरिकता विवरण यहाँबाट माग्ने कार्यालयले, र त्यो आधारमा नै उहाँलाई त्यहीँ बसिकन सेवा सहजीकरण गर्ने भन्ने एउटा त्यस्तो व्यवस्था चाहिँ हामीले गरेका छौँ। त्यही अनुसार सबै कार्यालयलाई मैले कार्यालय प्रमुखको बैठकमा पनि यो एउटा निर्देशन दिएको अवस्था चाहिँ छ।
25: नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय जानु अघि वडा कार्यालयबाट प्रतिलिपि नागरिकताको फारम भरेर साथैमा लैजानुपर्छ। नुवाकोट जिल्लाका सीडीओ शम्भु प्रसाद रेग्मी। नुवाकोट विदुरकी प्रेम माया श्रेष्ठ पेसाले महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ। अब एकैछिन सुनौ बाढीपछि प्रेम मायाको अनुभव।
0: आफ्नो मन मिलेर साथीहरूसँग कुरा राख्ने, सेयर गर्ने, अनि त्यसरी डराउनु पर्दैन भन्ने, अब मा अब अन्त अन्त हेरेर नै आफ्नो मनका कुराहरू साथीभाइसँग पोख्ने। त्यही गर्भवती अवस्थामा तपाईँहरूलाई परेको समस्याहरू चाहिँ हामीलाई भन्नुहोस्, हामी चाहिँ अब कुन ठाउँमा भन्नु स्वास्थ्य संस्थाहरूमा पुर्याउने वातावरण मिलाउँछु। अब बच्चाहरूलाई रुगाखोकी लायो भने पनि, अब झाडा पखाला लायो भने पनि हामी चाहिँ अब स्वास्थ्य संस्थामा पठाउने वातावरण मिलाउँछु, अब हस्पिटल पुर्याउने वातावरण मिलाउँछु। तपाईँहरूले चाहिँ हामीहरूलाई चाहिँ समस्या परेको कुराहरू चाहिँ हामीसँग चाहिँ व्यक्त गर्नु।
25: गाउँघर डुल्दा बालबालिका गर्भवती अनि सुत्केरी महिलाको स्वास्थ्यको जानकारी दिइरहने अनि गाह्रो अप्ठ्यारो पर्दा स्वास्थ्य संस्थामा लैजान सल्लाह दिने विदुर नगरपालिका नुवाकोटकी महिला स्वास्थ्य स्वयंसेविका प्रेम माया श्रेष्ठ। तपाईले धादिङ हुँदै विभिन्न जिल्ला जानु अघि पृथ्वी राजमार्गको जानकारी लिन चाहिँ नभुल्नुहोस् है। धादिङको गलौदीमा त्रिशुली नदीले सड़क कटान गर्दा आउत जाउतमा समस्या आइरहेको छ। राजमार्गको जानकारी लिन प्रहरीको 100 र ट्राफिक प्रहरीको 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पाका पुस्ता साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्ने।
2: मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
1: पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेखनमा व्यस्त हुँदै आउनुभएका डाक्टर मुकेश कुमार चालिसीसँगको विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक, वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
25: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
25: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
25: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
4: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
5: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमा बाबुले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यमा ठूलो प्राथमिकता दिन्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यक छ। साहित्य लेखन र ज्ञान बाँड्ने काममा व्यस्त भए नयाँ पुस्ताले धेरै सिक्न सक्ने पाका पुस्ताको सवालमा साहित्य तथा पुस्तक लेख्दै आउनुभएका डाक्टर मुकेश कुमार चालिसेको अनुभव छ। अब उहाँसँगको कुराकानीको पालो।
2: पाको पुस्तक के छ त, यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू, विशेष गरी जापानका, जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन्, त्यो ठाउँ हेर्न पनि म जापान गए। त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो। त्यो दुःख भौतिक मात्रै होइन, मानसिक रूपले पनि दुःख, रोगको हिसाबले पनि दुःख। यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ। अब 15-20 लेख भएपछि एउटा किताब निकाल्थे। त्यसो गर्ने क्रममा मैले 5 किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु, जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु।
1: जस्तो 58 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ, अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन्, अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि, त्यस्तो फरक हुन्छ तपाईँ काम गर्दा?
2: हो, यो गलत हो। यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो। किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो। सरकारले अथवा संस्थाले 50-55 पछि त काम लाग्दैनस् भने जस्तरी निकालिदिन्छ, तर उसले त 50-60 अनुभव छ। अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ, हिजोको अवस्थालाई क्यारी अन गर्ने, जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ। मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई, अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानु पर्ने।
1: हजुर, अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन, तर युवा पिढी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ, तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन, अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला?
2: होइन, अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो। त्यो हुनाले त तपाईँ हामी स्टुडियोमा बसेर अब अहिले स्वयम्भूका बाँदरका अथवा धनकुटाका बाँदरका, चितवनका गैंडाका, उसका कोशीका अर्नाका कुरा गर्न सक्छौ, तर कोशीका अर्ना अथवा चितवनका गैंडाले हाम्रो कुरा गर्दैनन्। हाम्रो चाहिँ नि यो सीआरआई स्टुडियो अथवा यो हाम्रो रेडियो स्टेशन यस्तो छ भनेर कुरा गर्दैन, तर हामी चाहिँ तिनीहरूका कुरा गर्छौं। यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ, हामी आफू बाहेक अरूलाई हेर्न सक्छौं। र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो, यो समाजमै रहन्छ। हामीले हेर्दाखेरि के देख्नु पर्यो भने जनावरमा पनि साह्रै बुद्धिमान माउरी, कमिला, हात्ती यिनीहरूका परिवारमा कसरी हेरिन्छ, यिनीहरूमा बुढाबुढी भए बिरामी भए भने कसरी हेरिन्छ, यो कुरालाई पनि ध्यान दिनु पर्यो नि। एउटा जनावरले आफ्नो समूहको बुढाबुढी अशक्त र उसमा परेका अभरमा परेकाहरूलाई मदत गर्छ भने हामी मान्छेले गर्नु पर्दैन, अनि हामी मान्छेले मान्छेकै जातिलाई चाहिँ सहयोग गर्नुपर्छ भने आफ्नै बा आमा हजुरबा हजुरआमाहरूलाई माया गर्नु पर्दैन अथवा उनीहरूसँगै रहनु पर्दैन। हामी सोचौं त जिन्दगी भनेको त ज्ञान गुण र उसले गरेको सुकर्मले अगाडि बढ्ने हो, त्यो हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौं, सेक्सपियरलाई सम्झिन्छौं, विलियम ओर्सर्सलाई सम्झिन्छौं। हामीले भेट्या छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन, तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन, भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र, भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा पाका मान्छेको प्रोत्साहनमा उहाँहरूलाई आदर गर्दै जब नयाँ पुस्ता अगाडि बढ्छ तब मात्रै त्यसबाट देशको समाजको सबैतिर विकास हुन्छ। किनभने अन्तर्राष्ट्रिय रूपमै यो बुढाबुढी अथवा पाका मान्छेको सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो। यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ। त्यसले गर्दा म त के भन्छु भने मानिसको जीवन जिउने क्रममा

0: तलाइडिया जस्तो गरेर मासिक अब ऊ दिने चलन छ होइन अलिकति त्यो रकम दिने चलन छ 100 रुपियाँबाट मनमोहनको पालामा सुरु भएको कुरा अहिले 4,000-5,000 पुगिसक्यो तर यो पनि अध्ययन बिना खाली भोट बटुल्ने उपाय जस्तो गरिएको छ यसलाई मान्छेको आवश्यकता अनुसार वितरण गर्नुपर्छ र उनलाई वितरण गर्न स्थानीय सरकार नै अगाडि हुनुपर्छ किनभने त्यही रकम पनि हिनामिना गर्नलाई विभिन्न ठाउँमा पाका मान्छेलाई दुर्व्यवहार भएको र हत्या समेत भएका घटनाहरू अचेल देखा परेका छन् र करोडपतिले नै त्यही 4,000-5,000 आश गर्ने र गरीबले पनि त्यही गर्ने गर्नु हुँदैन।
1: नुवाकोटको बेत्रावतीमा बेली ब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गरदुईमा त्रिशुली नदीको कटानका कारण भाँसिएको सड़क खुलाउने कार्य तीव्र पारिएको छ। कांग्रेसको 15 महाधिवेशनमा भएको निर्वाचन अन्तर्गतको पदाधिकारीको मतगणना जारी रहेको छ। एमाले 13 जना नेताहरूलाई केन्द्रीय कमिटि सदस्यमा मनोनयन गरेको छ। राष्ट्रिय परिचय पत्र नभएका व्यक्तिलाई नागरिकता प्रमाणपत्र लगायतका अन्य परिचय खुल्ने कागजबाट बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित बैंकहरूलाई सर्वोच्च अदालतले परमादेश दिएको छ र जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
3: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
2: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
3: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
2: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
3: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
2: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
4: बाबा बाबा, म त आज स्कुल जान्न।
5: म पनि स्कुल जान्न मम्मी।
6: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
6: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
1: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-70-45-54।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।

0: सर सर कम्प्लेन जाने आज
1: अब नेक्स्ट फ्राइडे पक्का हो या सर सधैँ यस्तै भनेर चाहनुहुन्छ
2: होइन के भयो के पो हल्ला हो यो क्लासमा ए सर पनि यही हुनुहुँदो रहेछ त
1: के हुनु नि म्याम पहिले सेटअप गरेको कम्प्युटर बिग्रेर लथालिङ्ग भएको छ एक दुईवटा चल्ने कम्प्युटर पनि त्यस्तै स्लो स्टुडेन्टले सिकाएन भनेर हैरान भइसक्यो भने
2: न सर यति कुराले पनि के चिन्ता लिइरहनु भा हाम्रै धादिङसी पुच्छा बजार एमाले चोकमा श्रेष्ठ कम्प्युटर पसल छँदैछ नि त्यहाँ त कम्प्युटर प्रिन्टर ल्यापटप सिसी क्यामेरा बिक्री तथा मर्मत सम्बन्धी सम्पूर्ण काम गरिन्छ त्यति मात्रै हो र बिक्रो भने पनि अफिसमै आएर सेवा दिइन्छ नि
3: हजुर विगत 12 वर्षदेखि कार्य अनुभव सँगाल्दै तपाईँहरूकै सेवामा रहेको श्रेष्ठ कम्प्युटर पसल एमाले चोक धादिङ
2: प्रोपाइटर शिवराज श्रेष्ठ गोर्खाली
3: सम्पर्क नम्बर 9860628106 9082979417
4: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
5: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
4: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
5: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
4: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
6: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
6: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
6: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
7: घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537
8: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने खत्तेरी
5: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
5: के त तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
9: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्केट
10: गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिंग गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चंकेश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
10: 95511-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 95151-2049-90 ओम चंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम चंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
11: कता हो साइला यस्तो हतार हतारमा
1: कहाँ हुनु नि? पासपोर्ट बनाउन जान लाए
11: ल तपाईँ विदेश जानलाई कि के हो
1: यही भन्दा किन जाएर है पासपोर्ट
11: बटारिया कुरो नगर्नु
1: होइन तँलाई थाहा छैन क्या हो धादिङ बेसी मिलनटलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
11: किन थाहा नहुने नि हो यी सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
1: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
11: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो मन्दिरमा सुनको औठी ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
12: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
13: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
6: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 98-41-97-97-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ प्रोपाइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
3: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
5: करायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् प्लास्टिक झोला चम्चा थाल गिलास लगायत विभिन्न प्रकारका गुणस्तरीय प्लास्टिक घरायसी सामग्रीहरू अब एकै ठाउँमा मण्डली प्लास्टिक एन्ड किराना सप्लायर्स एमाले चोकबाट तोरी मिल जाने बाटो सम्पर्क नम्बर 9849518537 घरायसी प्रयोग होस् वा होटल रेस्टुरेन्ट तथा व्यवसायका लागि आवश्यक प्लास्टिकका सामग्री खोज्दै हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस्

0: र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
1: के तपाईँ आफ्नो व्यवसायको प्रचार गर्न चाहनुहुन्छ?
2: यदि त्यसो हो भने 500 वाट क्षमता भएको र करिब 25 जिल्लामा पहुँच रहेको यस रेडियो बिहानी 97.6 MHz तपाईँको साथमा छ।
1: तपाईँको व्यवसाय, सामाजिक गतिविधि तथा कार्यक्रमहरूको सूचना र समाचारका लागि रेडियो बिहानी 97.6 MHz को विज्ञापन तथा समाचार शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: सम्पर्क नम्बर 01520267 01520267।

0: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड्स 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
2: छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
3: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यता उतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
3: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर 9840450575 स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
2: ए पुग्नुहोस् त हाम्रो शाखा टेलिभिङ सेन्टर काठमाडौँको ढुङ्गीधारा नर्सरी चोकमा रहेको पनि जानकारी गराउँदछौ त्यहाँको लागि सम्पर्क मोबाइल नम्बर 9860248543 9860248543
4: कता हो साइला यस्तो हतार हतारमा
5: कहाँ हुनु नि पासपोर्ट बनाउन जानलाई
4: ल त पनि विदेश जानलाई इसकी के हो
5: यहीँ बन्द किन जाएर है पासपोर्ट
4: बटारिया कुरो नगर्न
5: होइन तँलाई थाहा छैन के हो धादिङ बेसी मिनाटोलमा रहेको रोमन मोबाइल पसलको बम्पर धमाका
4: किन थाहा नहुने हो कि सुनको औठी त हातमै छ हरेक महिना सुनको औठी र हरेक वर्ष स्कुटर र थुप्रै गिफ्टहरू दिन्छ त अनि त्यसमा पासपोर्टको के काम
5: यसपालि झन् यस्तो बवाल बम्पर धमाका उपहार छ नि यसलाई त थाहा नै छैन रहेछ ल सुन हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर एकजनालाई सुनको औठी एकजनालाई थाइल्यान्ड मलेसिया र 10 जनालाई दार्जिलिङ टुरको व्यवस्था छ
4: हे आमा हो गुन्नेदेखि उन्नेसम्म जम्मै पो रहेछ त त्यहाँ माथि यो महँगीमा सुनको औठी आहा ल पासपोर्ट बनाउन के चाहिने रहेछ त्यो चाहिँ त बुझ्दै गर म चाहिँ अहिले नै लागे रोमन मोबाइल पसलतिर
6: हजुर 12 महिना अफर चल्ने यस रोमन मोबाइल पसलमा अहिले बम्पर धमाका उपहार अन्तर्गत हरेक मोबाइलको खरिदमा टिभीएस जुपिटर स्कुटर थाइल्यान्ड मलेसिया र दार्जिलिङ टुर साथै सुनको औठी
7: सुन्नुहोस् त रु 100 भन्दा माथिको अन्य सामानको खरिदमा पनि थाइल्यान्ड मलेसिया 10 जनालाई दार्जिलिङ टुर र सुनको औठी साथै थुप्रै गिफ्ट ह्याम्परहरू छ है
8: रोमन मोबाइल पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी मिलन टोल सम्पर्क नम्बर 9841-9797-13 तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो
9: बाबा बाबा म त आज स्कुल जान्न
10: म पनि स्कुल जान्न मम्मी
11: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
12: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
11: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
13: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट छगर तल
13: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
13: 9861975447
14: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: कति घरेमा मिल्छ दर्शन भगवान साम सदाश्रीजीको त्रिवेणी गर्दै आज विदा भएर जानुभएको छ। अहिले यस किसिमले यिनी प्राचीन राजाका छोरा दश प्रसिता, दश प्रसिताका छोरा दक्ष नामको महाराज, यिनी दश प्रसिताको मुक्ति लग अनि दक्षका वंश समाप्ति भयो। लौ त महाराज विदुर, म पनि विदा हुन्छु भनेर मैत्रेय नामगिरीको ऋषि हरिद्वारको कण्ठमा परम पवित्र पावन आख्यान भागवत सम्बन्धी आख्यान समाप्ति गरिसकेपछि विदुरको विदाई भयो। अनि विदुर अहिले जंगलमा सवारी हुनुभयो हरिद्वार पटेको मार्गले। अहिले यस किसिमबाट सरास्त्र कन हस्तिनापुरमा जानुभयो विदुर महाराज। अनि मैत्रेय नामगिरीको ऋषि सरास्त्र गंगा सागरमा नारायण वासुदेव भगवानको भजनमा नै कीर्तन गरी मुक्तिको लाभको लागि प्रस्थान गर्नुभयो। चतुर्थ सन्धहरू समक्ष हामीले प्रस्तुत गरिसक्यौं। अब पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण गराउँछु महाराज परीक्षितलाई। अब यो पञ्चम स्कन्दको व्याख्या सुन्नुहोस् भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले यो पञ्चम स्कन्दपट्टिको ध्यान आकर्षण अब जान पर्यन्त कथालाई उकाल्दै हुनुहुन्छ भन्ने समयको कथा हे सत्य
1: जय बोल श्रीमान।

माने पंचम स्कंद को पहिलो अध्याय अब कति कथा को वर्णन विस्तार गरिन्छ भने संकित मान महाराज परीक्षित को हजुर सुखदेव स्वामी ने कथा वाचन गर्नु भएको छ। अब जम्मू नाम बाबा यो एक जो मैले जेठा राजा जसको नाम थियो उत्तनापाद स्वयं मनुका जेठा छोरा उनको बयान बताएं और उनका भाई को प्रिय व्रत को वर्णन बताऊँ। यो प्रिय व्रत नाम गरेको राजा महान प्रतापी राजा थिए। इनले के विचार गरे भने सबैले गरे काम गरेपछि मान्छे लाइटमा आउँदैन, यस कारणले गर्दाखेरिमा अर्काको भन्दा बेग्लो मति, अर्काको भन्दा छुट्टै नीति, अर्काको भन्दा छुट्टै बाटो हिँडिसकेपछि एक के गर्न आँट्यो त्यसले भन्ने कुराको सबैको ध्यान आकर्षण हुन्छ। बाबुले गरे बाजेले गरे अब त्यही काम गरिरह्यो भनेदेखि बाउले गरेका थिए बाजेले गरेका थिए कसले नौलो कति नौलो भयो त नि त्यो। अनि राजाले के सोचेछन् भनेदेखि यो पृथ्वीमा सात पटक माने यो पृथ्वी घुम्छु र सूर्य नारायण कि उदायको उदय पारिदिन्छु कि अस्ता अस्तै पारिदिन्छु भन्ने निश्चय गरेछ कि उदायको उदय कि अस्ताएको अस्तै पार्नुमा है। अनि विश्व ब्रह्माण्ड सारा सम्पूर्ण भ्रमण गर्नु हो। यो भ्रमण गर्दै जाँदाखेरि सुमेरु नाम भनेको र तुल्यको र तयारी गरेर विश्व ब्रह्माण्ड सारा भ्रमण गर्दा सूर्य नारायण त्यो दिन अस्ताउनु भयो, कहाँबाट अस्ताउनु भयो कहाँबाट उदाउनु भयो थाहै भयो। दोस्रो दिन त्यहाँ पछाडिबाट घुमाउनु भयो फेरि सूर्य अस्ताए गए। तेस्रो दिन फेरि अस्ताए गए। चारौं दिन पाँचौं दिन छैटौं दिन सात दिनसम्म सूर्य अस्ताउने र उदाउनेको क्रम जारी रह्यो। उहाँले रोक्न सक्नु भएन। यो के रहेछ भनेर विचार गर्दा ब्रह्माजीको सृष्टि यो कसैको पनि वैष्णवी माया यो दूर गर्न नसक्ने यो अनुमान गर्नुभयो। नारदका उपदेशले जङ्गल जान लागेको फर्केर आएर फेरि गृहस्थीको विषयमा ठूलो प्रकारले सृष्टिमा सघाउ पुर्याउनु भएछ। उहाँका जम्माकन 13 भाइ छोरा थिए, एउटी छोरी थिइन्। यी 13 भाइ छोराहरू मध्येमा उहाँका 13 भाइ छोराहरू एक एक पुरुषार्थ भए। यिनले वृक्षे जब कसको कन्या बिहा गरेका थिए भने विश्वकर्माजी छोरीसँग यिनको विवाह, विश्वकर्माजी छोरी वैष्णवती नाम गरेकी कन्याको साथमा महाराज प्रिय व्रतको विवाह भएको थियो। त्यो बेलामा जात भात यताउति केही थिएन, त्यो मनुको पालामा पछि आएर बिग्रियो। विश्वकर्माजी छोरी वैष्णवतीबाट जब महाराज जब प्रेवतले बिहा गरे, प्रेवतकी छोरी ऊर्जस्वती नाम गरेकी कन्या शुक्राचार्यले बिहा गरे।

0: शुक्राचार्य की छोरी देवयानी कन महाराज आए थे देवी आगरे ये किसी मत संसार को क्षेत्री को ब्राह्मण को संतान यही बाट उत्पादन बजी राजन परीक्षित अब क्या देखना प्रांत का लगी राजा ने तेरह एघार आयुर्वेद वर्ष राज्य करू सात दीप सात समुद्र को तैयारी हो क्योंकि गाड़ी को टायर ने खिचे जी जगह चाहिए ठाल्डो पर त्या पानी जमे दीप गाड़ी को टायर ने नखिचे जगह जी जब टापू इसमें मानस को बस्ती तेलाई जब दीप गाड़ी को टायर ने खिचे जी ठाल्डो तेलाई समुद्र सात दीप सात समुद्र को तैयारी जस मध्ये में महाराज वहां का सात भाई छोरा सात दीप को राज्य दिए वहां का सात भाई र सात दीप का राज्य लेने वाला को थी अब तेको वर्णन विस्तार सारा सुन्न महाराज पहला छोरा आग्नित रहो असि आग्नित्र नाम मेरे को छोरा अस पी ईद में जीव एक बाबू महावीर हिरण्य रे धृत पृथ सभा मेधा तिथि बीति होत्र कवि ये दस भाई सात देश को राज्य भे राजा भे अर्को बाकी तीन भाई उर्दरेता भे बाकी तीन भाई छोरा अरु थे उत्तम ताम रैवत मनु में गए नियुक्ति भे अस पी प्रेमव्रत राजा ने जो सात तीव्र सात समुद्र को निर्माण करे जिस मध्य में जम्मू प्रयाक्षत सालमणि कुश क्रौंद शाह का पुष्कर भन्ने सातवटा द्वीप को रचना भयो जम्मू जीव कमल का जस्तो गोल छ इसको क्षेत्रफल जम्मा एक लाख योजन को प्रयाक्षत द्वीप दुई लाख योजन को सालमणि द्वीप तेस पी चार लाख को कौन छ आठ लाख कुश इस कारण सोलह लाख तब ते प्रकार साग 32 लाख पुष्कर यह चाह 64 लाख योजन ने फराकि इसी फराकिलो फराकिलो होने गई लोकालो पहाड़देखि उ सूर्य को प्रकाश जान सकते जम्मू प्लस सालमणि पुष्क साग पुष्कर भन्ने सातवटा द्वीप तो सातवटा द्वीप मध्य में महाराज उत्तम प्रकार को द्वीप जो जम्मू नागरिक को द्वीप इस सामान भे तपनी इस समुद्र छार सागर समुद्र ने बेरि नून को सागर ने बेरि यहां इसी कारण हम मूलक में नून ज्यादा सस्त नून ज्यादा सस्त नून भन्दा सस्त कहीं सत अब तो भैनी होनी नभनी होने घिउ को मूल्य कति कति रुपया किलो घिउ 240 रुपया यही पाइदिन हाई नभए न खाई अब नून चाहे कति रुपया किलो दस रुपया गोल डल्लो किलो एक पैकेट दस कारण अब तो नभई नहुने लाई दस रुपया को एक किलो भैन होने नभन होने 240 ओके अर्को अज नभई नहुने के नून भन्दा नभई नहुने के हो
1: पानी
0: बस पानी चाहिँ जब जब अलि अलि पैसा पर्दा धेरै पर्दैन हैन पर्छ कति पर्छ
1: अझ हाम्रो त पर्दै पर्दैन
0: पर्दैन है त्यस्तो मजा आएर जाने
1: प्राइभेट
0: होइन त्यसै कारण ल भाइ हो अब त्यो जब पर्दै नपर्ने पनि छ पानी पानी भन्दा पनि नभई नहुने कुरा के हो हावा हावा त्यो वायु त्यो चाहिँ जब एक पैसै पर्दैन होइन त्यो नभए त दुई मिनटमा सारा सम्पूर्ण के को लडाई के को बम के को बारुद के को लडाई के को एम्बुस के दुई मिनटमा सबै सोर्छ त्यो वायु नहुने हो भने सबै हावा बन्द भयो भने को रहन्छ यसैले संसारमा सबभन्दा आधारभूत आवश्यकताको सामग्री सस्तो हुनुपर्छ भनेर भगवानले निर्णय गर्नुभएको छ त्यस कारणले आधारभूत आवश्यकता पानी सस्तो वायु सस्तो अनि त्यसपछिबाट जल सस्तो नुन सस्तो होइन यस कारणले कति कुरा सस्तो छ यी नभई नहुने कुरा त्यो अरू अरू कुरा मगाइदिनु हुन्थ्यो यो सरकारमा बस्ने भन्ने त्यो चुरोटलाई एक खिललाई पानी के भन्ने नि हुन्थ्यो के चाहियो होइन त्यो अर्को खाएर पल्टिनेलाई एक मानालाई 10,000 भन्ने नि हुन्थ्यो के चाहियो त्यो यहाँ आउँछ नि अब बाँगो खोटे टेरी अलिकति त्यो के चाहिएको थियो एक माउलाई 10,000 भन्छ त्यही पनि ल्याएर किरानामा राखेर सुँगेरै बसिरहन्छ होला कति मिठो टिम भनिसकिहाल्छ भने सुँगै बसि त्यसै कारणबाट अब यो सारा ती विलासिताका सामग्री महँगो हुनुपर्छ आवश्यकताको सामग्री ज्यादै सस्तो हुनुपर्छ, जसलाई आधारभूत आवश्यकता भन्छ, नभई नहुने कुरा त्यो चाहिँ ज्यादै सस्तो हुनुपर्छ। भए नहुने नभए नहुने विलासिताका सामग्री ज्यादै महँगो भए पनि हुन्छ, कुनै प्रकारको संवाद छैन, नीति छैन, विशेष र सौनकारी। अब तपाईँ के सुन्न चाहिँ बस्नुहुन्छ भनेर सौनकारीलाई अहिले पौराणिक सूत्र निर्धारण क्षेत्रमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको वर्णन विस्तार सारा प्रस्तुत गर्नुभएको छ। सौनकादी श्री प्रणालीहरू, अब बाँकी अंशको लागि तपाईँ के सुन्नुहुन्छ भनेर महाराज परीक्षित आजमा सुखदेव स्वामीले श्रीमद् भागवतको ज्ञानवर्धक वर्णन विस्तार सारा प्रमाण गरी बस्यो र आखिरमा परिवर्तन अमेरिको राजाले यो संसार अनित्य सम्झनु भयो। उहाँले पनि यो यतिका वर्ष मैले राज्य गरे, 11 आयुर्वेद वर्ष राज्य गरे, 13 भाइ छोरा जन्मिए, 3 भाइ छोरा उर्दरेता, 7 भाइ छोरा सात दिपको मालिक, 3 भाइ छोरा उत्तम तामस भैवत मनोपरमा गए, यस्तै हो संसार। अब के बस्नु छ, एउटी महान पराक्रमी छोरी शुक्राचार्य जस्तो महान प्रकाण्ड विद्वानलाई दिए सक्यो मेरो काम, अब जान्छु भनेर, अनि यो संसारलाई समातेर केवल सात दीप र सात समुद्रको रचना गर्न सक्ने महामहिम व्यक्ति संसार तुच्छ छ भनेर निक्लिएर जानु। राजा परीक्षित महाराजलाई सुखदेवले बताउनु भयो, उहाँ पनि मरेरै जानुभयो महाराज, सबैजना सातै दिनमा मर्ने हो, 8 दिन छैन राजा परीक्षित कसैको आयु। आइतबारबाट गर्दै जाँदा शनिबारको सात, शनिबारबाट गर्दै जाँदा शुक्रबारको सात, शुक्रबारबाट बिहिबार, बिहिबारबाट बुधबार, को को 8 दिन बस्छ। यहाँ त 7 दिनमा राजा परीक्षित मर्न आँटे बर्बाद भयो भने यहाँ त नबुझेर पो त, को को 8 दिन बस्छ, तपाईँले 7 दिन, मैले 7 दिन, उहाँ 7 दिन बस्ने कोही छैन, यहाँ त सम्झनाको भूल हो। यस कारणबाट विश्व ब्रह्माण्डको नीति नै सप्ताह भन्छ, सप्ताह सप्त भने सात अह माने 3-7 दिनदेखि 8 दिनै छैन, सबैले जानुपर्छ, कोही साथमा गएन। धनपुत्र कलद्राजी बन्धु ब्रगादी कोही साथमा गएन, राजा तहको पनि सब गाउँ एक्लै छोडेर जानुभयो, सबै गए। त्यत्रो राष्ट्रको आधिपत्य जमाउनेवाला पृथ्वीलाई पक्रेर दुहुनेवाला ऊ राजा पनि छोडेर गए, साथमा कसैले केही लगेन। यसैले गर्दाखेरिमा राजा पृथु नाम गरिएको राजाको चरित्र पनि सुनिसक्नुभयो। अहिले राजा जब प्रिय व्रतले पनि जंगलमा जाने काम गरिबस्यो, यो संसार यस्तो अनित्य छ राजन, उहाँले सात दीप र सात समुद्रको रचना गर्नुभएको छ। सात दीप र सात समुद्रको बीचमा यो अत्यन्त सुन्दर ठाउँ हो जम्बुद्वीप, यसको क्षेत्रफल 1,00,000 योजनको मतलब 4,00,000 कोसको छ। यस्ता 9 खण्ड सन्निहित के छन् भनेर सोध्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले भूगोल सम्बन्धीको वर्णन यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। अब जेठा छोरा आग्नेन्द्रले जम्मू द्वीपमा राज्य गरेका छन्, उहाँका पनि जब जम्मू द्वीपमा राज्य गर्ने उहाँका जब 9 भाइ छोरा जन्मिए, 9 भाइलाई 9 ठाउँको राज्य पाम भनेर पिताजीसँग विन्ती गर्दा हुन्छ भनेर 88,000 कोषको क्षेत्रफलको विस्तार गरेर बाँडिदिनुभयो, जसमध्येमा नाभि नामको राजा किम पुरूष हरिवर्ष इलावृत रम्यक हिरण्यमय कुरु भद्रासु केतुमाल नामका यस्ता खण्डहरूको तयारी भए। यसरी खण्ड खण्डको तयारी भएर 9 भाइले 9 खण्डको राज्य गरिसकेपछि अनि जेठा छोरा नाभिलाई राजपाट सुम्पा गरेर यस खण्डको अजनाम नाम गरेको खण्डको राष्ट्रको राष्ट्र प्रमुखको हैसियत दिलाएर आफू विदा भएर जानुभयो, नाभि राजा जानुभयो। नाभि राजा पाल्नु भएपछि माने अर्थात अग्निद्र राजा गएपछि नाभिले राज्य गरे, नाभिको सन्तान नहुनाको कारणले पुत्र प्राप्तिको निमित्त पुत्रेष्टि एक एक आयोजना गरे। त्यस ठाउँबाट छोरा पैदाको निमित्त प्रार्थना गर्दा भगवान स्वयं तिम्रो पुत्र भएर मै पैदा हुन्छु भन्ने यस्तो किसिमले आज्ञा गर्दै भन्न लाग्नुभयो, भैमा झरन हरे, भैमा झरन, भैमा झरन हरे, भैमा झरन, दुःख पर्यो हामीलाई।

नाभी नाम गरिएका राजाका छोरा भगवान प्रभुको प्रादुर्भाव भएको छ जसको नाम हो ऋषभदेव। जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूलमाला गुच्छला अबरीको वृष्टि भगवान ऋषभदेवको जय जय। अनि ऋषभदेव परमात्मा बडा प्रसन्न मुद्रामा नाभी नाम गरेका राजाका सुपुत्रका रूपमा प्रकट भई बक्सेपछि हस्त सरकार अब तपाईलाई के सुन्ने इच्छा छ भनिकन सोद्धा मलाई केही चाहिएको छैन भगवान। यदि ममाथि हजुरको दया भाव हुन्छ भनेदेखि मेरो पुत्रको रूपमा हजुर प्रकट हुनुभयो भन्दा देव भावबाट पुत्र भावबाट जुन भावले प्रार्थना गरे पनि हजुर मुक्ति हुनुहुन्छ। तर एउटै मात्र कुरा, हाम्रो पूर्वजहरूको नीति र रीतिथिति अनुसार छोरो जन्मिसकेपछि बाबुले छोरालाई राजपाट सम्पा गरेर जंगल जाने यो अठोट निर्णय भए उपरान्त हजुरले मलाई राज्य लिनलाई अब सक्षम अवतार भएको थाहा पाएको भोलिपल्ट जंगल सवारी हुन सक्नुहुन्छ भन्दा हुन्छ भनिकन जब ऋषभदेव भगवानलाई साथमा राखेर धेरै वर्ष नाभिले आफ्नो कब्जामा जब राज्यको परिणाम सारा बुझाइदिनुभयो छोरालाई र लो राम्रोसँग राज्य गरेर आऊ म विदा हुन्छु भनेर ऋषभदेव भगवान प्रभुलाई नै सम्पा गरेर अनि जब विदा भएर परमात्माको भक्तिमा चित्त लगाउन पाल्नु भयो उहाँ नै आफू स्वयं ईश्वर नै हुनुहुन्थ्यो ऋषभदेव प्रभु। उहाँका सय भाइ पुत्रहरूको प्राप्त भएको यहाँ समाचार छ कथा छ। त्यसमध्येमा उहाँ जब 81 जना ब्राह्मण पदमा नियुक्ति भए 9 भाइ छोरा उर्दरेता पदमा गए 9 भाइ छोरा भागवत धर्म जान्नेवालामा भए बाँकी कतिवटा रहे भन्दा बाँकी एउटा रहे। यसै कारणले उनको सम्पूर्ण राष्ट्रको वैभवताले पूर्ण भएको परीक्षा गरेर राष्ट्रमा सारा सम्पूर्ण राजा महाराजाहरूलाई राखेर ऋषभदेव भगवानले उपदेश गर्नुभएको छ सबलाई। यस अध्यायले ऋषभदेव भगवानले कस्तो उपदेश गर्नुभएको छ भनेदेखि तिमीहरू ब्राह्मण बन्ने छोराले सबभन्दा पहिला सुन, ब्राह्मणको 6 कर्म हुन्छ, षट कर्म ब्रह्म उच्चते भन्छ। 6 कर्म ब्राह्मणको कुन कुन हो? दान दिने र दान लिने, यज्ञ गर्ने र यज्ञ गराउने, अनि पढ्ने र पढाउने 6 कर्म ब्राह्मणलाई कहिएको छ। यो 6 कर्म ब्राह्मणले गर्यो भने ब्राह्मण उत्तम गति प्राप्त भएर जान्छन्। यसकारणले ब्राह्मणको कर्म 6 हुन्छ अनि त्यसदेखि पछाडिबाट ब्राह्मणको कर्म 6 यो मैले यहाँहरूलाई प्रमाण गरे 6 कर्म ब्राह्मणको हो यो सुन्नुभयो। अनि त्यहाँदेखि उपरान्त 60 कर्म ब्रह्म उच्चते ब्राह्मणको 6 कर्मदेखि बाहेक अरू कर्म हुन सक्दैन। यो 6 कर्म ब्राह्मणले गरिसकेपछि मुक्ति लाभ प्रदान हुन्छन् ब्राह्मणहरू, यो त यहाँलाई मैले बताएँ। अब त्यो 6 कर्म ब्राह्मणहरूको त्यो भयो भनेदेखि अब अर्को नीति के छ त? ब्राह्मणले गर्नुपर्ने काम के छ भनेदेखि स्वभाव स्वधाको पहिचान, बसटकार र हन्तकारको पहिचान यो ब्राह्मणको हो। अनि उपदेश गर्ने ब्राह्मणको लक्षण हो सबलाई उपदेश दिएर सबलाई मार्ग पथ प्रदर्शन गराउने, तन्त्र मन्त्र र यन्त्रको विवेचनाको परिणाम सारा बताइदिने यो ब्राह्मणको काम हो। यो ब्राह्मणहरूले गर्यो भने ब्राह्मणको कर्म परिपूर्ण हुन्छ। तर ब्राह्मणहरू जब यस किसिमबाट नीतिमा के बताएको छ भनेदेखि स्वहा स्वधा र सद्भावबाट रहित भएको ब्राह्मण ब्राह्मण हुन सक्दैन। त्यसकारणले जप सन्ध्या नगर्ने ब्राह्मण त्यसले धर्मको नाश गर्छ भन्छ। त्यसै कारणले जप र सन्ध्या ब्राह्मणसँग रहनु पर्यो। जनै रुद्राक्ष तुलसी अर्थात शिखा यान कुश यस्ता कारणबाट शिखा सूत्रहरूको पहिचान ब्राह्मणसँग रहनु पर्यो। त्यो भने ब्राह्मण भयो अनि ब्राह्मण चाहिँ छ। जन्मदामा ब्राह्मण भएर जन्मिएको हुँदैन, ब्राह्मण र चरा दुई फेरा जन्मन्छन्। एक पटक संस्कारको माने आमाको गर्भबाट जन्मन्छ ब्राह्मण, अर्को पटक 16 संस्कारको प्रभावबाट जन्मन्छ ब्राह्मण। 16 संस्कार भयो भने मात्रै ब्राह्मण हुन्छ। अनि 16 संस्कार केही छैन, संस्कार केही छैन, जप छैन, पूजा छैन, पाठ छैन, ध्यान छैन, मनन छैन, धूपबत्ती छैन, पितृ तर्पण छैन, नीति नियम छैन, श्रद्धा केही छैन, झुरुक्क उठ्यो खायो पशुले जस्तो के वास्तै नगरी बिहान झुरुक्क उठेर ओछिनमै चिया खाइन्छन् धेरै जसका कसैले चाहिँ रुचेको त्यो बासी मुखबाट सुई सुई होइन त यसो हुन्छ नि त एकछिन यसो त्यो त झुरुक्क उठेर भैँसीले घाँस खान थाले जस्तो भइगयो होइन त यो रुच्छ यता नि पछिनै बसेर रुच्छ अहिले हाल होला कोल दिन्थ्यो र ओछिन यिनीहरूलाई त्यही नै आफैले नगरिकन हुँदैन त्यो घरको चाहिँ ओछिनी खान्छ होला सके उसलाई पनि मुख धोएर आऊ भन्नु
हरा त्यहाँ देखेन उपरान्तका लागि यो नियममा रहनु, सद्भावपूर्वक प्रार्थना गर्नु, अनि त्यसदेखि पछाडिबाट ब्राह्मणले ब्रह्मक्रममा रहनु। ब्राह्मण ब्रह्मक्रममा भएन भनेदेखि अरू संसारमा ब्राह्मणले तब नधान दिएको धर्म कसले धान्ने हो? ब्राह्मणले जब धर्म धान दिएन भने, धर्मको पथ प्रदर्शन गरेन भने, धर्मको मार्ग ब्राह्मणले देखाएन भने अरू कसले देखाउने हो? यो त ब्राह्मण त जब धर्मको एक पुजारी हो, यस कारणबाट त्यो धर्मको पुजारीले त्यो नीतिबाट अलग रहिदियो भने त अरू कसले जान्न छ? त्यस कारणले ब्राह्मण यस्तो कामको रहनु भनेर आफ्ना छोराहरूलाई उपदेश गर्नुभयो। अनि भागवत धर्म जान्नेवालाको वर्णन, भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति स्वरूप वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यस शास्त्रलाई भनिन्छ भागवत। यस कारणबाट जे भावनाले चितायो त्यही कामना पूर्ण गराइदिनेको नाम हो भागवत। यस्तो भागवतमा जब विश्वास गर्नु, नीति नियम कर्तव्यबाट च्युत नहुनु, जस्तै प्रकारले जस्तो परे तापनि नियममा रहनु। ब्राह्मण दुई पटक जन्मन्छ भने मैले अघि कसरी एउटा संस्कारको प्रभावबाट एउटा आमाको गर्भबाट दुई पटक ब्राह्मण जन्मन्छ, चरा पनि दुई पटक जन्मन्छ, एक पटक फूल भएर आमाको घरबाट, एक पटक फूल फुटेर बच्चा भएर, होइन र? यसरी दुई पटक जन्मने चरा र ब्राह्मण, चरा पनि दुई फेर जन्मने, बाहुन पनि दुई फेर जन्मने। यदि संस्कार छैन भने ब्राह्मणलाई ब्राह्मण भन्न मिल्दैन। के बताछ? जन्मदा जायते शूद्र संस्कारम दिव्योच्यते। जन्मदाखेरिमा त्यो जब शूद्र भएर जन्मन्छ, संस्कार गर्यो भने ब्राह्मण हुन्छ, संस्कारै छैन। अनि त्यो बाहुनको छोरो भन्दैमा बाहुन त खेरि भन्ने त नि त। यसै कारणले गर्दाखेरिमा संस्कार चाहियो, नुहाई धुवाई पूजा पाठ कमसे कम थोर थोर जस्तो सुके भयो नि, यसरी साँझ बिहान हरे मेरो कर्म हो है प्रभु यति त भन्ला नि त। मस उठ्न साथ भैँसीले घाँस खाए झैं, गोरुले घाँस खाए झैं, ध्यान जप पूजा पाठ केही छैन, उठेर ल लिया लिया चिया ल केरि गएको घुटु घुटु केरि निलेका त्यहाँबाट कस्तो थियो मुखो त्यसको ल गइहाल्छ नि भने खाने त धेरै खोको गए खाइरहनु तिन गिलास एकैचोटि बिहानी उठेर नि अर्को खान्छ खान्छ खान्छ खाए खाओस्। अब त्यही प्रकारले गर्दाखेरिमा यदि यो मैले यहाँहरूलाई बताएँ सौनका दृष्टि प्रणालीहरू यसरी शरीरको शुद्धिकरणमा आउनु यो ब्राह्मणको काम हो। अनि अर्को कुरा फेरि ब्राह्मण वर्चसीमा ब्रह्म वर्चसीमा वेद पढेर ब्राह्मण शुद्ध हुन्छ भन्छ। अनि त्यसदेखि पछाडिबाट उर्दरेता हुने वाला ब्राह्मण भागवत धर्म जान्नेवालालाई भावनाको विकासमा लाग्नु यो भागवत धर्म जान्नेको काम हो। अब उर्दरेताको वर्णन, उर्दरेता भन्नाले विश्व ब्रह्माण्ड सारा पहिचान गर्ने उर्दरेता। अब उनीहरूले चाहिँ विश्वलाई बुझ्नु, जीवन र जगतलाई अध्ययन गर्नु, योग मार्गबाट आफूलाई भगवानमा अर्पित गराएर लिएर जानु, यो चाहिँ जब उर्दरेताको काम हो। अनि अर्को काम के भो, राजाले चाहिँ आप पपन शुद्धन्ती भूमि शुद्धन्ती गोमयम दातारो दान शुद्धन्ती वेद शुद्धन्ती ब्राह्मणम भन्छ। हावाले हानेपछि पानी शुद्ध हुन्छ, हावाले हानेको पानी शुद्ध हुन्छ, गाईको गोबरले लिपिएको पृथ्वी शुद्ध हुन्छ, दान दिएर दाताहरू शुद्ध हुन्छन्, उचित अनुसारको दण्ड दिएर राजा शुद्ध हुन्छन्, वेद पढेर ब्राह्मण शुद्ध हुन्छन् भन्छ। आपो पवन शुद्धन्ति वेद शुद्धन्ति ब्राह्मणम्, दाताहरू दान शुद्धन्ति वेद शुद्धन्ति ब्राह्मण, यसरी यो प्रकारबाट बताइएको छ। आपो पवन शुद्धन्ति भूमि शुद्धन्ति गोमयम, गाईको गोबरले लिपेर पृथ्वी शुद्ध हुन्छ। यस कारणबाट ब्राह्मण भइकन ब्रह्म वर्चसीको कर्तव्यमा रहेन भने ब्राह्मण शुद्ध हुँदैन। वेद पाठ गर्ने चारवटा वेदको मालिक हो ब्राह्मण, एउटा वेदको मन्त्र चाहिँ जानेछन्, तीनटा वेदको मन्त्र धेरै बाहुनले जान्दैनन्, थाहै छैन कुन कुन, पढ्न त जहाँसुकै जाओस्, तीनटा वेदको मन्त्र जाने नि छैनन्। एउटा शुक्ल यजुर्वेद भन्नेको मन्त्र चाहिँ जानेको छ, अरू वेदका मन्त्र के हो भन्ने हो नि खैको नि, पण्डितलाई पनि थाहा छैन, ज्ञानीलाई अब गुरुलाई त थाहा छैन, चेलालाई के थाहा हुने, यस्तै छ।
यस्तो प्रकारबाट वेद वेदको नियम त्यो हो वेद मर्यादित रूपबाट ब्राह्मणको कर्तव्यमा रहन्छ अब राजाले चाहिँ प्रजाको पालन पोषण गर्नु भन्नुहुन्छ ऋषभदेव भगवानले मुलुकलाई केवल घाटा नपर्ने काम गर्नु कर माफी नदिनु भनेको छ यहाँ त यहाँ कर माफी नदिनु अहिले जब यहाँ कोही कोही जब सरकारमा जान साथ कर माफी दिन्छन् नि त्यो कर माफी दिनु हुँदैन मालपोत माफी दिन्छन् नि त्यो मालपोत कति तिर्नुपर्छ जम्मा कसैले एक रुपियाँ दुई रुपियाँ पाँच रुपियाँ दस बीस तीस पचास साठी अस्सी सय दुई सय नै यही तिर्नुपर्छ त्यहाँभन्दा बढी तिर्ने मालपोत तिर्ने त कोही छैन त्यो सबैले नतिर्दाखेरिमा राजस्वमा घाटा एक अरब हुन्छ एउटाले एक रुपियाँ नतिर्दाखेरिमा राजस्वलाई एक अरब घाटा बनाउनुहुन्छ यस कारणले गर्दाखेरिमा कडा साथसँग जब उठाएर लिने विकास र निर्माणको पक्षमा उही दिने तर माफी चाहिँ नदिने कर माफी नगर्नु भने चाहिँ ऋषभदेव भगवानले त्यस कारणबाट यहाँ कर माफी गर्नु हुँदैन मुलुकलाई समग्र विकासको पक्षमा जब डोर्याउनु पर्दछ भनिकन ऋषभदेव भगवान प्रभुले आफ्ना पुत्रहरूलाई बताउनु भएको छ र त्यस कारणबाट यथा राजा तथा प्रजा भन्छ राजा शुद्धिकरणले विवेकशील भएको खण्डमा प्रजाहरू स्वत शुद्धिकरणमा विवेकशील हुनुपर्दछ र त्यसै कारणले गर्दाखेरिमा राजाले धर्म गर्नु धार्मिक राजा भएपछि मुलुकमा धर्म अर्थ काम मोक्षका चारै स्रोत साधनहरू चलेर जान्छन् अनि पापी राजा भए भनेदेखि मुलुक नै पापको खाडलमा जान्छ धार्मिक राजा भएको खण्डमा धर्मले नै जब संसारलाई जब यथा राजा तथा प्रजा भन्छ राजा जस्तो त्यस्तै प्रजा अर्थात यसरी मुलुकको समग्र कल्याणको लागि जानु धर्म बिना संसारमा कोही पनि बस्न सक्दैन महाराज अन्तमा गएर धर्मकै आश्रय लिने हो बलियो छौन्जेल वाङ्गो छौन्जेल ठूलो छौन्जेल पदमा छौन्जेलसम्म धर्म नचाहिएला त्यो आफ्नो ठाउँमा छ बुढो वृद्ध र जब गलानी भइसकेपछि धर्म हरि हरि लैजा लैजान्छ लैजाऊ यही होइन भन्ने हुन्जेल अहिले के धर्म गर्नु परेको छ भन्छन् दुई थरीको विरोध गर्छन् त्यो एक थरी के भन्छन् भने हामीले पापै गरेका छैन किन गर्ने धर्म भन्ने छन् एक थरी अर्को थरी हाम्रो बेलै भएको छैन भन्ने छन् कहिले चाहिँ बेला भने त्यसो कुनै कसलाई कसलाई सल्लाह गरेर आएर चाहिँ बेलाको याद राख्नु र त्यसै कारणले गर्दाखेरि धर्मको रक्षा गर्नु आफ्नो रक्षा धर्मले गर्दछ धर्म रक्षति रक्षित भन्छ धर्मले रक्षा आफ्नो गर्छ आफूले रक्षा अर्काको गर्ने आफ्नो रक्षा जब यस किसिमबाट गर्ने भगवान भइहालिन्छ बाटो आफूलाई दिइरहन्छ सोझो हुनु अर्काको इमान्दारिताको काम गर्नु आफ्नो काममा लागिरहनु अवश्य मेव सफलीभूत प्रदान हुन्छ भनेर ऋषभदेव भगवानले आफ्ना सुपुत्रहरूलाई सारा प्रकारको विधान र नीति बताउनु भयो काम नछोड कर्तव्यबाट बहिर्मुख नहो धर्म अर्थ काम मोक्षका स्रोत साधन ईश्वर माथिको प्रेमलाई जगाएर जाऊ कहिले पनि विचलित नहो अनि त्यसदेखि पछाडिबाट तन्त्र मन्त्र यन्त्र शक्तिको विधानबाट जीवन जगतलाई बुझ यही हो धर्मको मूल सिद्धान्त भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले पनि बताउनु भयो ऋषभदेव भगवानले सारा छोराहरूलाई दिनुपर्ने उपदेश र सारा ज्ञानको भण्डार सारा बताउँदै बताउँदै जाँदाखेरिमा अब त्यस कारणबाट जब धर्मै बिना मानिसहरू विलयवाद हुन्छन् धर्म विश्वस्य जगत प्रतिष्ठा धर्म नै विश्वको मूलभूत सिद्धान्त र आधार हो यसरी ऋषभदेव भगवानले आफ्ना पुत्रहरूलाई बारम्बार गर्न प्रमाण गराउनु भएको छ अनि अर्को कुरा ऋषभदेव भगवानले आफ्ना सुपुत्रहरूका प्रतिमा फेरि आज्ञा गरिबक्छु उर्धरेताले जीवन र जगत लय गराएर ईश्वर माथिको प्रेममा सद्भाव राख्नु जब भगवत भक्तिमा चित्त परमात्माको प्रार्थना मनन कीर्तन यही मूल सिद्धान्त हो महाराज परीक्षित भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा गरिबक्छु र ऋषभदेव भगवानले सारालाई यस कारणबाट आज्ञा गरिबक्छ संसारमा सबभन्दा ठूलो कुरो ध्यान हो ध्यान बिना कोही अड्न सक्दैन तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान तन्त्र मन्त्र यन्त्र भन्दा ठूलो हुन्छ ध्यान ध्यानद्वारा सिद्ध हुन्छ अनि आत्मज्ञान तन्त्र मन्त्र यन्त्र भन्दा

0: वाटर निश्चित भइए को इस प्रकार को प्रकरण महाराज परीक्षित लाई सुखदेव स्वामी ले बताउनु भयो र बाकी अंश तपाई के सुन्न चाहनुहुन्छ कि भनेर सोद्धाखेरिमा हस्त मेरो महाराज ज्ञानवर्धक विषयको वर्ण निहालाई मैले प्रमाण गरे। अब बाँकी अंशका लागि संसारमा ध्यान बिना केही कार्य सफल हुँदैन बाबु हो। आफ्ना छोराहरूलाई उपदेश गर्नुभएको छ ऋषभदेव परमात्माले। तन्त्रले पनि ध्यानै चाहिन्छ, मन्त्रमा पनि ध्यानै चाहिन्छ, यन्त्रमा पनि ध्यानै चाहिन्छ, यसबाट मात्रै सिद्ध भएर जान्छ, नत्र पनि हुन सक्दैन। अब ऋषभदेव भगवानले लौ त मेरा बाबु हो बसिरहू भनेर छोराहरूलाई उपदेश गरेर ऋषभदेव भगवान विदावादी भएर पाल्नुभयो। अनि त्यसपछि हेर्दा हेर्दैमा उहाँ जंगलपट्टिको प्रस्थान गरिकन जीवन मुक्तिमा पाल्नुभयो। ऋषभदेव भगवान प्रभुका जब छोरा कन शैवै मध्येमा जेठा छोरा भरतले राज्य गर्नुभयो। अब भरतको अत्यन्त रमाइलो कथा छ महाराज। भरत उपदेशले आफूलाई बडो ज्ञान दिन्छ। अब भरत उपदेशको वर्णन यथार्थ जानकारी गराउँदै हुनुहुन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट।
1: जय बोलो श्रीमद्।

सुनवो महाराज परीक्षित, अब यो श्रीमद भागवत मा प्राण अंतर्गत पंचम स्कंद को सातों अध्याय को बीच बाट अब यहां हरुलाई ऋषभदेव भगवान को परम धाम सवारी हुई बक्से पछि ऋषभदेव का छोराले राज्य गर्नुभयो, जसको नाम हो भरत। भारतले राज्य गरिएको ठाउँ हुनाले यो खण्ड को नाम भारत खण्ड भनिन्छ। पूर्व पट्टी रेवा नाम को नदी, पश्चिम पट्टी भोलगा नाम को नदी, उत्तर पट्टी को वसोधारा नाम को कुण्ड, दक्षिण पट्टी को जन प्रकारले जनसेतु बन्दव रामेश्वर श्रीलंका को बर्डर, यति चार किल्ला भित्रलाई भारत खण्ड भनेर भनिन्छ। अब यहाँ धेरै राष्ट्रहरू छन् अहिले, र यस कारणबाट रसा देखि पूर्व पट्टी को भाग पुरै, अब ने रेवा नदी देखि पश्चिम पट्टी को भाग पुरै, अनि सेतु बन्दव रामेश्वर देखि उत्तर पट्टी को भाग पुरै, र अनि वसोधारा को तिब्बत देखि भाग का तल का भाग पुरै, यस्तो प्रकार को पवित्र पावन जग्गालाई भारत खण्ड नाम ले प्रख्यात गरिएको छ, जसलाई भारत वर्ष भारत खण्ड भनिन्छ। महाराज, यो भारत वर्ष नाम गरेको खण्ड में राजा भरत ने राज्य गरिबक्सेको महान प्रतापी राजा हुनुहुन्थ्यो वहां, र वहाँले राज्य गरिएको खण्डमा सारा प्राणी मात्रको दया र सद्भाव र सद्बुद्धि विवेचनाको दया राख्नु भएको थियो। प्राणी मात्रमा दया राख्ने वहाँको स्वभाव पनि थियो। राजा भरतले राज्य गर्नुभयो, सकल दुनियाहरू अत्यन्त खुशी थिए, दया गर्दथे, सबैमाथि प्राणको प्यार गर्दथे। राजा भरतको अत्यन्त प्यारसँग श्रद्धा साथ सद्भाव पूर्वक यसरी रक्षा गर्ने वाला राजा भरत, यी भरत नाम गरेको राजा सारे सबैको प्यारो, सबैले मान्ने गर्ने, सबैको सद्भाव, सबैले जब प्यार गर्ने सबैबाट सम्मानित प्राप्ति गरिरहने थिए क्या त राजा। अनि सबैले मान्न थालेपछि मान्छे बिग्रन सक्छ, के मानेमा सबैले मानिदिएर धर्म र अर्थ काम मोक्ष नछोडे त राम्रै हुन्थ्यो, सबैले मानिदिएर धर्म अर्थ काम मोक्ष चाहिँ छोडदिने, केवल विचलित हुने, आफ्नो आफ्नो जब रंग रसमा मात्र जीवन बिताउन लाग्यो भने त्यो मानिस बिग्रन सक्छ। अनि भरत रामगिरीको राजाले यो संसारबाट अलग लिनका लागि केवल साक्षात्कार भगवान परब्रह्म नारायण वासुदेव का चरण रूपी कमलमा ध्यान मनन कीर्तन गरेर कर्तव्य माथिको बोध र पहिचानको लागि तयारी हुनुभयो। अनि त्यहाँदेखि माथि जब धर्म अर्थ काम मोक्ष सारा सम्पूर्ण गर्न तयारी गरेर कर्तव्य माथिको बोधको पहिचान गरिसकिसकेपछि शाश्वत ज्ञानको बारेमा प्रकाश पारी भक्ष्यो महाराज परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन सोधिएको खण्डमा अब यहाँ देख्नु प्रान्त एक दिनको कुरो हो। भरत नाम गरिएको राजा सबैको प्यारो भए, सबैले राजालाई सम्मान दिन लागे। अनि दिन लागिसकेपछि उहाँको मनमा के भयो भने, भोलि यिनले मलाई बिगार्न सक्छन्, यो सट्टा त बरु म अब लाटो भनिदिन्छु भनेर लाटो भनिदिनु भयो, बहिरो भनिदिनु भयो कान नसुन्ने, अपाङ्ग भनिदिनु भयो हिँड्न नसक्ने, कानो भनिदिनु भयो आँखा नदेख्ने, खान छोड्नुभयो जब महाराज अमुक हुनुभयो नबोल्ने। ल हेर्नुहोस् त, भनाएको मतलब के छ भने सब कुरा उहाँलाई थाहा छ न त, तर समाजबाट अलग लिनका लागि माया भङ्ग गराउनु पर्यो नि, मोह भङ्ग गराउनु पर्यो नि, समाजले यस कारणबाट जब त्यसै त छोड्दैन, माया गरिरहने भए त्यो माया गरिरहनु भन्दा त बरु जब बौला थियो केही न कामको भइसकेको थियो, आज गतिहीन भएको थियो जाओस् भन्छन् भन्नाका निमित्त लाटो बहिरो कान नसुन्ने भएर झोक्राउन थाल्नु भयो, हराइरहनु भएको थियो, सबले उहाँलाई सम्मान स्वागत श्रद्धा गर्दथे, तर उहाँ आफू बोल्न छोड्नु भयो। राज्यमा यो कुरा बिग्रियो, सरकार यति नक्सानी भयो, यहाँ यस्तो कुरा देख्नुभयो, सरकार देख्दिन, कान सुन्नुभयो सुन्दिन, सुन्न त कि नसुन्ने सबभन्दा पहिला भने सुन्थे, सबै कुरामा उहाँ पूर्ण, तर जब मुलुक र समाजबाट माया मोह भङ्ग पार्नको लागि राजा भरत एकान्त जग्गामा बसेर झोक्राइरहन लाग्नुभयो, रानी पनि दिक्क भइन, अब कति दिन स्याहार गर्ने, कति दिन चागडी गर्ने, रुन परे बरु एकै दिन रुन्थे भने कि मरिदियोस् भने कि कस्ता हुन्छन्, रुन परे बरु एकै दिन रुन्छु भने त त्यही त हो नि, कति चागडी गरिरहन्छ नि, गइदिए ढुक्क हुन्थ्यो भने कि एक सुर हुन्थ्यो भन्ने सुर। राजा दिक्क मान्न लाग्नुभयो, अब रानी पनि मबाट अलग हुन आँटेन्, कसैले मलाई मन नपराउने भयो, अब जान्छु जंगलमा भनेर राजा स्वाट निक्लेर रात्रिको टाइममा जंगल निस्कनु भयो, खै कहाँ गए भन्दा खै कहाँ बौलाइसके थिए, समाप्ति अघि त असल राजा हुन् के गर्ने बौ र हिजो आज बौलाएर खतम भने, अनि कहाँ जाने, संसारमा सबभन्दा पवित्र जग्गा कहाँ छ भन्दाखेरिमा
उहाँले विचार गर्नुभयो हरिहर क्षेत्र। हरिहर क्षेत्र सबभन्दा पवित्र, हरिहर क्षेत्र भनेको कहाँ हो? देवघाट। हरि भनेको कृष्ण, हर भनेको शिव। हरि बगेर आउनुभएको दामोदर कुण्डबाट कृष्णा गण्डकी, हर बगेर आउनुभएको गोसाई कुण्डबाट त्रिशुली गण्डकी। हरि भनेको शिव कृष्ण, हर भनेको शिव। हरि र हरको समायोजन भएको ठाउँ हुनाको कारणले त्यो क्षेत्रको नाम हो हरिहर क्षेत्र। हेर्नुहोस्, यस कारणले एउटा नदी बगेको छ रेसुवामा, एउटा नदी बगेको छ मुस्ताङमा, तर ती दुईटा किन मिसिन आएका फेरि तनहुँमा? सम्भाल्नु पर्ने एउटा त्यतैबाट मिसिएर जानु पर्ने, अब कर्णालीपट्टि किन आएका यतातिर? भन्दा पवित्र यो जग्गा पार्नका लागि रेसुवा भो धादिङ नुवाकोट स्याङ्जा पार्वत र म्याग्दी यति लैजाऊ यसको सिमबाट। हरिहर क्षेत्र भनिन्छ, यो हरिहर क्षेत्रभित्र पर्छ। यो आर्यव्रतान्तर्गत क्षेत्र हो, यो आर्यव्रत क्षेत्र हो। महाराज परीक्षित यस्ता प्रकारबाट त्यो अत्यन्त पवित्र जग्गा जहाँ देवघाट क्षेत्रमा भगवान पुलस्त्य नामको ऋषिले तपस्या गर्नुभएको ठाउँ, पुलस्त्यका छोरा कुम्भकर्ण श्रावण र कुम्भकर्ण, पुलस्त्यका छोरा जब यस्ता कारणबाट विश्रभा पुलस्त्यका नाति जब यसको सिमबाट रावण र कुम्भकर्ण, पुलस्त्यका जब छोरा जब विश्रवाले तपस्या गरे ठाम, कुबेरले तपस्या गरे ठाम, अत्यन्त उत्तम भूमि र अत्यन्त पवित्र भूमि देवघाट क्षेत्र जहाँ शालग्राम उत्पादन हुन्छ। महाराज यो विश्व ब्रह्माण्डमा कहीँ शालिग्राम छैन, त्यो शालग्राम तयारी हुने यस पवित्र पावन जग्गा हाम्रो भूमि नै हो नेपाल। यस मध्येमा देवघाट क्षेत्रबाट अर्थात यसदेखि पछाडिबाट दामोदर कुण्डसम्म शालिग्राम जहाँ विष्णुको जब शरीरले चक्र बनाउँछ, ढुङ्गा र हाड नै चक्र बनेर आउँछ, जहाँ जब देवाङ्गनाहरू पनि आएर रमाउँछन्, जहाँको शालिग्रामलाई विश्वसनीयताको रूपमा विश्वमा प्रख्यात गरिएको छ, जहाँ हिरण्य गर्भ छ, त्यो ढुङ्गाभित्र सुन छ, यस्तो प्रकारको पवित्र पावन जग्गा देवघाटमा गएर अत्यन्त पवित्र पानी निर्मल जल दामोदर कुण्ड र गोसाई कुण्डबाट बगेर गएको पवित्र पावन जग्गालाई मुक्तिनाथ हुँदै उता कागबेनीको साथ फेरि रूरू क्षेत्र रेडी हुँदै आएको यस पवित्र पावन जग्गामा आएर ध्यान गरेर कट्टीदेखि नै तल पानीमा भिजाएर बिन्ती गरेर भन्न लाग्नुभयो देवघाट मुक्ति क्षेत्र दामोदर कुण्ड देवघाट मुक्ति क्षेत्र दामोदर कुण्ड शालिग्राम भगवान।

शरीश देवघाट मुक्ति छत्र दामोदर कुंड शालग्राम भगवान लैजो वैकुंठ यसरी पवित्र पावन जगह यसरी उत्तम खंड यो मैले यहाँहरूलाई प्रमाण गरे। यसरी देवघाट क्षेत्र को महिमा को वर्णन शालग्राम को उपाख्यान त्यसपछि बाट जीवन जगत को वर्णन लौ त महाराज परीक्षित अब बाकी अंश तपाई के सुन्न चाहिँ बक्सन्छ भनेर राजा परीक्षित का हजुरमा सुखदेव स्वामी ने श्रीमद भागवत को महत्वपूर्ण कथा को वर्णन प्रस्तुत गर्दै गर्दै गर्दै गर्दै ल्याउनुभयो। अब तपाईलाई मैले जुन प्रकारबाट निर्णय गरेको छु अब यो शालग्राम को वर्णन त्यसदेखि पछाडीबाट यो अत्यन्त पवित्र पावन क्षेत्र देवघाट यसमा साक्षात नारायण वासुदेव परब्रह्म परमात्मा परमेश्वर को पवित्र पावन जग्गा जहाँ कृष्ण गण्डकी र त्रिशूली गण्डकी को समायोजन भएको ठाउँ यस पवित्र जग्गामा ध्यान गर्दै हुनुहुन्थ्यो महाराज। यसरी भरतले ध्यानमा मग्न भएर आज एकांत जग्गा पाए मैले सब छोड्न पर्यो अब कोही मलाई अल्झाउने भिल्झाउने कसैबाट मलाई छैन कसैबाट मलाई आदेश उपदेश छैन कसैबाट मलाई प्रतिबन्ध छैन म केवल ईश्वरमा गएर लैन हुन्छु भनेर आत्मा सम्मान साथ बसिरहनु भएको थियो। त्यही बेलामा गुरुङ सिंह महाराज बाघ करायो यो बाघ कहाँबाट करायो त्यस बेलामा मृगिणी बालक पैदा गर्नका लागि व्यथा लाएर करा पिएर बसिरहेकी थिए आया या त्यस बेलामा जब मृगिणी